0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरादिङ प्रे रखोरमा नग फारममा अस्तिम चमटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा बुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 अस्तेम 98511-87-882 फोन सिङजिम सेगो है रोमा।
5: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चौधको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 15 गते सोमबार, जुन 29 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: चार अध्यादेश दुवै सदनबाट स्वीकृत, चारवटाको म्याद 25 असारसम्म, भोलि र पर्सि देशभर एकसाथ पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
1: 8200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
0: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कडाई, 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै।
1: अत्यधिक गर्मीका कारण युरोपमा एक सातामै 1300 बढ़ीको मृत्यु, उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह, इरान र अमेरिका बीच पुनः युद्धको संकेत।
0: र फिफा विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश, दक्षिण अफ्रिका 1-0 पराजित, आजै बेलुका ब्राजिल र जापान भेट्ने, भोलि 3 खेल हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलि र पर्सि देशभर पानी पर्ने भएका कारण सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणले गरेको अनुरोधको प्रसंग।
1: मनसून भित्रिएको 12 दिन भोलि देशभर एकैसाथ वर्षा हुने प्रक्षेपण गरिएको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रभाव बढ़ेसँगै भोलि देशैभरि वर्षा हुने र पर्सिसम्म निरन्तर रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। नेपालमा 5 असारमा कोशीबाट मनसून भित्रिएको थियो। आइतबार हिजोदेखि नै वर्षाका गतिविधिहरू बढ़ेका छन्। यो गतिविधि भोलि र पर्सि देशैभर फैलिएर एकसाथ वर्षा हुने आकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातासम्म रहने महाशाखाका मौसमविद संजीव अधिकारीले बताउनुभयो। अब देशभर मनसून विस्तार हुने तथा भोलि र पर्सि सबैतिर पानी पर्ने देखिन्छ। यसमा पनि बिहान र राति बढ़ी पानी पर्नेछ। महाशाखाले हिजो विशेष बुलेटिन जारी गर्दै दुई दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षा तथा एकसाथ भीषण वर्षाको प्रक्षेपण गरेको छ। महाशाखाले कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाड़ी भूभागलाई नक्सामा सुन्तला रंगको चिन्हमा वर्गीकरण गरेको छ। यो क्षेत्रमा वर्षासँगै हावाहुरीको उच्च जोखिम छ। तराई मध्ये मधेस प्रदेश र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर बाहेक सबै क्षेत्रमा सुन्तला रंगको संकेत चिन्ह दिएको छ। तर ती क्षेत्रमा पनि पानी राम्रो पर्ने आकलन रहेको मौसमविद अधिकारीले बताउनुभयो। महाशाखाले औपचारिक रूपमा पर्सिसम्मको मौसम प्रक्षेपण गरे पनि बिहिबार, शुक्रबार र शनिबार पनि वर्षा हुने मौसमविदहरूले बताएका छन्। हामीले औपचारिक रूपमा पर्सि बुधबारसम्मको प्रक्षेपण गरेका छौं, तर त्यसपछि सुक्खा हुने भने होइन। बिहिबार, शुक्रबार र शनिबार पनि पानी पर्नेछ। भोलि र पर्सिभन्दा अलिक कम पानी पर्ने उहाँले बताउनुभयो। यसपालि औसत समयभन्दा 6 दिन ढिलो भित्रिएको मनसून 10 दिनसम्म लुम्बिनी र गण्डकीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा विस्तार हुनेछ। त्यस्तै भोलि दिउँसो पहाड़ी र हिमाली भूभागका धेरै ठाउँमा मध्यम पानी पर्ने आकलन गरिएको छ भने तराईमा पानी पर्नेछ। तर कोशीका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा पानी भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशीको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। त्यस्तै आज देशभर बादल लाग्ने कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ भने तराई भूभागका केही स्थानमा मात्रै वर्षा हुने देखिएको छ। कोशीका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
0: विपद व्यवस्थापन प्राधिकरणले दुई दिन पानी पर्ने सम्भावना बढ़ेका कारण त्यसै अनुसारको सावधानी अपनाउन र सरोकारवाला निकायले दिने सूचनाहरूको पालना गर्न अनुरोध गरेको छ। कृषि विभागका अनुसार असार आठ गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। विभागले बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको देखिन्छ। प्रदेशगत रूपमा कर्णाली लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 33.4% क्षेत्रमा रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको देखिन्छ। मधेसमा 5% र गण्डकीमा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्ये असार बितिसक्दा पनि पर्याप्त पानी नपर्दा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्न ब्यार समेत तयार गर्न सकेका छैनन्। आकाशीय पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम नेउपानेले बताउनु भएको छ। यस वर्ष औसत भन्दा कम पानी र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताउँदै आएका छन्। धानको बिउ समयमै तयार नहुँदा र पर्याप्त पानी नपर्दा यस वर्ष चितवनमा पनि धान रोपाई ढिलो भएको छ। असार 14 गतेसम्म जिल्लामा करिब 5% मात्र रोपाई भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ।
1: सुशासन र सेवा प्रवाहमा सहजीकरणका लागि भन्दै सरकारले ल्याएको 8 अध्यादेश मध्ये 4 दुवै सदनबाट स्वीकृत भएका छन्। स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रक्रियामा अगाडि बढ़ेको छ। 4 विधेयकमा हिजो सैद्धान्तिक छलफल भई सांसदहरूलाई संशोधन राख्न 72 घण्टाको समय खुला भएको छ। 4 अध्यादेशको प्रतिस्थापन विधेयकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ। ती 4 विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। हिजो प्रतिनिधि सभाको पहिलो बैठकमा सार्वजनिक खरिद सम्बन्धी विधेयक कानून मन्त्री सोभिता गौतम सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले सहकारी सम्बन्धी विधेयक भूमि मन्त्री प्रतिभा रावल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्री निशा मेहताले पेश गर्नुभएको हो। दोस्रो बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव सबै गर्दै सैद्धान्तिक छलफल भएको थियो। छलफलमा उठेका जिज्ञासाको 4 मन्त्रीले जवाब समेत दिनुभएको थियो। यसैबीच प्रतिनिधि सभाबाट बजेट आश्रित 3 विधेयक पारित भएको छ भने 15 बजेट वक्तव्य दिएका अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजित विधेयक अर्थ विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नुभएको थियो। 5 विनियोजन विधेयक पारित गरेको प्रतिनिधि सभाले हिजो अर्थ र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो।
0: चिया आयातमा भारतले लगाएको खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको छ। अहिले भारतले कड़ा गुणस्तर व्यवस्थालाई खुकुलो बनाउँदै जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि निर्यात सहज हुने देखिएको सरकारवाला निकायले बताएका छन्। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले नेपालबाट आयात हुने चियाका सबै कन्टेनरको अनिवार्य परीक्षण गर्ने व्यवस्था हटाएर अब 20% मात्रै नमूना परीक्षण गर्ने निर्णय गरेको हो। भारतको वाणिज्य सचिवको अध्यक्षतामा जुन 16 बसेको बैठकले गरेको निर्णय अनुसार अब सबै कन्टेनरबाट चिया झिकेर गुणस्तर परीक्षण गर्नुपर्ने छैन। नयाँ व्यवस्था अनुसार भारतका सबै भन्सार नाकामा जोखिममा आधारित परीक्षण लागू हुनेछ। यो व्यवस्थाले अधिकांश चिया खेपलाई छिटो भन्सार जाँच प्रक्रिया पूरा गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसअघि वैशाख 18 नेपालबाट भारत निर्यात हुने प्रत्येक ट्रकको चियाको नमूना परीक्षण अनिवार्य गरिएको थियो। परीक्षणका लागि नमूना कोलकाता पठाउनुपर्ने र प्रतिवेदन आउन कम्तीमा 2 हप्तासम्म लाग्ने भएकाले निर्यात प्रक्रिया लगभग ठप्प बनेको थियो। प्रतिवेदन प्रतिकूल आए सम्पूर्ण खेप नष्ट गरिने जोखिम समेत रहेकाले भारतीय आयातकर्ताले नेपाली चिया खरिद गर्न छोडेका थिए। यसको प्रत्यक्ष असर नेपालका चिया उद्योगमा परेको थियो। अब भने चियाको कन्टेनर नेपालमै छाडेर नमूना सूचना भारतीय प्रयोगशालामा पठाउन सकिने सुविधा समेत थप भएकाले खेर जाने समस्या नरहने व्यवसायीहरूको भनाइ छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक प्रति सरकारको बुझाइ सकारात्मक नभएको गुनासो,
3: बाँकीको कुरामा दक्ष भएर जानुभयो तर एउटा समुदायको इस्यू के हो मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस्। होइन
0: 8,200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सुवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर.com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा आगामी वर्ष 3 अर्बका गाड़ी किन्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रूपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2,93,35,00,000 रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। उत्पादन क्षेत्रको खर्च कटौती तथा मितभेदता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनज्ञ बजेट विनियोजन गरेको हो। चालू आर्थिक वर्ष 2082-83 समेत सरकारले सवारी साधन खरिदमा 2,69,69,00,000 रूपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो तथा आर्थिक वर्ष 2081-82 भने सरकारले यस शीर्षकमा 72,15,00,000 खर्च गरेको थियो। गत भदौमा भएको जेएनजी विद्रोहका क्रममा 4,500 गाड़ीमा पूर्ण क्षति पुगेको थियो तर चालू आर्थिक वर्षमै सरकारले शुरूको विनियोजनको तुलनामा 43,01,00,000 रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका सवारी साधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकमा अर्को खबर प्रकाशित छ। सुकुम्बासीलाई सरकारले गत मंगलबार नै उर्दी गरेको थियो 5 दिनभित्र होल्डिङ सेन्टर छाड्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु, तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको 1,25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम जारी भएको थियो। त्यस्तै लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। भारतीय कम्पनी गान्धी मालिकार्जुन राव जीएमआर ले 900 मेगावाट को माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि पेश गरेको वित्तीय व्यवस्थापन सम्झौता 1.5 वर्ष हुँदा पनि लगानी बोर्डबाट स्वीकृत भएको छैन। त्यस्तै 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले 25 वर्ष अघिदेखिका वैदेशिक रोजगार ठगीका फाइललाई डिजिटलाइज गर्न शुरू गरेको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य अघि बढ़ाएको हो। पुराना फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य समेत तीव्र रूपमा अघि बढ़ाइएको विभागले जनाएको हो।
0: अन्नपूर्ण पोस्ट दैनिकमा आज राष्ट्रिय धान दिवस, न मल न सिंचाई, 15% मात्रै रोपाई शीर्षकमा भुटौलबाट केशर राज छेत्री, महोत्तरीबाट राजकरण महतो र वीरेन्द्रनगर सुर्खेतबाट विष्णु प्रसाद नेउपानेले लेख्नु भएको खबर छापिएको छ। प्रदेशगत रोपाईको अवस्था पनि व्याख्या विश्लेषण गरिएको छ। कांग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउवा पक्ष असन्तुष्ट शीर्षकमा राधा खनालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि त्यसै गरी नागरिक दैनिकले छापिएको खबरमा मनसून जन्य जोखिममा 2,25,000 शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसून जन्य विपदबाट 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान सहित पूर्व तयारी व्यवस्थापन प्रभावकारी बनाउन थालेको उल्लेख गरिएको छ। विपद व्यवस्थापनमा सुपको व्यवस्था शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष वर्षायाममा बाढ़ी, डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरे पनि यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन र सरकारको पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरिएको छ। नीतिगत विचलनदेखि कटघरासम्म अर्थमन्त्रीहरू शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर देशभर 26,00,000 किसान सूचीकृत भएको बारेमा लेखिएको छ। मेसिनले धान रोपेर 23 औं धान दिवस मनाइँदै शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको छ भने रोपाई महोत्सवमा विदेशीको रमझम शीर्षकमा पोखराबाट लेखिएको खबर पनि छापिएको छ। विद्यार्थीलाई अध्ययन भिसामा संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा कृत्यमा संलग्न पीएचडी डाक्टर शुक्ला 28 जेठमा पक्राउ परे। अनुसन्धानका क्रममा एक चिनिया नागरिक पनि नियन्त्रणमा छन्। नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गत 28 जेठमा पक्राउ गरेको थियो। घटनाको अनुसन्धान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दै आएको छ। कान्तिपुर दैनिकमा विपक्षी वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा गंगा विसीले लेख्नु भएको खबर छ। रासोपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृह कार्य गरिरहेका हुन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा संगठ गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा अनौपचारिक सहमति भइसकेको नेताहरूको भनाइ छ। राष्ट्रपा सरकारले विभिन्न कसूरमा कनेक्शन अर्थात जोडिएका व्यक्तिहरूको पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको केही व्यक्तिहरूले बताउने गरेका छन्। राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छापिएको छ। गर्मीबाट बचाउन धानलाई बिहानै बिउझाइँदै शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको खबर छापिएको छ। हामी त गर्मीबाट बच्न एसी जडित कोठामा बस्न सक्छौं तर धानले खेतमै गर्मी खप्नुपर्छ। ईएमएफ 3 को मदतले धान पनि बिहानै बिउजिएर गर्मीबाट बच्न सक्छ। कहिलेकाहीँ चराचुरुङ्गी मात्र होइन बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुने उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीका असरल पोलले सड़क विस्तारमा अवरोध शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बिजुलीका पोल सार्न ढिलाईबारे सड़क आयोजना भन्छ, प्राधिकरणले सारिदिएन, प्राधिकरण भन्छ सड़कले पोल राख्न साइट नै दिएन, आरोप प्रत्यारोप वर्षौंदेखि चलिरहेको छ। मेट्रो रेलको डीपीआर सम्बन्धी सूचना रद्द भएको बारेमा विमल खतिवड़ाले नै लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको छ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गोठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक र गोठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमन भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन नसकेको उल्लेख छ। शैक्षिक परामर्श व्यवसायमा कडाई शीर्षकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ, उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो। मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउन थालेका छन्। हिलामी देखिन्छ स्वनिर्भरताको सपना शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालीको भान्सामा कोदो मकै गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उत्तिकै छ। बिहान बेलुका भात खाएर खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको हिस्सा रहेको तर्फ भन्न थालेका छन्। भित्री पन्नामा नेपाली चिया दोहोरो मारमा लुपार किरा नियन्त्रण गर्न माग शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर छ भने लौका काउली र आलुमा अत्यधिक विषादी शीर्षकमा अर्को खबर छ। काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका काउली र आलुमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा ती तरकारीको नमूना परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा फेला परेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार परीक्षण गरिएका 12 नमूना मध्ये 3 नमूनामा विषादीको मात्रा विसर्जन गर्नुपर्ने तहमा जनाइएको छ।
10: साझा खबरमा अब विदेशका खबर। युरोपमा अत्यधिक गर्मीका कारण एक सातमै 1,300 बढ़ीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओ का महानिर्देशकले सामाजिक सञ्जालमा जून 21 यता युरोपभर उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढ़ीको मृत्यु भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो। युरोपमा गर्मीका कारण हुने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ। यसैबीच युरोपका अधिकांश घर कार्यालय तथा विद्यालय यति उच्च तापक्रम सहन सक्ने गरी निर्माण नगरिएकाले पनि नागरिकहरूले थप जोखिममा झेल्नु परेको विश्व स्वास्थ्य संगठनले विश्लेषण गरेको छ। हिजो जर्मनी पोल्याण्ड र चेक गणतन्त्रमा समेत नयाँ तापक्रम रेकर्ड भएको छ। फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि हिजोसम्ममा देशभर अपेक्षाभन्दा करिब 1,000 बढ़ी मानिसको मृत्यु भएको जनाइएको छ। मृत्यु हुने मध्ये अधिकांश 65 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार घरमै मृत्यु हुनेको संख्या करिब 40% बढ़ेको छ। वृद्धवृद्धा दीर्घरोगी तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरू गर्मीका कारण निकै नै प्रभावित बनेका छन्। हर्मुज जलमार्ग नियन्त्रणलाई लिएर बढ़दो विवादले इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रभावित हुने संकेत गरेको छ। पछिल्ला 3 यता हर्मुज हुँदै यात्रा गरिरहेका 2 जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिका र इरानले एकअर्कामाथि सैन्य कार्यवाही गरेका छन्। इरानले हर्मुजबाट आवाजात गर्ने जहाजहरूले आफ्नो अनुमति लिएर तोकिएको समुद्री मार्ग प्रयोग गर्नुपर्ने अडान राख्दै आएको छ, तर पछिल्लो समय धेरै जहाजहरूले ओमनको तटसँग रहेको वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्, जसले जलमार्गमाथिको इरानको प्रभाव कमजोर पार्न सक्ने विश्लेषण गरिएको छ। र इराक र इरान बीच द्विपक्षीय सम्बन्ध त्रिदेशीय क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ। इराकको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छलफलका क्रममा 2 छिमेकी मुलुकहरू बीच ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समन्वय र छलफल भएको बताइएको हो।
0: साझा खबरमा अब खेल खबर। अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्वकपमा लगातार 7 खेलमा गोल गर्ने पहिलो फुटबलर बन्नुभएको छ। अर्जेन्टिनाले जोर्डनलाई 3-1 हराउँदा दोस्रो हाफपछि मैदान छिरेका मेसीले उत्कृष्ट फ्री किक गोल गर्नुभएको थियो। उहाँले सन् 2022 कतार विश्वकपमा 4 तथा जारी प्रतियोगिताको समूह चरणका सबै 3 खेलमा गोल गर्नुभएको छ। मेसीले 80 मिनटमा आकर्षक गोल गर्नुभयो। यसै गरी अल्जेरिया र अस्ट्रिया बीचको खेल रोमाञ्चक 3-3 गोलको बराबर गर्नमा सकिएको छ। फिफा विश्वकप अन्तर्गत क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनल अर्थात अन्तिम 16 प्रवेश गरेको हो। खेलको 90 मिनटमा कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्री क्वार्टर फाइनलमा पुर्याउनु भएको हो। खेलभर बल पोजिशनमा दक्षिण अफ्रिका अघि रहे पनि गोल भन्ने गर्न सकेन। आजै बेलुका ब्राजिल र जापान बीच पनि खेल हुँदैछ। भोलि भने जर्मनी र पाराग्वे, त्यसै गरी मोरक्को र नेदरल्याण्डस अनि नर्वे र आइबोरी कोस्टको बीचमा प्रतियोगितामा खेल हुनेछ।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको बहस र राजनीतिक अभिमुखीकरणको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकार। सरकारको तथ्याङ्क अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कुल जनसंख्या 3000 हारारीमा छ, तर यो संख्या खुलेर सार्वजनिक भएको मात्र हो भने बुझाई यसमा लागेका अभियन्ताको छ। लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र नेतृत्वमा पुग्नका लागि गरिएका राजनीतिक अभिमुखीकरणको महत्वका बारेमा हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक पर्षद चौधरीसँग कुराकानी गरेका छौं।
3: एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ। हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि। कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा, होइन, भोटिङ राइट्स भनेको के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ। 84 चुनाव जुन आउँदैछ प्रोभिन्सियल र लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो।
0: तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैङ्गिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो, त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
3: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरीरा समाजले चाहिँ सबैले बुझुन्, सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेसनहरू गर्छ। हाम्रो यो संघीय स्तरमा संघीय सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ। त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ, आम नागरिकले बुझ्नुपर्ने कुरा, बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ। बुझ्नुहुन्छ जस्तो लाग्छ, तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ। र ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन।
0: निलिरा समाजका कार्यक्रम व्यवस्थापक पर्षद चौधरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: चार अध्यादेश दुवै सदनबाट स्वीकृत, चारवटाको म्याद 25 असारसम्म। भोलि र पर्सी देशभर एकसाथ पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
0: 8200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कड़ाई, 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइजेशन गरिँदै।
0: अत्यधिक गर्मीका कारण युरोपमा एक सातामै 1300 भन्दा बढ़ीको मृत्यु, उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह, इरान र अमेरिका बीच पुनः युद्धको संकेत।
1: र विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश, दक्षिण अफ्रिका 1-0 पराजित, आजै बेलुका ब्राजिल र जापान भिड्ने, भोलि 3 खेल।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चचक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ रासोपाको महाधिवेशनको बेला। महाधिवेशनको समयमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई त्यहाँका उपस्थित नेताहरूले घण्टी बजाउन लगाएकोमा कतिपय विषय क्षेत्रमा आरोप प्रत्यारोप र आलोचना पनि भइराखेको छ र नेपाली कांग्रेसका सभापति थापा पनि त्यहाँ उपस्थित हुनुभएको थियो र यहाँ व्यङ्ग्य गर्न खोजिएको छ थापाको पछिल्ला अभिव्यक्तिहरूतर्फ। यहाँ गगन थापा जस्ता देखिने व्यक्तिको हातमा घण्टी छ र पछाडिपट्टि लेखिएको छ प्रथम महाधिवेशन, माथि यस्तो लेखिएको छ। केटाहरूले पार्टी इतिहास भनेर त नेताको जीवनी नै देखाइदिए त।
10: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष सन्दर्भ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भइगरेका काम कारवाही, देखिएको नतिजा र सुधार्नुपर्ने बाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौ। आजको कार्यक्रम जीवन रक्षामा भने हामीसँग कुराकानीका लागि नील हीरा समाजका कार्यक्रम व्यवस्थापक हामीसँग परसुजी हुनुहुन्छ। हार्दिक स्वागत छ।
1: नमस्कार।
0: कुनै कुनै समयमा यस्तो थियो कि यो लैंगिक तथा यौनिक अल्पसंख्यकको विषयमा कुरा गर्ने विषय त्यो आवश्यकता हो कि होइन, अथवा एक प्रकारको लाजको विषय अथवा अप्ठ्यारोको विषय थियो भने अहिले बिस्तारै बिस्तारै यसमा खुल्ने, अझ भनौं न नेपालमा त राजनैतिक दल नै पनि गठन भयो गएको चुनावको सन्दर्भ पारेर, र यसमा खुल्ने व्यक्तिहरूको संख्या पनि बढ़िराखेको स्थिति छ। त्यो कति त्यो भइसक्यो, अब अझै कति त्यो खुल्न बाँकी छ यो समुदायका व्यक्तिहरू?
1: समुदायका व्यक्तिहरू खुल्न धेरै नै बाँकी हुनुहुन्छ अहिले पनि, होइन? अब एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% चाहिँ पर्सेन्ट टोटल पपुलेसनको यति पपुलेसनका व्यक्तिहरू 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ। तथापि निरीरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि यसरी प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ। त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले, होइन? अहिले पनि समाजको सोच, जुन पितृसत्ताको सोच छ, यहाँ महिला र पुरुषको मात्रै सोच, त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नहटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो। हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ भनौँ न धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैंगिक पहिचान अनुसारको नागरिकता भनिया छ, होइन? अनि धारा 18 चाहिँ समानताको हक भनिया छ, प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनिया छ नि त, होइन? न्यायमा पहुँच भन्दा प्रत्येक डिसिजन जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ अथवा प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि, यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
0: संविधान र कानूनमा
1: उल्लेख भयो।
0: अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जति अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि, अथवा 50 हो कि, कस्तो लाग्छ तपाईँलाई?
1: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन, किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्या को जनगणना भयो त्यतिखेर जम्मा 29,28 मात्रै जनसंख्या आयो, होइन? त्यो नआउनुको कारण चाहिँ
0: झन्डै 3,000
1: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या, अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था, होइन? त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो। अब आउनुपर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो, तर चाहिँ आइसक्नु भएको अवस्था छैन। त्यो विभिन्न कारणहरू छन्, अब सोसल स्टिकमा एकदमै धेरै छ, परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ, एकदमै भेदभाव अझै पनि व्याप्त छ। यहाँहरूले सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ, होइन? एकजना व्यक्ति कोही अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नु भयो नि त, भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो, ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ। सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपन अप भएर आउन चाहिँ समस्या छ।
0: अनि अहिले निलिता समाज लगायत अरू सरोकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो? यो समुदाय जति खुल्न सके छैन त्यो खुलाउनु पर्छ, खुल्नु पर्छ भन्नेमा हो कि, अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि, अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ?
1: स्ट्रगल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस्, होइन, हेल्थ केयरका कुराहरू हुन्, अनि राजनीतिक क्षेत्र होस्, अथवा त्यो भनौँ न विभिन्न सर्भिस साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ, होइन? जस्तो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानून संविधान हो, संविधानलाई टेकेर बन्नुपर्ने कानूनहरू बनेका छैनन्। अब पछिल्लो क्रममा भनौँ राजनीतिकै कुरा गरौँ, यहाँले अघि नै एउटा पार्टी पनि दर्ता गरिरहेको छ भन्नुभयो, के छ त भन्दाखेरि हजुरको कुनै पनि यो हुन्छ नि राजनीतिक ठुल्ठूला दलका पार्टीहरूले आफ्नो संविधान आफ्नो विधानमा लेखिदिनु भएको छैन. जबसम्म विधानमा उहाँहरूको विधानमा चाहिँ यो समुदायका व्यक्तिहरू पछाडि पारिएका समुदायका व्यक्तिहरू अपाङ्गता भएका व्यक्तिहरू होइन दलित अथवा सबैको कुराहरू चाहिँ उहाँहरूको विधानमा लेखिँदैन तबसम्म त उहाँहरूले चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्रै त हुँदैन नि.
0: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ.
1: एकदम त्यो कन्टिन्यू नै छ र त्यसलाई त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि. अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहँदाखेरिमा चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिमा दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठ्यघर खोजेर बस्दिने अवस्था छ होइन. ट्रान्स म्यानहरूको त्यस्तै छ. अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि ऐच्छिक
0: अनिवार्य छैन
1: अनिवार्य छैन जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन. यसमा पनि हाम्रो ठुलो लडाइँ छ. अब जनसङ्ख्याको विषयलाई त लिउने नै भयो. राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ. के हो यो भोटर कार्ड भन्या भन्नुहुन्छ होइन, यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ. अब त्यो लाइनको कुराहरू हो. पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन, तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेले त टिजिङ गर्ने भयो
0: सकारात्मक रूपमा नलिदिने
1: भए अब अथवा हास्यास्पद रूपमा लिदिने भए होइन. यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन.
0: सकारात्मक ल्याउनको लागि के भयो भने सकारात्मक हुँदै जान्छ.
1: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ,
0: नागरिक सचेतना
1: चाहिन्छ. नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ.
0: त्यसको लागि आवश्यक कानून निर्माण त्यो अगाडि बढ्यो भने पनि केही न केही सजिलो बनाउँछ.
1: प्रत्येक जति पनि अहिले रिसेन्टली आइरहेका यी भनौँ न अध्यादेश भन्छ के भन्छ होइन
0: कानून
1: विधेयकहरू यिनीहरूमा प्रत्येकमा चाहिँ यो लैङ्गिक कुरालाई चाहिँ अलिकति भनौँ न विषयलाई लिएर चाहिँ अलिकति जानकार भएर लेखिदिनुभयो सकारात्मक तरिकाले लेखिदिनुभयो भने चाहिँ बल्ल चाहिँ अलिकति सहज हुन्छ कि जस्तो.
0: तर जस्तो तिनै तहको सरकार मध्ये सबैले यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकको लागि सीमान्तकृत वर्ग समुदायको लागि समावेशीकरणको मुद्दा अगाडि बढाएको त अलि लामै समय भयो. यसले कामै नगरेको हो कि अथवा यसले गर्दा नै केही न केही सकारात्मक असरहरू पनि देखिन थालेको भन्ने हो.
1: यस्तो छ, उहाँहरूले सकारात्मक रूपमा लिनुभयो होइन, समावेशीकरण गर्न खोज्नुभयो तर सकारात्मक विभेद जुन छ सिस्टमेटिक हजुरको जुन एउटा सिस्टममै नै गाह्रो छ भनेपछि त जतिसुकै कुरा गरे पनि त्यो भइसकेका छैन कि. जस्तो सिभिक अवेरनेस भन्दा सिभिक स्पेसको कुराहरू जुनसुकै ठाउँमा हामी हाम्रो समुदायका व्यक्तिहरूलाई चाहिँ अब एउटा टोकनिजमको रूपमा राख्ने होइन, औपचारिकतामा मात्रै. जस्तो एउटा हामीले खोजेको के भन्दाखेरि प्रत्येक अब जुन जनसंख्याको हिसाबले अथवा अहिले पछिल्लो क्रममा जुन बुलन्द भएर आइरहेको आवाज छ समावेशी भनेर कहाँनिर फिल गर्ने त अहिले पनि हालसालै हाम्रो नेपाल सरकारको चाहिँ महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र के मन्त्रालय जुन थाहा छ होइन त्यो मन्त्रालयबाट पनि एउटा रिसर्च भइरहेको रहेछ कि त्यो सर्वेमा चाहिँ हजुरको मन्त्रालयको नाम इटसेल्फले लैङ्गिक तथा यौनिक अल्पसंख्यक बोलिसकिसकेपछि त्यहाँ 16 इन्युमरेटरहरू हुनुहुन्छ, 16 सबै फिमेल हुनुहुन्छ होइन. एकजनालाई यसो कहिलेकाहीँ चाहिँ इन्ट्रोडक्सनमा राखेर यहाँलाई पनि परिचालित गरौँ, यो समुदायका व्यक्तिहरू पनि एकदम क्वालिफाइड छन् होइन.
0: भनेको सरकारबाटै त्यस्तो खालको विभेद अथवा
1: हामी सबैलाई सहभागी गराउँछौ

0: कामहरूले समावेशी नगरिदिइसकेपछि त त्यो विभेद भएन त
1: भएन विभेदै भएन अब त्यसो भए यो जुन खालको अघि तपाईँले पाठ्यक्रमको कुरा पनि नागरिक सचेतना एउटा महत्वपूर्ण कुरा छ र त्योसँग सम्बन्धित ऐन कानून बनाएर त्यसलाई कानूनी रूपमा पनि एक प्रकारको त्यो पहिचान दिन आवश्यक छ यो पाठ्यक्रममा पठन पाठनको बेलादेखि नै यसबारेमा सचेतना जगाउनको लागि अहिले गरिएका कोसिसहरू कति प्रभावकारी भयो अझै कति भएन
0: प्रभावकारी देखिँदैन एकदमै प्रभावकारी देखिन किन भन्दाखेरि त्यो बुक सीमित छ एकदमै भनौँ न त्यो पाठ्यक्रममा मात्रै सीमित भयो बच्चाहरूलाई बालबालिकाहरूलाई पढाउँदाखेरि यो सेक्स जेन्डर सेक्सुअलिटीको विषयमा पढाइरहँदाखेरि त्यहाँभित्रको डाइभर्सिटीलाई पनि पढाउन जरुरी छ विविधताको बारेमा पनि बुझाउन जरुरी छ त्यो विविधता कसरी हुन्छ जस्तो अहिले पछिल्लो क्रममा मात्रै होइन हामीले चाहिँ उठाइराखेको आवाज के भन्दाखेरि सेक्सुअल ओरिएन्टेसन जेन्डर आइडेन्टिटी एक्सप्रेसन सेक्स क्यारेक्टरिस्टिक्स यो भनेको तपाईँको यौन अभिमुखीकरण होइन अनि त्यो एक्सप्रेसन गर्ने तरिका र यौन विशेषतालाई जबसम्म नेपालका मात्रै होइन विश्वले बुझ्दैन तबसम्म यो समुदाय विभेदमा रहिरहन्छ
1: जस्तो यो बुझ्ने विषय चाहिँ नेपालको हरेक भूगोल क्षेत्रको बराबर उस्तै खालको बुझाइ हो कि सहरमा अलिकति फराकिलो अलि राम्रो बुझाइ अथवा अलि गाउँ बस्तीहरूमा जाँदा अझ अलिक साँगुरो खालको देख्ने
0: यस्तो छ यो कस्तो छ भन्दाखेरि सहरतिर चाहिँ अलिकति मान्छेको अवेरनेस लेभल अलिकति हाई छ त्यसले गर्दा सहरतिरको व्यक्तिहरूले बुझ्नुहुन्छ तर दूरदराजमा मैले हिजो मात्रै मसँग एउटा सरले कल गर्नुभएको थियो डोल्पामा यस्तो यस्तो भइरहेको छ सर एकजना तपाईँलाई हामी अनलाइनमा जोड्छौँ उहाँलाई बुझाइदिनुहोस् न उहाँलाई होइन समुदायलाई बुझाइदिनुहोस् न भन्नुभयो अनि हुन्छ किन भन्दाखेरि उहाँ समूहमा आउनुभयो अब जेन्ट्स लेडिजको ड्रेसमा आउनुभयो सबैजनाले खिल्ली उडायो उहाँको अब उहाँले सुसाइड गर्ला भन्ने हामीलाई एकदमै डर भयो सर
1: महिला र पुरुषको दुइटै खालको
0: पहिरन लिएर आउनुभयो आइसकिसकेपछि उहाँको शारीरिक हावभावले पनि त्यही जनाएर आम अरू समाजका व्यक्तिहरूले चाहिँ अलिकति खिल्ली उडायो किन साइड लाएर आयो यो को हो यो होइन यस्तो किसिमको अलिकति त्यो नराम्रो भाषामा पनि प्रयोग गर्यो भन्ने कुराहरू आइसकिसकेपछि चाहिँ के भयो भन्दाखेरि ए भनेपछि दूरदराजमा त अझै स्टिल मान्छेलाई त के हो त यो साँच्चै नै हो त भन्ने किसिमको चाहिँ छ अब यो विषयमा बुझाउनका लागि चाहिँ एकदमै पाठ्यक्रम सुरुको अवस्थादेखि नै बालबालिका जब टिनेज हुन्छ 13-12 वर्षदेखि नै उहाँहरूलाई यो जेन्डरको विषयलाई लिएर अनि सोजिएसको विषयलाई लिएर होइन यौन अभिमुखीकरण अनि आफ्नो आइडेन्टिटीलाई लिएर यो कुराहरू बुझाएन भने चाहिँ पछिल्लो अझ पनि यो अभियानमै सीमित हुन्छ अभियानमै रहन्छ
1: जस्तो अब निलिखा समाज सबै ठाउँमा सबै बस्ती अथवा घर घरमा पुग्न नसक्ला होइन अब यसको लागि अभिभावक अथवा परिवारको सदस्य समाजले चाहिँ कसरी बुझ्नुपर्छ ताकि यो अलि विशेष खालको अभिमुखीकरण नभए पनि बुझाइमा चाहिँ फराकिलो अथवा सकारात्मक बनाउन सकिन्छ
0: अब बुझाइमा सकारात्मक अहिले पछिल्लो क्रममा
1: जस्तो तपाईँले भर्खरै डोल्पाको कुरा सुनाउनु भयो नि डोल्पा त हामी भन्छौँ कि यो सहरभन्दा धेरै टाढा छ त्यसकारणले त्यहाँ सुविधा पनि कम छ र अवसरहरू पनि कम छ त्यसकारणले गर्दाखेरि बुझाइ हामी जति फराकिलो खोजिराखेका छौँ त्यो नपाउन सकिन्छ यस्तो खालको त अरू चाहे सम्म परेको मधेस तराईमै हुन सक्ला अथवा हिमालमा पनि हुन सक्ला परिवारका सदस्यले समाजले चाहिँ कसरी बुझ्नुपर्छ कसरी पहिचान गर्नुपर्छ
0: अब यो कसरी बुझ्नुपर्छ भन्नेमा मान्छेको सबभन्दा ठुलो प्रश्न यहाँनिरै छ होइन अब कसरी बुझ्नुपर्छ यो हामीले पनि बुझाइरहेको विषय हो जस्तो हामीले कसलाई बुझाउन सक्छौँ भन्दाखेरि प्रत्येक परिवारमा गएर यस्तो बच्चा जन्मिन्छन् भनेर चाहिँ भन्न सक्दैनौँ पाठ्यक्रमले बोलेको अवस्था छ होइन त्यसपछि गएर हजुरको अहिले विभिन्न मिडियाहरूले बोलेको अवस्था छ त्यसपछि गएर अब विभिन्न रिसर्चका डकुमेन्टहरूले बोलेको अवस्था छ हुँदाहुँदा अब मन्त्रालयले पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक मन्त्रालय भनिसकिसकेपछि त्यहाँबाट पनि बुझ्न जरुरी छ हामीले बुझाउनुभन्दा पनि ए यस्तो समुदाय पनि हो यो समुदाय चाहिँ यस्तो रहेछ भन्ने कुरा उहाँहरू इच्छुक भएर चाहिँ बुझिदिनुभयो भने चाहिँ अब आउने जेनेरेसनलाई पनि सहज हुन्छ होइन पछिल्लो क्रममा सकारात्मक छ परिवारले स्वीकार्य छ तर पनि विभेद त एकदमै जर्दो बल्दो नै छ परिवारभित्र पनि छ परिवारभित्र चाहिँ हाम्रो यो विशेष गरिकन हजुरको जुन चाहिँ अब ब्राह्मण क्षेत्री परिवारको होइन त्यसपछि गएर हाम्रो यो मधेस प्रदेशका त्यो परिवारभित्रमा चाहिँ एकदमै बढी विभेद छ अरू जस्तो जनजातिहरूमा सजिलै स्वीकार्यता छ होइन थारू समाजमा भयो तामाङ यस्तो अब गुरुङ भनौँ न हाम्रो यो आदिवासीहरूमा चाहिँ अलिकति सहस्वीकार्यता छ भने अरू समुदाय चाहिँ अलिकति गाह्रो कुरा छ
1: अब उनीहरूलाई यसमा बुझाउनको लागि अब पढ्ने लेख्ने कुरा अथवा जनचेतनामूलक अभियान सञ्चालन गर्ने बिग्री कुरा हो अब अहिले त प्रदेश सरकार स्थानीय तह भनेर पनि हामी घर घरमै सरकार पुगेको भन्छौँ उनीहरूको भूमिका अहिले ठिकै छ अथवा उनीहरूले पनि थप आफ्नो जोडबल बढाउनु पर्ने देखिन्छ यो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको

0: बारेमा
1: जोड बल चाहिँ समुदाय आफैले पनि अब संघ संस्थाहरूसँग अहिले त विभिन्न किसिमका संघ संस्थाहरू छन् होइन उहाँले पनि गरिराख्नु भएको छ कन्टिन्यू रूपमा चाहिँ एडभोकेसी लबी जस्ता कुराहरू प्रत्येकचोटि लोकल गभर्मेन्टसँग गइरहँदाखेरिमा होइन अब हामी यस्तो समुदायको व्यक्ति हो हामीलाई बजेट छुट्याउनु पर्छ कस्तो किसिमको बजेट छुट्याउँदा राम्रो हुन्छ भन्ने किसिमको लबी चाहिँ गरिराख्नु भएको छ त्यो गरिरहँदाखेरिमा चाहिँ हो त्यतिखेर चाहिँ स्थानीय सरकारले पनि बुझ्नुपर्छ ए यो समुदायलाई चाहिँ यस्तो यस्तो किसिमको चाहिँ आवश्यकता पर्दो रहेछ जस्तो जस्तो अहिले के देखिन्छ भन्दाखेरि स्थानीय सरकारले चाहिँ अलिकति बजेट यो प्राइड मन्थलाई छुट्याइदिने अलिकति बजेट यो तीज फेस्टिभलहरूलाई छुट्याइदिने होइन अनि अलिकति बजेट चाहिँ हजुरको यो के भन्छ के अरे यो भोकेसनल ट्रेनिङ के शिक्षामूलक तालिमका लागि होइन अब जुन चाहिँ त्यति हामीलाई चाहिँ अब भनौँ न यो प्राइड मन्थ मनाउने भयो तिज मनाउने त नर्मल कुरा भयो होइन यो त अब उहाँले दिनुहुन्छ उहाँले अब एउटा सानो कन्सेप्ट नोट लेखेको आधारमा दिनुहुन्छ तर शिक्षामूलक तालिमहरूमा चाहिँ उहाँलाई चाहिँ कस्तो किसिमको सिप चाहिएको हो भन्ने किसिमको अध्ययन गरेर चाहिँ दिनुभयो जरुरी हुन्छ अध्ययन उहाँले गर्नुभयो भने चाहिँ यो समुदाय बुझ्नुहुन्छ होइन अध्ययन गर्नु भएन भने चाहिँ यस्तो किसिमको मान्छे अब तेस्रो लिङ्गीहरू आउनुहुन्छ उहाँलाई त्यति बजेट छुट्याइदेऊ न भनेको आधारमा छुट्टिएको अवस्था छ
0: तर जस्तो हालसालै एउटा पालिकामा पुग्दाखेरि त्यहाँ अरू अभियानका कर्मीको रूपमा अब अथवा अभियन्ताहरूले चाहिँ लैंगिक तथा यौनिक अल्पसंख्यकको संख्या चाहिँ अलि बढी भन्ने तर त्यो यसलाई चाहिँ अलिकति संस्थागत गरेर दर्ता प्रक्रिया गरेर त्यसरी चाहिँ नआउँदाखेरि गाह्रो भयो भन्नुभएको थियो यो चाहिँ देशैभरि पनि यस्तै समस्या यदि छ भने त्यसलाई सजिलो बनाउन अथवा त्यो संस्थागत रूपमै अगाडि बढ्न बढाउनको लागि निलिरा समाजले काम गरि नै राखेको छ अथवा गर्ने विचार गर्दैछ
1: यो कन्टिन्यू रूपमा निलिरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
0: अथवा यो निलिरा समाजलाई मात्रै होइन अरू कसैले पनि गर्न सक्छ उनीहरूले पनि गर्नुपर्छ भन्ने
1: सबैले गर्नुपर्छ यो त खासमा भनिदिने हो भने जस्तो उच्च स्तरीय जति पनि छन् हाम्रो सुरुमा त भनी गयो नि अघि नै पनि ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरुरी छ पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
0: महसुस
1: जस्तो ए हामीले पनि पोलिटिकल पोलिटिक्समा छिर्न सक्ने रहेछौँ होइन हामी पनि हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियान त हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ फलान मा चाहिँ तेस्रो लिङ्गीलाई थुनिया छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो
0: अनि त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने त्यो त्यही अनुसारको राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ
1: हामीलाई विश्वास कहाँनिर छ भन्दाखेरि प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू होइन उहाँहरूलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजीबीटीआईक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ त्यसपछि गएर चाहिँ प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त त्यो
0: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यो अनुसारको प्राथमिकता दिने काम अगाडि
1: राजनीतिक दल मात्रै नभनौं बाँकीको अरू अरू पनि छन् त विभिन्न विधाहरू छ नि राजनीतिक दल एउटा विधा भयो होइन बाँकीको अब भनौँ न कति किसिमका चाहिँ त्यो लहरू छन् कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि
0: अनि यसमा जस्तो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको तर्फबाट अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि थप परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ
1: सामूहिकताको भावना यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किने न हो अन्ततिर त जाँदैन नि त जस्तो सिसजेन्डर वुमेन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो ठाउँमा गइरहँदाखेरिमा चाहिँ त्यहाँबाट मात्रै भन्नुपर्छ भन्ने चाहिँ पक्कै पनि होइन. यो अर्को हाम्रो समुदायले पनि बोलिदिनुपर्छ, अरू अरू समुदायले पनि बोलिदिनुपर्छ भन्ने चाहिँ हो.
0: अनि अहिले विभिन्न ठाउँमा हामी बेला बखत सुन्छौँ कि धरपकड भएका अथवा तपाईँहरूले अन्याय भयो अथवा संविधान अनुसार कानून अनुसारको अधिकार उपयोग गर्न पाइएन भनेर, त्यो पहिलेको तुलनामा अहिले घट्दैछ कि अथवा त्यो घटाउनको लागि पनि तपाईँहरूको त्यो जोडबल अथवा तपाईँहरूको कार्यक्रम अभियान चलिरहेको छ?
1: अभियान त कन्टिन्यू चल्ने हो यो, होइन. अब धरपकडको कुराहरूमा चाहिँ जहाँसम्म लाग्छ यो समुदायको मैले त्यति साह्रो चाहिँ देखाएको चाहिँ छैन. अलिकति सहनशील भएर धैर्य भएर बरु एउटा पोजिसन पेपर लेखेर चाहिँ मन्त्रालय धाउने चाहिँ हाम्रो छ. किन भन्दा अभियान त कन्टिन्यू त गर्न पर्यो, होइन, लडाइँ त लड्न पर्यो नि त. त्यो लडाइँ लड्नका लागि माइतीघर मण्डलामा गएर के भन्छ गरे आवाज उठाउनु मात्रै होइन कि हामी चाहिँ सूक्ष्म रूपमा अलिकति आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइरहेका पनि छौँ. यो गइरहँदाखेरिमा चाहिँ हजुरको कस्तो छ भन्दाखेरि अब ठुलै रूपमा चाहिँ जानुपर्छ त्यो चाहिँ होइन, हाम्रो आवाज जानुपर्छ त्यो ठुलो कुरा हो, होइन. अब सबै समुदाय नै आएर एकैचोटि नेपाल अधिराज्यभरिका समुदायहरू आएर जानुपर्छ भन्ने चाहिँ होइन.
0: अनि अहिले जुन निलिका समाज अन्तर्गत प्राइड परियोजना भनेर पनि तपाईँहरूले चलाइ नै राख्नु भएको छ, यो यसले खास के हो? यो परियोजना चल्दै गर्दाखेरि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई यसले कसरी सहयोग पुर्याइराखेको छ?
1: यो प्राइड भनेको चाहिँ प्रमोटिङ इन्क्लुजन आइडेन्टिटी, होइन, डिग्निटी. यसमा चाहिँ इन पोलिटिकल सेक्टर्स भन्ने हो, यो चाहिँ राजनीतिसँग जोडिएको हो, होइन. राजनीतिसँग जोडिएकोले गर्दाखेरिमा चाहिँ पछिल्लो क्रममा यो समुदायको व्यक्तिहरू राजनीतिक रूपमा अगाडि आउनुपर्छ, राजनीतिक साक्षरता चाहिन्छ भन्ने विषयलाई लिएर चाहिँ यो परियोजनामा हामी काम गर्दैछौँ. र यो काम गरिरहँदाखेरिमा चाहिँ यसको उद्देश्य भनेको यो समुदायका व्यक्तिहरू पोलिटिकल रूपमा चाहिँ साउन्ड हुन्, यिनीहरूलाई चाहिँ राजनीतिक ज्ञान चाहिन्छ, राजनीतिक ज्ञान सँगसँगै भोलि गएर चाहिँ राजनीतिक क्षेत्रमा चाहिँ यहाँहरू पनि सहभागी हुन पाउन् भन्ने चाहिँ हाम्रो इन्टेन्स हो, होइन, उद्देश्य हो. र यसका लागि चाहिँ हजुरको हाम्रो कार्यक्रम भनेको राजनीतिक साक्षरता कार्यक्रम त छँदैछ, भोटर राइटको प्रोग्रामहरू त छँदैछ, होइन. मेन भनेको मेन्टर र मेन्टरसिपको कुरा छ. जस्तो अब हाम्रो मेन्टर भनेको पोलिटिकल कुनै एउटा ठूलो पोलिटिकल ब्याकग्राउन्डको व्यक्ति, हाम्रो समुदायका एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ. हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि. सञ्चालन गरेपछि त्यतिखेर चाहिँ हाम्रो समुदायका साथीहरू भाग लिनुहुन्छ अनि विभिन्न भित्र लाएको कुराहरू, जस्तो हामी कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा, होइन, अनि यो भोटिङ राइट्स भने के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ. त्यो कोच गरेको आधारमा चाहिँ यो प्रोजेक्ट यो सँगसँगै चाहिँ अब यसको अन्तिम उद्देश्य भनेको चाहिँ यो समुदायका व्यक्तिहरू पोलिटिकली
0: अगाडि बढ्न सकुन् अथवा बुझुन् भनौँ न.
1: हाम्रो अर्को टार्गेट चाहिँ के हो भन्दाखेरि हजुरको 84 चुनाव जुन आउँदैछ प्रोभिन्सियल लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो,
0: जितुन पनि
1: जितुन पनि.
0: अनि अघि तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैङ्गिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो. त्यो क्षेत्र जहाँ अझै खुल्न अथवा खुल्न दिनको लागि वातावरण बनिरहेको छैन, त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
1: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरीरा समाजले चाहिँ सबैले बुझुन्, सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेसनहरू गर्छ. अब हाम्रो यो संघीय स्तरमा संघीय भनौँ न हाम्रो यो सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ. त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ र पनि आम नागरिकले बुझ्नुपर्ने कुरा बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ, होइन. त्यो म्यासेजहरू दिइरहँदाखेरिमा चाहिँ बुझ्नुहुन्छ जस्तो लाग्छ, तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ. जब ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन, समाजमा परको कुरा भयो होइन, त्यस्तो छ। बाँकी अरू समुदाय जस्तो आदिवासी जनजातिका समुदायले चाहिँ सहजै है, अब धेरै त नहोला, यति उति मैले भन्न त सक्दिनँ होइन, तर धेरै मात्रामा चाहिँ स्वीकारेको अवस्था छ र घरबाटै ओपन अप भएको अवस्था छ। अब कम्प्लिटली चाहिँ होइन ब्राह्मण छेत्रीमा पनि, अब धेरैजना त अब घरबाटै आउनुहुन्छ होइन, तर तुलनात्मक रूपमा चाहिँ आदिवासीको तुलनामा चाहिँ ब्राह्मण छेत्री, मधेसी समुदायमा त अझ गाह्रो, एकदमै गाह्रो।
0: अघि तपाईँले जसरी यो डोल्पाको घटना सुनाउनु भने त्यस्तो अहिले अझै पनि जस्तो सार्वजनिक स्थान होला अथवा विद्यालय हुन सक्छ, अझै कुन कुन क्षेत्रमा त्यस्तो खालको तपाईँहरूलाई आउने गर्छ जानकारी कि अघि त्यो त्यसमा अलिकति कुराकानी गरिदिनुहोस्, समय बुझाइ गरिदिनुहोस् भन्ने होला डोल्पाको कुरा यस्तो यस्तो। तर जस कुन कुन क्षेत्र विषयमा अझै पनि हामीले सम्झाइ बुझाइ गर्नुपर्ने अथवा यसमा सहयोग गरिदिनु पर्यो भनेर तपाईँहरूसम्म त्यो समन्वयको लागि अनुरोध गर्ने परिपाटीको विकास भइरहेको
1: क्षेत्रगत रूपमा भन्नुपर्दा त सबै क्षेत्रलाई छ होइन। अब यो इमर्जिङ इस्युज भयो हजुरको, उदयमान छ नि त यो त होइन, मान्छेलाई भित्रदेखि क्युरियोसिटी छ कि के रहेछ त यो भित्र, को हुन्थे यिनी, किन यिनीहरूले यति धेरै भेराइटिजहरू भन्छन्, विविधता कसरी छ यो भित्र भन्ने कुराहरू छ। कम्पेयर रूपमा सबभन्दा ठूलो कुरा बुझ्नुपर्ने भनेको चाहिँ हजुरको हाम्रो मैले देखेको भनेको यो मिडिया सेक्टर्सले एकदमै ठूलो बुझ्नुपर्छ, किन मिडिया सेक्टर्स भनेको यस्तो सेक्टर हो जुन सेक्टरले चाहिँ सम्पूर्ण विश्वलाई एकैचोटिमा अवेर गरिदिन सक्छ क्या। यो क्षेत्रले चाह्यो भने समुदायको कुरालाई चाहिँ एकचोटि राम्रो पोजिटिभली उठाइदियो भने एकदमै राम्रो हुन्छ। मिडिया सेक्टर एकदमै अवेर हुन जरुरी छ, किन भन्दा मिडियाबाट नै ठूलो एकैचोटि अगाडि बढ़िरहँदा एकैचोटि वत्त पछाडि आउँछ क्या यो समुदायका व्यक्तिहरू, किन भन्दाखेरि मिडियाले त्यही अनुसारको पोर्ट्रेट गरिदिन्छ। पछिल्लो क्रमको न्यूजहरू यहाँले हेर्नुभयो भने त्यो हुन्छ नि, त्यो नचाहिँदो कुराहरू जुन गरेकै हुँदैन होइन, अनि जुन त्यो असान्दर्भिक कुराहरू चाहिँ लेखिदिने जुन प्रथा छ त्यसको चाहिँ अन्त्य हुनुपर्छ। मिडिया एउटा महत्वपूर्ण, मिडियाले हामीले बुझाउनुपर्छ एउटा कुरा। अनि दोस्रो कुरा के भन्दाखेरि, जुन गभर्मेन्ट तहका जुन ब्युरोक्रेटिकहरू हुनुहुन्छ नि, अब इम्प्लोइ भनौँ न गभर्मेन्टको सर्भेन्टहरू, गभर्मेन्ट सर्भिसमा भएकाहरू, उहाँहरूलाई चाहिँ एकदमै बुझाउनु जरुरी छ। उहाँहरूले बुझ्नुभयो भने चाहिँ
0: अहिले पनि उहाँहरूले नबुझ्नु भएको
1: बुझे,
0: किनभने लोकसेवा आयोगदेखि सबै कुराको एकदम दक्ष भएर बुझेर जानेर नै त्यहाँ पास भएर अगाडि बढ्ने होला।
1: अब उहाँहरू बाँकीको कुरामा दक्ष भएर जानुभयो होइन, तर एउटा समुदायको इस्यू के हो, मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस् होइन, अनि दूर दराजका ती मुसहर समुदायको कुरालाई लिएर हेर्नुहोस्, डोल्पा रोल्पाको कुरालाई लिएर हेर्नुहोस्। यो सबै अध्ययन गरेर त कसरी जानुभयो होला र उहाँहरू, त्यो त होइन पक्कै पनि। र कुनै पनि व्यक्तिको व्यक्तिगत कुरालाई बुझ्नका लागि त अध्ययन जरुरी छ, अध्ययन गर्नै पर्छ होइन। जस्तो अब मैले मेरो विषयलाई बुझाइरहनको लागि जबसम्म मैले हजुरलाई पूर्ण रूपमा भन्दिनँ तबसम्म त थाहा हुँदैन, हजुर जतिसुकै विज्ञ भए पनि के भयो र, त्यो कुराहरू हो।
0: अनि अहिले अब अझै पनि हामीले भनिरहेका छौँ कि तथ्याङ्कगत रूपमा हेर्ने भने झण्डै 3,000 नेपालमा भेटिन्छन् भने, यसमा लागेका अथवा अभियान कर्मीहरूको भनाइअनुसार यो संख्या अझ धेरै छ। त्यसो हुँदा यो दुईटा कुरा, एउटा समाजले खुल्न दिएन, परिवारले खुल्न दिएन एउटा कुरा, र खुलेर आफै अगाडि बढ्ने पनि त्यतिकै महत्वपूर्ण छ होला। के कस्तो खालको विशेषता भयो, के कस्तो खालको चाहना भयो, रुचि भयो भने ए म कतै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हो कि भनेर त्यो आफैले आफैलाई कसरी चिन्ने, कसरी बुझ्ने त्यो बताउनु पर्यो।
1: आफैले आफैलाई चिन्नका लागि त व्यक्तिले आफैले आफैलाई त चिनिहाल्छ नि, चिन्दैन र, सजिलै चिन्छ नि म को हुँ भनेर, त्यो त बुझाउने कुरा त होइन होइन। आफूले आफूलाई बुझाउने कुरा रहेन, अब बुझाउने कुरा कतिपय कुरामा हो, कन्फ्युजन हुन्छ, हु एम आई भन्ने कुरामा, त्यतिखेर चाहिँ अब बुझाउनु पर्यो
0: त्यो कसरी के कस्तो भयो, कसको को प्रतिको रुचि चासो त्यो आकर्षण भयो भने चाहिँ उहाँ हो भनेर त्यसरी।
1: अब त्यो त अर्काको व्यक्तिगत कुरा त भन्न मिल्दैन होइन हजुरको, तर कस्तो भन्दाखेरि मैले सपोज मानौ, मैले मेरो विषयमा बुझाइरहँदाखेरि म परशुराम हो होइन, मेरो आइडेन्टिटी मेल हो होइन, मेरो ओरिएन्टेसन फलानु हो भनेर भन्नु।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी लिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान र श्रीमतीको दाम्पत्य जीवन निसन्तानपन सम्बन्धीका समस्या कालसर्प योगका समस्या माङ्गलिक योगका समस्या पितृदोषका समस्याहरू के कस्तो रहन्छ भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग कार्यक्रम ज्योतिष वास्तु लिएर 8 बजेसम्म उपस्थित हुने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट 89.8 MHz चनौली चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधुरी एफएम 97.2 MHz दुधुरी सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट विशेष गरी सामुदायिक रेडियो रेडियो जलचरा 96.4 MHz लिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

0: आज मिति 2013 साल असार महिनाको आज 15 गते तदनुसार इसी सन 2026 जुन 29 तारिक सक संवत्सर 1948 नेपाल सम्बत 1146 तथा लाछ रोद्र नामक संवत्सर उत्तरायण गृहमा ऋतु आज सोमबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज पूर्णिमा। तिथि रहेको छ 58:57 पल रहेको छ। नक्षत्रमा रहेको छ मूल नक्षत्र रहेको छ 57:37 पल। यस्तै गरेर योगमा रहेको छ शुभ योग रहेको छ आज 25:40 पल रहेको छ। करणमा रहेको छ बाबा करण रहेको छ 4:47 सम्म भद्राकरण रहनेछ। भद्राकरण रहनेछ 26:29 पल। चन्द्रमा आज धनु राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज लुम्ब योग रहेको छ। आज बिहान सूर्योदय 5:12 भयो भने सन सूर्यास्त 7:02 हुनेछ र आजको दिन मनघडी 13:50 पल रहनेछ। दिन आज विशेष रहेको छ। आज पूर्णिमा व्रत रहेको छ। विशेष गरी पुण्यमष्ट पूर्णिमा, मनवादी, गौड पूजा, पनौती स्नान, पनौती भैरव, भद्रकाली, इन्द्रेश्वर र रथ यात्रा, धान दिवस, दही चिउरा खाने दिन आज असार 15 दिन रहेको छ। सद्गुरु कबीर जयन्ती, कपिल वस्तुमा विशेष गरी महाश्रम युक्त वेदना दिवस, देशना दिवस भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। समग्रमा हेर्दाखेरि आज विशेष गरी पूर्णिमा व्रत रहेको छ, आज गौड पूजा रहेको छ र विशेष गरी आज असारे 15, आज धान दिवस र विशेष गरी दही चिउरा खाने दिन, दही चिउरा आँप खाने दिन होइन, भुइँ कटर रुख कटर खाने दिन। विशेष गरी चाहिँ आजको दिनमा विशेष गरी दही चिउरा खाने भनेर विशेष गरी चिनिने गरेको छ असार 15। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पारिरहेको छ ग्रह गोचर। त्योभन्दा आजको समय यानि कि शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। शुभ समय रहेको छ बिहानको 8:39:06 बिहानको 10:23, 10 सेकेन्डसम्म शुभ बेला रहेको छ भने आजको काल बेलाको समय रहेको छ अहिले बिहानको 8:39:06 काल बेला रहेको छ। विशेष सावधान रहनुहोला। यो कार्यबेला शुरू भएको बिहानको 6:55:01 8:39:06 कालबेला। आजको लागि लाभ बेला रहेको छ बिहान दिउँसोको 3:35:24 विशेष गरी साँझको 5:19:29 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारिरहेको छ। आजका ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी पनि गराउनेछु। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि धनु राशि, मूलको प्रथम स्तर नाम आउँछ एबाट, यज्ञ नारायण नाम आउँछ, आदि नदी राशा सिकाउनु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेछौ र अब हुने पालो रहेको छ मेष आदि 12 राशिफल। मेष राशि हुनेहरूका लागि आजको दिन धेरै कामको तारिफ गर्दै जाँदैछन्। शुभ चिन्तकले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन पनि प्रफुल्लित हुनेछ। टाढीका साथीभाइ नजिकले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछन्। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनु पर्ला। कुनै समस्या दोहोरिनाले काममा अलमल बढ्न सक्छ। परिस्थिति नमिल्ने हुँदा काम थाल्न समय लाग्नेछ। तैपनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। पछि लाभ हुने काम पनि थालनी हुने खालको योग भए राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन विशेष गरी मान सम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ, अर्थाभावले सताउन सक्छ, लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनु पर्ला, यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ, परिवारजन तथा आफन्तबीच आत्मीयता कमी आउने समय रहेको छ, वाद विवादले घर गृहस्थीमा समस्या निम्त्याउन सक्छ, प्रयत्न गर्दा पहिलेका कमजोरीलाई सुधार गर्ने मौका भने पाइने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन चुनौती अँगाल्नु परे पनि आफ्नै लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्दै जानेछन् भने कर्मयोगले भविष्यको बाटो सुमाउनेछ, मेहनतले काममा सफलता दिलाउनेछ, समस्या पञ्चायत अधिकारी स्थापित गर्न सकिन्छ, दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ, रोग तथा शत्रुमाथि विजयी हुनेछ, प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ, सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ, पढ़ाईको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ, अभिव्यक्ति र लेखन कलामा पनि निरेखाता आउनेछ, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ, व्यापार पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ, रोकिया काम बन्नाले नयाँ कामतर्फ समेत अग्रसर हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ, हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा अलि सजग रहनु पर्ला, समयमा जुटिन सक्दा आफ्नो काम रोकिन सक्छ, अरूका लागि उपयोग भइनेछ, विष्णु नदीको वचनले अप्ठ्यारो पार्न सक्छ, आवेशको व्यवहारले सानो असमदारले आफन्तजन टाढिन सक्छन्, रोकिया काम बनाउन दोहोर्याएर र प्रयत्न गर्नुपर्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। तुला राशि उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मोड लिनेछ भने पुरूषार्थी काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ, उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, मेहनतले नामदाम इनाम दिलाउन सक्छ, सदु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्, अग्र तथा सहयोगी जुट्नले सोचेको लाभ उठाउन सकिन्छ, गरिएका कर्मको उचित प्रतिफल समेत प्राप्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन तार्किक क्षमता बढ्दै जाँदैछन्, बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउन सक्छ, बोली र विचारका प्रशंसकहरू बढ्दै जाँदैछन्, बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछन् भने सानो प्रयत्नले ठूलो काम बन्दै जाँदैछन्, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ, सहयोगीहरूले साथ दिने हुँदा रोकिया काम पनि सम्पादन हुँदै जाँदैछन्, मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन रमाइलो दिन रहेको छ, रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ, सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ, विश्वका परिवर्तनसँग भेटघाट हुने समय रहेको छ, पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ, नयाँ कामको प्रस्ताव आउँदै जानेछन् तर अवसरका लागि साथ केही चुनौती पनि देखा पर्न सकिने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्च बढ्दै जानेछन् भने आमदामीको स्रोत कमजोर हुने समय रहेको छ, पछिको लागि लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ, फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला, यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ, छिमेकमा असमझदारी बढ्ने देखेकाले होसियारीका साथ काम लिनुहोला, भविष्यका लागि केही वर्ष त्याग्नु पर्ला, सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ, आमदानीका नयाँ स्रोत फेला पर्दै जानेछन्, पहिले गरे कामबाट प्रशस्त लाभ हुनेछ, आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ, कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ, चल अचल धनको उपयोगबाट मनको फाइदा उठाउन सकिन्छ, पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन नयाँ कामले नामदाम इनाम दिलाउनेछ, कर्म क्षेत्रमा गरेको साधना सिद्ध हुँदै जानेछन्, मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ, प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ, विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ, पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ, व्यवसायमा पनि फाइदा हुनेछ, कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्रोता विश्राम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पारो रहेको छ भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने गराउनु बेला रहेको छ र आज विशेष असार पन्ध्र पनि रहेको छ। असार पन्ध्र यानि कि आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वको रूपमा हामीले मनाउन सकिन्छ। विशेष गरी चाहिँ आज असार पन्ध्र नेपाली कृषकहरूको सबैभन्दा महत्वपूर्ण दिन हो। यो दिन राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। यही दिन दही चिउरा खाने परम्परा पनि रहेको छ। असार पन्ध्र केवल एउटा पर्व मात्रै होइन, यो नेपाली कृषि संस्कृति परिश्रम र प्रकृतिको सम्मानको प्रतीकको रूपमा पनि हामीले बुझ्न सकिन्छ। असार पन्ध्रका केही ऐतिहासिक कुराहरू म तपाईँलाई जानकारी छोटो मैले जाने जति जानकारी म तपाईँलाई गराउने कोसिसमा रहेको छु आज। यस्तै गरी पूर्णिमा व्रत भनेको के हो, पूर्णिमा व्रतको महत्व के हो, त्यसको पनि विषयमा जानकारी गराउँछु। कार्यक्रम नछोडिकन सुन्नुहोला। असार पन्ध्रका विशेष गरी ऐतिहासिक कुराहरू के छन् भन्दा, नेपाल कृषि प्रधान देशको रूपमा बुझिन्छ र नेपाल कृषि प्रधान देश पनि हो। अधिकांश नेपालीले जीविकोपार्जनको लागि चाहिँ कृषि नै मुख्य आधारको रूपमा हामीले लिएका छौं। असार महिनामा मनसून शुरू भई धान रोपाईको मुख्य समय शुरू हुन्छ। यस दिन किसानहरू सामूहिक रूपमा धान रोप्ने, गीत गाउने र हिलो खेल्ने परम्परा पनि रहेको छ। नेपाल सरकारले यस दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउने गरिएको छ। धानको महत्व विशेष गरी के छ भन्दा, धान नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा हामीले बुझ्न सकिन्छ र खाद्यान्न बाली पनि हो। अधिकांश नेपालीको मुख्य भोजन नै चामलबाट पकाएको भात हो। धानले चाहिँ खाद्य सुरक्षा सुनिश्चित गर्दछ। हजारौं किसानको आयको मुख्य स्रोत पनि धान खेती नै हो। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान पनि रहेको छ। विशेष गरी चाहिँ यी कुराहरू भए, विशेष गरी धानका महत्वहरू मैले तपाईँलाई जानकारी पनि गराएँ। दही चिउरा खाने परम्परा, असार पन्ध्रमा दही चिउरा खानु शुभ मानिन्छ। अरू केही नखाइकन सुरुमा आज मुखमा पर्नुपर्ने भनेको दही चिउरा। खेतमा काम गरे किसानलाई चिसो सजिलै पच्ने र ऊर्जा दिने विशेष गरी चाहिँ भोजन हो यो दही चिउरा चाहिँ। खेतमा काम गरे किसानलाई चिसो हुने, गर्मी नहुने, सजिलै पच्ने र ऊर्जा शक्ति दिने भोजनको रूपमा हामीले बुझ्न सकिन्छ दही चिउरालाई। दहीले शरीरलाई शीतलता बनाउँदछ, चिउराले तत्काल ऊर्जा दिने गर्दछ। परिवार समुदाय बीच मेलमिलाप बढाउने परम्परा पनि रहेको छ। दही चिउरा खाने दिनमा आज विशेष गरी दही चिउरा, आँप, रुख कटहरहरू, भुइँ कटहरहरू खाएर एकदम उत्साहका साथ परिवार आफन्तको सँग समुदायसँग चाहिँ आजको असार पन्ध्रको खुसियाली मनाउने गरिन्छ। रोपाईको संस्कृति के छ भन्दा, रोपाईको गीत, रोपाई गीत पनि हुने गर्दछ। गीत गाउँदै रोपाई गर्दै हिलो खेल्ने परम्परा रहेको छ। सामूहिक श्रम गर्ने, एक अर्कालाई सहयोग गर्ने संस्कार, घर विशेष गरी गाउँघरमा हुने रमाइलो वातावरण पनि हुने गर्दछ। यस क्रममा केही लोकप्रिय रोपाई गीत विशेष गरी शीर्षक उल्लेख गरेर पनि चर्चा गर्न सकिन्छ। विशेष गरी चाहिँ वर्तमान कृषि चुनौती भनेको चाहिँ जलवायु परिवर्तनको कारणले गर्दाखेरि कृषिमा एकदम असर गरेको छ। समयमा वर्षा नहुनु, जुन बेलामा वर्षा पानी चाहिन्छ त्यो बेलामा वर्षा नभइदिनु, मल तथा बिउको अभाव हुनु, खेतीयोग्य जमिन घट्दै जानु, प्लटिङहरूद्वारा घट्दै जानु खेतीयोग्य जमिन चाहिँ, युवाहरू विदेशिनु, विशेष गरी गाउँघरमा अहिले कृषि गर्नलाई विशेष गरी युवाहरू हुनुहुन्न,
वृद्ध बुवा आमाहरू अनि त्यसपछि दिदी बहिनीहरू महिला दिदी बहिनीहरूले चाहिँ आजभोलि खेती गर्दै आउनु भएको छ। विशेष गरी युवाहरू सबै विदेश हुनुभएको छ। आधुनिक कृषि प्रविधिको आवश्यकता पनि रहेको छ, आधुनिक कृषि प्रविधिको कमी हुनु। समाधान कसरी गराउन सकिन्छ भन्दा आधुनिक कृषि अपनाउनु पर्दछ। हामीहरूले पानीको संरक्षण गर्नुपर्दछ, विशेष गरी चाहिँ किसानको सम्मान गर्न हामीले सिक्नु पर्दछ। स्वदेशी उत्पादनलाई प्राथमिकतामा हामीले राख्नुपर्दछ। खेतीलाई सम्मानजनक पेसा बनाउने पनि गर्नुपर्दछ। विशेष गरी चाहिँ असार पन्ध्रको दिन चाहिँ हामीलाई परिश्रमको सम्मान गर्न सिकाउँदछ। किसानको पसिनाले नै हाम्रो भान्सा भरिएको हुन्छ, त्यसैले किसानप्रति सम्मान व्यक्त गर्दै कृषि संरक्षण र खाद्य सुरक्षाको हामीले चाहिँ संकल्प गर्नुपर्ने हुन्छ। सबैमा असार पन्ध्रको तथा राष्ट्रिय धान दिवसको हार्दिक मंगलमय शुभकामना पनि म तपाईँलाई टप्याउन चाहन्छु। किसानलाई एकदम सम्मान गर्ने, सरकारले पनि सम्मान गर्ने, हामीले पनि सम्मान गर्ने। यदि किसान रहेनन् भने हामी भोकमरी लाग्दछ, हामीलाई भोकमरी लाग्दछ। बाहिरी देशबाट आयात गरेर हामीले निर्वाह गर्नुपर्ने हुन्छ। स्वदेशका हाम्रो नेपालका पैसाहरू बाहिर विदेशमा जानेछन् अनि नेपाल झनभन्दा झन गरिब र झनभन्दा झन आर्थिक उन्नतिमा नलाग्ने पनि हुन्छ। त्यसकारण गर्दा हामीले विशेष गरी चाहिँ नेपालमै उब्जनी भएका चिजहरू खाने गर्नुपर्दछ। चामल किन्दाखेरि पनि हामीले नेपाली उत्पादन किन्ने, विदेशबाट आएको चामलहरू किनेर नखाने, लोकल चामलहरू खाने। हामीहरूले चाहिँ विशेष गरी चाहिँ किसानहरूले धान उत्पादन गर्नुभएको हुन्छ, जसको खेतीपाती छैन उहाँहरूले चाहिँ धान किनेर राख्ने, एक वर्षभरि पुग्ने धान किनेर राख्ने अनि मिलमा लगेर कुटाउँदै खाँदै गर्ने लोकल चामल। यति गर्नाले किसानलाई पनि फाइदा हुन्छ अनि हाम्रो स्वास्थ्यलाई पनि यसले फाइदा गराउँछ। आजभोलिका यी सबै तपाईँको चाहिँ जिरा मसिना चामल, लङ ग्रेड चामल, यी सबै विदेशबाट आउने, भारतबाट चीनबाट उत्पादन हुने। अनि अहिले त हामीले सुनिएका छ, विशेष गरी चाहिँ चामलको चाहिँ प्लास्टिकका चामलहरू पनि बनाएर बेचेको बजारमा मार्केटमा भन्ने कुराहरू पनि सुनिन्छ, देखिन्छ पनि। यस कारण गर्दाखेरि आज तपाईँको धान खेत छैन भने पनि छिमेकी अथवा घर वरिपरि कतै रोपाई हुँदैछन् आज विशेष गरी, त्यहाँ गएर हिलोमा यसो एकछिन भए पनि श्रमदान गर्ने, धानहरू रोप्ने, हिलो खेल्ने, रमाइलो गर्ने आजको दिनमा विशेष रहेको छ। अब म तपाईँलाई आज पूर्णिमा पनि हो, फेरि विशेष गरी असाध्यै राम्रो आज है, विशेष गरी चाहिँ आज पूर्णिमा पनि हो, शुद्ध जेठ शुक्ल पक्षको पूर्णिमाको दिन रहेको छ आज। आजको लागि चाहिँ विशेष गरी शास्त्र धर्मशास्त्र पुराण स्मृतिमा पूर्णिमाको दिन स्नान दान जप र व्रत सत्सङ्गको विशेष र विशेष महिमा र विशेष वर्णन गरिएको पनि हामीले सुनिन्छ, देखिन्छ, तपाईँले अध्ययन गर्नुभएको छ, गुरुद्वारा गुरुको मुखबाट पनि तपाईँले सुन्नु भएको छ। यस दिन गरिएको पुण्य कर्म सामान्य दिनको तुलनामा धेरै गुणा फलदायी हुने विश्वास रहेको छ। यो दिन गरिने व्रत, यो दिन गरिने दान पुण्यहरू चाहिँ विशेष फलदायी, धेरै गुणा फलदायी हुने गर्दछ। विशेष गरी चाहिँ भगवान विष्णुको पूजा गर्ने आज पूर्णिमाको दिन श्री सुक्त विश्व सहस्रनाम गीता पाठ गर्ने, सत्यनारायण भगवानको पूजा गर्ने, शिव अभिषेक गर्ने, तुलसीको पूजा गर्ने, गाईलाई सेवा गर्ने, ब्राह्मण तथा आवश्यकता परेका व्यक्तिलाई दान दिने अत्यन्त शुभ रूपमा हामीले बुझ्न सकिन्छ। आज हामीले चन्द्रमाको पूजा पनि गर्नुपर्दछ। चन्द्रमाको पूजा छैन, विशेष गरी साँझमा जब पूर्णिमा निक्लिनेछन्, पूर्णिमा उदाउँदछन्, चन्द्रमा उदाउँछन्, त्यो बेलामा हामीले चाहिँ पूजाहरू गर्ने। पूर्णिमाको व्रतका धार्मिक लाभहरू पनि रहेको छ। श्रद्धापूर्वक गरेको व्रतले ईश्वरप्रतिको भक्ति बढाउँदछ र मनमा सकारात्मक ल्याउने गर्दछ, मानसिक शान्ति आउँदछ। चन्द्रमा मनका कारक भएकाले पूर्णिमामा जप ध्यान र पूजा गर्दा मन शान्त स्थिर हुने विश्वास पनि रहेको छ।
विशेष गरी पाप क्षया भनेको चाहिँ पाप कष्ट पापहरू चाहिँ नष्ट भएर जाँदैछन्। धर्म ग्रन्थहरूमा श्रद्धापूर्वक गरिएको व्रत दान र जपले पाप कर्म क्षय भई पुण्य बढ्ने वर्णन पनि गरिएको छ। आजको दिनमा विशेष गरी लक्ष्मीको कृपा हुने दिन पनि रहेको छ। सफाई पूजा दान विशेष गरी सदाचारका लागि पूर्णिमा मनाउँदा धन धान्य र समृद्धिको कामना पनि गरिन्छ। पितृ सन्तुष्टि पनि हुने गर्दछन्। दान अन्नदान जलदान र सत्कर्मले पितृहरू प्रसन्न हुने धार्मिक हाम्रो विश्वास पनि रहेको छ। विशेष गरी चाहिँ ज्योतिषीय दृष्टिले के भन्छ भन्दा विशेष गरी पूर्णिमामा चन्द्रमा बलवान हुन्छन्। पूर्णिमाको दिन यदि जन्म कुण्डलीमा चन्द्रमा कमजोर भएको व्यक्तिले श्रद्धापूर्वक चन्द्र सम्बन्धी पूजा शिव पूजा विष्णु पूजा तथा दान गर्दा मानसिक बल वृद्धि हुने धार्मिक विश्वास पनि रहेको छ। त्यही भएर मैले हाम्रा श्रोताहरूलाई कसै कसैलाई मैले भन्छु पूर्णिमाको दिन चोखो खानुहोस् शुद्ध भोजन गर्नुहोस् चन्द्रमाको पूजाहरू गर्नुहोस् पनि मैले भन्ने गर्दछु। जसको चन्द्रमा बिग्रिएको हुन्छ उस उहाँहरूले यो गर्नुपर्ने हुन्छ। स्वास्थ्यका दृष्टिले व्रतको मूल्य उद्देश्य शरीरलाई दुःख दिनु होइन संयम सिकाउनु हो। यदि स्वास्थ्यले अनुमति दिन्छ भने हल्का भोजन वा फलाहार गर्दा पूर्णिमाको दिन असाध्यै राम्रो पनि मानिन्छ। यसो गर्नाले पाचन प्रणालीलाई विश्राम पनि दिने गर्दछ। आत्मा अनुशासन बढाउने गर्दछ। ध्यान र प्रार्थनामा मन केन्द्रित गर्न सहज हुनेछ। तर दीर्घ रोगी गर्भवती वृद्ध वा औषधि सेवक गरिएका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार व्रतको स्वरूप अपनाउनु पनि उचित हुने गर्दछ। विशेष गरी अब पूर्णिमाको दिन उठेर के गर्ने बिहान भन्दा बिहान ब्रह्म मुहूर्तमा उठ्ने स्नान गरी सफा वस्त्र धारण गर्ने भगवान विष्णु सत्यनारायणको शिवको आफ्ना इष्टदेवको पूजाहरू गर्ने दियो बाल्ने दीप प्रज्वलन गर्ने मन्त्र जप गर्ने ओम नमो भगवते वासुदेवाय श्रीमद् भगवद् गीता एक अध्याय भए पनि पाठ गर्ने विशेष विष्णु सहस्रनाम पाठ गर्ने श्री सिद्ध वा सत्यनारायण कथा श्रवण गर्ने दान गर्ने जे छ तपाईँसँग दान एक मुठी अन्न भए पनि चराचुरुङ्गीलाई भए पनि दान गर्ने दिने गाई पंक्षी तथा आवश्यकता परेका व्यक्तिलाई भोजन गराउने बेलुका चन्द्र दर्शन गरी प्रार्थना गर्ने विशेष गरी पूर्णिमामा केबाट बस्नु पर्दछ हामी पूर्णिमाको दिन अथवा अरू दिन पनि झुटो नबोल्ने आजको दिनमा क्रोध नगर्ने हिंसा नगर्ने मदिरा तथा नशालु पदार्थ सेवन नगर्ने अनावश्यक विवाद झै झगडा नगर्ने कसैको अपमान नगर्ने। वर्षभरिको प्रमुख पूर्णिमा भनेको चाहिँ वैशाख पूर्णिमा ज्येष्ठ पूर्णिमा यस्तै गरी गुरु पूर्णिमा श्रावण पूर्णिमा यानि कि रक्षाबन्धन जने पूर्णिमा भाद्र पूर्णिमा आसन पूर्णिमा यानि कि असोज महिनाको पूर्णिमा कोजाग्रत पूर्णिमा कार्तिक पूर्णिमा मंसिर पूर्णिमा पुष पूर्णिमा माघ पूर्णिमा फागुन पूर्णिमा चैत्र पूर्णिमा विशेष गरी फागुन पूर्णिमा भनेको होली भइहाल्यो चैत्र पूर्णिमा हरेक पूर्णिमाको आफ्नै आफ्नै धार्मिक महत्व पनि रहेको छ। पूर्णिमा व्रतको वास्तविक सन्दर्भरिको प्रमुख पूर्णिमा भनेको चाहिँ वैशाख पूर्णिमा ज्येष्ठ पूर्णिमा यस्तै गरी गुरु पूर्णिमा श्रावण पूर्णिमा यानि कि रक्षाबन्धन जने पूर्णिमा भाद्र पूर्णिमा आसन पूर्णिमा यानि कि

प्रकार बनाउने, यदि बाहिरबाट उपवास गरियो तर मनमा क्रोध लोभ ईर्ष्या अहंकार रह्यो भने व्रतको उद्देश्य पूरा हुँदैन। यो बडा विशेष तपाईँले ध्यान दिनुहोला। पूर्णिमा व्रतले हामीलाई संयम भक्ति सेवा दान आत्मशुद्धि र मानसिक शान्तिको मार्गमा प्रेरित गर्दछ। शास्त्र अनुसार श्रद्धा शुद्ध आचरण र सद्भावका साथ गरेको पूर्णिमा व्रत पुण्यदायी मानिन्छ। यस दिन जप ध्यान दान सत्कर्मलाई जीवनको नियमित अभ्यास बनाउन सकेमा धार्मिक मात्र होइन नैतिक र सामाजिक जीवन पनि समृद्ध बन्न सक्छ। यही पूर्णिमा को सन्देशलाई आत्मसात गर्दै सबैमा शान्ति सद्बुद्धि र भगवानको कृपा प्राप्त होस् भने मंगल कामना पनि गर्दछु। पूर्णिमाको विषयमा छोटो जानकारी। यस्तै गरी दही चिउरा खाने असारे पन्ध्रको विषयमा विशेष गरी चाहिँ दही चिउरा खाने आँप केराहरू खाने दिन पनि रहेको छ आज। विशेष गरी 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आज असारे पन्ध्र धान दिवसको दिन रहेको छ, सम्पूर्णलाई शुभकामना। यस्तै गरी आजको पूर्णिमाको विषयमा पनि सम्पूर्णलाई शुभकामना। पूर्णिमा व्रत बस्नुहोस् अथवा पूर्णिमाको दिन चोखो गर्नुहोस् शुद्ध भोजन गर्नुहोस् भनेको छु मैले श्रोताहरूलाई भने, तपाईँहरूले विशेष गरी आजको दिन शुद्ध भोजन पूर्णिमाको व्रत बस्ने दिन भएकाले तपाईँले गर्नुपर्ने हुन्छ। यस कारणले तपाईँले सबैले गर्नुहोला। विशेष गरी चाहिँ 9841575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउने गर्दछु। कार्यक्रम ज्योतिष वास्तुको महत्व तपाईँहरू सबैले बुझ्नु भएको छ। यसको विशेषताहरू चाहिँ तपाईँहरू सबैलाई कार्यक्रम ज्योतिष वास्तुको महत्व र विशेष गरी चाहिँ आज हामी सनातन धर्ममा अत्यन्त पवित्र मानिने पूर्णिमा व्रतको धार्मिक ज्योतिषीय आध्यात्मिक महत्वका विषयमा हामीले चर्चाहरू गर्यौं तपाईँको लागि चाहिँ विशेष गरी चाहिँ। तर एउटा कुरा सधैँ सम्झनु पर्दछ, हामीले व्रत भनेको केवल भोजन त्याग गर्नु होइन, व्रतको वास्तविक अर्थ भनेको मन वचन कर्मलाई शुद्ध बनाउनु हो। यसमा तपाईँले यो विशेष गरी यो कुराहरू तपाईँले बुझ्न सक्नुहुन्छ। पूर्णिमा व्रतले हामीलाई संयम बनाउने गर्दछ। सेवा दया दान भक्ति र आत्मचिन्तनको मार्गमा अघि बढ्न प्रेरणा दिने गर्दछ। श्रद्धा र शास्त्रीय विधि अनुसार गरेको व्रतले मात्र आध्यात्मिक सन्तुष्टि प्राप्त हुनुहुन्छ भन्ने सनातन धर्मको विश्वास रहेको छ। विशेष गरी चाहिँ तपाईँहरू पनि व्रत बढ्न खोजिराख्नु भएको छ भने व्रत बसेर मात्रै हुँदैन, व्रतको उपवासको विशेष गरी चाहिँ तपाईँले नियम आचरण पनि मान्नुपर्ने हुन्छ भन्ने कुराहरू 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी तपाईँहरूको काममा कार्यमा बाधा आएको छ, रोकावटहरू भइराखेका छन्, उन्नति प्रगतिमा बाधा आएको छ, हरेक क्षेत्रमा बाधा र रोकावट मात्रै आइराखेका छन् भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। निर्धक्क भएर फोन गर्नुहोस्, तपाईँको समस्याको समाधान हामी तपाईँलाई गराउनेछौ। र विशेष गरी हाम्रो ज्योतिष कार्यालयमा आएर अथवा हामीसँग सम्पर्क गरेर तपाईँले रत्न कवच धारण गर्नुभएको छ, व्रत उपवासहरू गरिराख्नु भएको छ, तर पनि तपाईँलाई राम्रो भएको छैन भने सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले रत्न कवच लगाइसकेपछि मुख बार्नुपर्ने, मुख बार्ने भन्नाले मैले तपाईँलाई कुन दिन चोखो नितो गर्नु शुद्ध भोजन गर्नुहोस् भनेको छु, त्यो काम तपाईँले गर्नै पर्छ। त्यो काम गरिसकेपछि तपाईँलाई सयमा सय तपाईँको लागि राम्रो हुनुपर्छ भन्ने हाम्रो विश्वास हो। विशेष गरी चाहिँ रत्न

अवस्था धारण गर्नुभयो तर चोखो निदो गर्नु भएन, शुद्ध भोजन गर्नु भएन भने यसले त्यति धेरै राम्रो काम गर्छ भन्ने चाहिँ नहुन पनि सक्छ। त्यो भएर शुद्ध भोजन तपाईँले गर्नुहोला भन्दै कार्यक्रम ज्योतिष वास्तु आज हामीले अलिकति अगाडि छोड्ने कोसिसमा गरेका छौँ, किनकि आज धान दिवस रहेको छ, रोपाई गर्न जानुपर्ने पनि छन् है, अनि त्यसपछि हिलो खेल्नुपर्ने पनि छ होइन, रमाइलो गर्नुपर्ने साथीहरूसँग गाउँ घर छिमेकमा रमाइलो गर्नुपर्ने कुराहरू रहेको छ। सबैजना आज धान रोप्न जानुहोला, तपाईँको खेत छैन भने पनि तपाईँको छिमेकीको खेतमा भएर गएर भए पनि धान रोप्ने, हिलो खेल्ने, रमाइलो गर्ने कामहरू चाहिँ सबैले गर्नुहोला। र आज सुरुमा दही चिउरा तपाईँले खानुहोला, सुरुमा दही चिउरा तपाईँले केरासँग दही चिउरा मुसेर खानुभयो भने राम्रै हुन्छ, यो कुरा तपाईँले भोजन गर्नुभयो भने राम्रो हुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको छ भने जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान म ठिक्क 7 बजे कार्यक्रम लिएर आउनेछु अनि तपाईँको भूत वर्तमान र भविष्यको विषयमा भोलि हामी तपाईँसँग चर्चा गर्नेछौँ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिस्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको पुस्तक 25:14-30 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। मतीद्वारा लिखित सुसमाचारको 25:14-30 पदहरूलाई हामी पढ्नेछौ। किनकि यो चाहिँ कुनै मानिस जस्तो हो जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। तिनले हरेकलाई तिनीहरूका आआफ्नो योग्यता अनुसार एउटालाई 5 सुनका सिक्का, अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले। तब 5 सुनका सिक्का पाउनेले तुरुन्दै गएर त्यो व्यापारमा लगाइकन अरू 5 सिक्का कमायो। त्यसरी नै 2 सिक्का पाउनेले पनि अरू 2 कमायो। तर 1 सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्नो मालिकको धन लुकाई राख्यो। धेरै दिनपछि ती नोकरहरूको मालिक आए र तिनले तिनीहरूसँग हिसाब मागे। तब 5 सुनका सिक्का पाउने नोकरले अरू 5 सिक्का ल्याई अगाडि आएर यसो भन्यो, हजुर, तपाईँले मलाई 5 सिक्काको जिम्मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू 5 सिक्का कमाएको छु। मालिकले त्यसलाई भने, स्याबास, असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, त आफ्ना मालिकको खुशीमा सहभागी हो। 2 सिक्का पाउनेले पनि आएर भन्यो, हजुर, तपाईँले मलाई 2 सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू 2 सिक्का कमाएको छु। त्यसका मालिकले त्यसलाई भने, स्याबास, असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, त आफ्ना मालिकको खुशीमा सहभागी हो। 1 सुनका सिक्का पाउनेले पनि आएर भन्यो, हजुर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफानेको ठाउँबाट बटुल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। यसैले मलाई डर लाग्यो र गएर तपाईँको सिक्का मैले माटो मुनि लुगाइराखे। हेर्नुहोस्, यो तपाईँको सिक्का लिनुहोस्। त्यसका मालिकले त्यसलाई जवाफ दिए, ए दुष्ट अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैले जानेको थिइस् भने तैले मेरो धन साहुकार राख्नुपर्ने थियो र आएर मैले मेरो धन ब्याज समेत फिर्ता पाउने थिए। यसकारण त्यसबाट यो सिक्का खोस र जससँग 10 सिक्का छ त्यसलाई देऊ किनभने जससँग छ त्यसलाई अरु दिइनेछ र त्यससँग प्रशस्त हुनेछ तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ त्यस बेकाममा नोकरलाई चाहिँ बाहिर अन्धकारमा फालिदेऊ जहाँ मानिसहरू रुनेछन् र दारा किट्ने छन् आदरणीय श्रोता यो खण्डमा लेखकले भनेका कुरा अनुसार असल र विश्वासी व्यक्तिले आफ्नो जिम्मालाई पूरा गर्छन् भन्ने कुरा हामी यहाँ देख्छौ मुख्य विचार हामी यहाँ देख्छौ असल र विश्वासी व्यक्तिले आफ्नो जिम्मालाई पूरा गर्छन् भन्ने कुरा हामीले यहाँ देख्छौ र लेखकले यसरी भन्दै जान्छन् एकजना मानिसले आफू परदेश जाँदा आफ्नो नोकरहरूलाई बोलाएर आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए भनेर लेखेका छन् र मालिकले आफ्ना नोकरहरूलाई बोलाएर धन सम्पत्तिको जिम्मा दिएर गएको कुरा हामी दृष्टान्तमा हामी देख्छौ तिनले हरेकलाई तिनीहरूका आआफ्नो योग्यता अनुसार एउटालाई 5 सुनका सिक्का अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले र मालिकले भनेको कुरा यहाँ हामी सबैको लागि पनि विचार गर्नुपर्ने कुरा हो आआफ्नो योग्यता अनुसार भनेका छन् सबैले एकै नासले काम गर्न सक्दैनन् सबैलाई परमेश्वरले योग्यताहरू दिनुभएको छ तर फरक फरक योग्यताहरू छन् कसैलाई परमेश्वरले धेरै दिनुहुन्छ कसैलाई परमेश्वरले कम पनि दिनुहुन्छ त्यसको कारण चाहिँ त्यो व्यक्तिको योग्यताको आधारमा सबै एउटा व्यक्तिमा भनौँ सबै व्यक्तिमा एकै नासको योग्यताहरू हुँदैनन् भन्ने कुरा हामीले यहाँ देख्छौ व्यक्ति व्यक्ति फरक छन् र व्यक्तिहरूमा पनि योग्यताहरू पनि फरक फरक छन् परमेश्वरले सृष्टि गर्नुहुँदाखेरि हरेक व्यक्तिलाई आफ्नै इच्छा अनुसार योग्यताहरू दिएर सृष्टि गर्नुभएको छ कसैलाई परमेश्वरले वरदानहरू दिनुभएको छ शिक्षकको वरदान छन् कसैलाई पास्टरको वरदान छन् कसैलाई परमेश्वरले शिक्षकको वरदान भनेका छन् भने कसैलाई अगमवक्ताको वरदान अगममानीको वरदान र प्रेरितको वरदान यसरी उहाँले विभिन्न वरदानहरू दिएर उहाँले मानिसलाई सृष्टि गर्नुभएको छ त्यसैले पनि यहाँ दृष्टान्तमा हामी देख्छौ आआफ्नो योग्यता अनुसार जो व्यक्तिले धेरै काम पनि गर्न सक्छ त्यसलाई 5 सुनको सिक्का दिनुभएको देखिन्छ यहाँ मालिकले र त्यसपछि अर्कोलाई चाहिँ 2 दिएको देखिन्छ र त्यसै गरिकन एवं रीतिले अर्कोलाई 1 मात्रै दिएको छ र अब यो दिएको अनुसार मालिकले पनि अब हिसाब लिनका लागि यहाँ हामी देख्छौ 5 सुनका सिक्का पाउनेले कमाएर व्यापारमा लगाएर 5 सिक्का कमाएको कुरा यहाँ देखिन्छ र त्यसरी नै 2 सिक्का पाउनेले पनि व्यापारमा लगाएर 2 कमायो अनुपातको हिसाबमा 5ले 5 कमाएर 10 बनायो र 2 पाउनेले 2 कमाएर 4 बनायो त्यसै गरिकन 1 पाउनेले चाहिँ 1 कमाएर 2 बनाएर ल्याउनु पर्थ्यो तर 1 सिक्का पाउनेले चाहिँ व्यापारमा लगाएन र यसलाई ब्याङ्कमा पनि राखेन कुनै मालिककोमा लगेर यसलाई ब्याज पाउने हिसाबले पनि दिएन र त्यसपछि उसले लुकाइराखेको अर्थले हामी देख्छौ उसले केही पनि गरेन आफ्नो जिम्मेवारी प्रति ऊ गम्भीर भएन र उसले आफ्नो योग्यता अनुसार पाएको 1 सुनको सिक्कालाई उनले लगेर व्यापारमा लगाएर कमसेकम 1 कमाएर मालिकलाई बुझाउनु पर्थ्यो तर उसले बुझाएन धेरै दिनपछि ती नोकरहरूको मालिक आए र तिनीहरूसँग हिसाब मागे 5 पाउनेले अरू 5 कमाएर ल्याएपछि मालिकले स्याबास असल र विश्वासी नोकर त थोरै कुरामा विश्वासी भइस। अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्नो मालिकको खुशीमा सहभागी हो भन्नुभयो। आदरणीय श्रोता, स्याबास असल र विश्वासी नकर त थोरै कुरामा विश्वासी भइस भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा रह्यो। थोरै कुरामा विश्वासी भइस, अनि यो पनि उहाँले मालिकले भनेको कुरा हामी देख्छौँ, तँलाई धेरै कुराको जिम्मा दिनेछु भनेका छन्। सिद्धान्त, जिम्मेवारीको सिद्धान्त, सानो कुरामा विश्वासयोग्य भयो भने, विश्वासी भयो भने सैद्धान्तिक रूपमा त्यो व्यक्तिले अरू बढी जिम्मा पाउँछ। र त्यसै गरिकन त्यति मात्र होइन, आफ्नो मालिकको खुशीमा सहभागी हुन पनि पाइन्छ। जुन व्यक्तिले आफूलाई दिएको जिम्मेवारी विश्वास योग्यताका साथ पूरा गर्छन् र मालिकले उनलाई इनाम दिने कुरा गरेका छन् भने मालिकसँगै खुशी हुने कुरा पनि यहाँ उल्लेख गरेको छ। दुई पाउनेले अरू दुई कमाएर मालिकलाई हिसाब बुझाएपछि मालिकबाट प्रशंसा पाएको छ र जिम्मा पनि थपिएको छ। तर एक पाउनेले एक मात्रा ल्याएर दिएकोमा मालिक अति क्रोधित भएर उनलाई दण्ड दिएको छ। र यो पनि छ, जससँग छ त्यसलाई अरू दिनेछ र त्यससँग प्रशस्त हुनेछ, र नहुनेको चाहिँ खोसेर लिएको कुरा पनि छ। यदि यसरी नै उसलाई दिएको कुरा व्यापारमा लगाउनु पर्ने कुरा उसले लगाएन, अरूले लगायो र व्यापारमा नाफा कमाएर ल्यायो, यसको अर्थ यही हो कि जिम्मा दिएको कुरालाई विश्वास योग्यताका साथ त्यसलाई पूरा गर्नुपर्ने हुन्छ। र यो एक पाउनेले त्यो जिम्मेवारी पूरा नगरेको कारण उसले दण्ड भोगेको छ। आदरणीय श्रोता, यसरी लेखकले यो खण्डमा असल र विश्वासी व्यक्ति बनेर आफ्नो जिम्मालाई पूरा गर्नुपर्छ भनेर प्रोत्साहन दिएका छन्। आफूलाई आफ्नो आफ्नो योग्यता अनुसार पाएको जिम्मेवारीलाई विश्वास योग्यताका साथ पूरा गर्नुपर्ने हुन्छ। जसले आफ्नो योग्यता अनुसार पाएको जिम्मेवारी पूरा गर्छन्, त्यो जिम्मेवारी पूरा गरेकोमा परमेश्वरले आशीर्वाद दिनेछ। स्याबास असल र इमानदार नोकर भनिकन सम्बोधन पाउनेछ। त्यति मात्र होइन, उसले मालिकसँगै आनन्द पनि लिनेछ, खुशी पनि हुनेछ र जिम्मेवारी पूरा गर्नुपर्छ। आदरणीय श्रोता, यहाँहरूलाई परमेश्वरको राज्यमा आफूलाई दिएको वरदान अनुसार, आफूलाई दिएको जिम्मेवारी अनुसार कसैलाई धेरै कसैलाई थोरै होला तुलना नगरिकन आफूले पाएको जिम्मेवारी प्रति विश्वास योग्य हुनका लागि परमेश्वरले हामीलाई पनि त्यसरी नै आशा गर्नुभएको छ। हामीले आफ्नो जिम्मेवारी कसैलाई धेरै कसैलाई थोरै योग्यता अनुसार प्रभुले दिनुभएको जिम्मेवारी पूरा गर्नलाई विश्वास योग्य साथ पूरा गर्नका लागि परमेश्वरले आह्वान गरिराख्नु भएको छ। उहाँले अब हरेकको हिसाब लिनुहुनेछ। हरेकको हिसाब लिँदाखेरि जुन उद्देश्यले योग्यता अनुसार दिनुभएको छ जिम्मेवारी, त्यो जिम्मेवारी हरेकको हिसाब उहाँले लिनुहुनेछ। र त्यो हिसाब उहाँले लिँदाखेरि स्याबास असल र इमान्दार नोकर, त सानो कुरामा विश्वासी भइस, अब म धेरै कुरामा तिमीलाई प्रयोग गर्छु भन्नु राम्रो कि ए दुष्ट नोकर अल्छे भनेर त्यो भएको पनि खोज्ने अवस्थाहरू नआउ, र त्यस्तो अवस्था कसैलाई पनि मन पर्दैन। त्यसै कारण आज हरेक विश्वासीहरूले यो कुरा बुझ्नुपर्छ कि उहाँले दिनुभएको जिम्मेवारीहरूलाई विश्वासी बनेर जिम्मा पूरा गर्नुपर्छ। र आज यहाँहरूको बीचमा पनि परमेश्वरको अगाडि हामीलाई दिएको जिम्मेवारीहरू पूरा गरेर परमेश्वरबाट स्याबास असल र इमान्दार नोकर भनेर आशीर्वाद हामी परमेश्वरबाट पाउने आशा गरौं। मेहनत गरौं, विश्वासी भएर उहाँले दिनुभएको जिम्मेवारी पूरा गरौं, र एक दिन परमेश्वरबाट इनाम पाउने व्यक्तिहरू बनौ। आउनुहोस्, यहाँहरू सबैलाई यो अनुरोध गर्न चाहन्छु, यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गरेर आनन्द जीवन पाउनुहोस् र आनन्द जीवन पाएर उहाँले दिनुभएको जिम्मेवारीहरू पूरा गर्नुहोस् र उहाँले दिनुभएको जिम्मेवारीहरू पूरा गरेर उहाँबाट पाउने इनाम पनि प्राप्त गर्नुहोस्, ताकि यहाँहरू सबैलाई परमेश्वरले अझै अझै आशीर्वाद दिनुभएको होस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो माया बेनन भन्दा गेन प्रेरणा हिम्बा जयमसी तथा लासो फ्याफुला नमस्कार स्पार्क माई थे तथा मला विश्वासी चमक बस्युगो अङ्क 19 रे स्वागत मुला वियोग तामाङ परमेश्वर से याङदा याकर्की लानन शक्तिशाली उपकरण पिन्छु मुला जुन याङ सन्दुदा पाप ज्ञान दोबरी देन खेनी गतिला लुइला लागिरी परमेश्वर से थान्बा अद्भुत ज्ञान पछ्याबारी प्रेरित लाबरी प्रयोग लाबरी हमला परमेश्वर से याङदा प्रयोग लाबरी पिन्छु बा थे अद्भुत प्रेरणादायी शक्तिदा माया विमुला ए कोरन्थी 13:3 चुदे गाई गाला जम्मन धन सम्पत्ति सन्दुदा भो लसी पिन्जी ओछे गाई गाला लुइनोन मेरी खपुङ सैनोन गाई सन्दुदा माया अलानी विषम गाला तिगै जब आता जब सन्दुदा रो लसेला याङला गे गदे परमेश्वर निशर्त प्रेम ज्ञान प्रेरित तमुला याङसे लाब गेरी ज्ञान फाइदा तमुला तासै जब याङ परमेश्वर प्रेम बिना सन्दुदा रो लसेला छोडो तमुला तब याङसे चुग्याम तिगै फल याङ मुला हालाइदा याङसे सेम्बाला गे लाबरी याङसे प्रयोग लाबरी हाम्बा सन्दु लानन तरिका गदी मुला लानन निगदेशी प्रलोभन धम्की वा लोङबा प्रयोग लमुला रङ सन्दु तरिका गदे ज्ञान एन मिगा देदा प्रक्रिय प्रतिक्रिया पिनबरी हमस्युला तसै जुन स्यान्दो बेनन भन्दा प्रभावकारी मुला थे प्रेम अथवा माया हिम्बा रोमी 2:4 परमेश्वर से एनी गदेदा गाते माया लमुला ओछे रङ देन छ्याम थनबरी गाते सेम लमुला विभत्ताम एनी गदेसी पक्कन मनबा आरे परमेश्वर से एनी गदे रङ रङ लपाप खासी रङ पटी दोगै बिसी बम्बा मुला थेनी गदेसेल मा एनी गदेदा गाते ज्यानम लमुला विभत्ताम अरे मदा प्रतिस्पर्धात्मक खेल कुद्री भाग किनबरी सिम मुला गई वर्षौं ग्याम लानन बास्केट बल देन फुटबल टोली गदेदा प्रशिक्षण सिकाइदिबा पिनबा मुला नला रङलन अनुभव ज्ञान क्षम परमेश्वरला वचन ज्ञान मदा थाहा मुला कि जत्तुगु देन ब्योनका देदा रङला उत्कृष्ट प्रदर्शन लबरी प्रेरित लब ताम विवा थेनी गदेसी याङला हजिबाई नोन जाजा सफलता योनन पहिचान लबरी ज्ञान प्रशंसा लबा हिम्बा थेन दे जब थेनी गल्ती लमुला यङ थेनी गदे त माया देन दयासी गोल्छी पिङ मुला यङ थेनी गदेसी तिगा गलत लमुला भन्दा यङ थेनी गदेसी तिगा सही लमुला विवा ताम्री जोड पिन मुला चुसे थेनी गदेला बेपत्ता बडाव लमुला थेनसे चुसे थेनी गदेदा रङला प्रशिक्षकला लागिदे जब प्रदर्शन लभ्रियन प्रेरित लमुला तिग्दा विषम थेनी गदेदा थाहा मुला कि थेनी गदेला प्रशिक्षक से थेनी गदेदा महत्व पिन मुला थेन दे थेनी गदेला ख्याल थन्मुला भजन संग्रह 86:5 हे परम प्रभु रङ आले दे क्षमाशील मुसुला थेन्दी रङला प्रार्थना लब गदे बेनन भन्दा रङला माया छोड्न ताला याङला अब रो याङला गल्ती गदे त क्षमा लबरी हाई मदमन तयार देन उत्सुक मुसुला देन याङसे ख्रिस्ट शरीर रे एक अर्का दा थेरङमन व्यवहार लदोला देन जब याङ ख्रिस्ट यसु द आशे बाका दिदेन अन्तर्क्रिया लाला थेनी गदेला पापी औला थिवाला सट्टा याङसे थेनी गदेला निस्वर्त माया से प्लिङना लदोला चुतम सुजे रङला उदाहरण ज्ञान बारम्बार अंशुजी यो नब्ली झापरी यागरकी कथा मुला जहाँ यसुसे सार्वजनिक इनारी रुतप शुभा याकर्की मृङ्कोला देन ताम लासुजी चुदा थाम मुवा कि थे मृङ्कोला याकर्की हेम रेम बुकोला देन चिबमुला जो देन थेबा थेला ब्या तबा आरेबा मुला तसै रोसी थे मृङ्कोला दोषी ठडपला बारी अहिन्बा बरु रोसे थेला पाप देन ध्यान हटाबला मुसुजी थेन दे थेला थे पाप ज्ञान मुक्ति ज्ञान ब्रभा ज्ञान ओन्सुजी युहन्ना 1:4-11 नाला सेम निबा रोगदे परमेश्वर से नि याङदा चुरङ लसी माया लब मुला विषम याङ सेनोन गिक सेन गिकदा माया लतोला परमेश्वर ल प्रेम से याङदा रोक्यार आकर्षित लजी रोसी याङला बेनन पाप गदे क्षमा लबरी रोजब लसुजी देन याङला सट्टारी रङला कोला यसु ख्रिस्ट दा क्रुसी बलिदान ताबरी पिन्सुजी दारेम सन्दुप्रति एन थेरङमन प्रेम मुवा याङला पालो हिम्बा आमेन परमेश्वरजी प्रशस्त मात्रै रङनी दा आशिष दोगे
2: प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ
1: कार्यक्रमला बारे दि रंगला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लस्युगो हस्त त्यो समय रिङ बिदा दाजी रंगनी छङमदानु जयमसी नमस्कार
3: झोला बोकेर लुखुर लुखुर कतो जान लागको हो अर्जुन भाइ
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागको
3: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
4: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
3: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
4: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
3: ल टिभा प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
5: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 97140031429
11: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै होइन ए दिदी, के भयो? किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त। के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के? घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के? यो जानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने। ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867064, 9141867064। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002, 98510-63802।
3: के तपाईले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410-55754 98410-55754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
12: मगर निधा निधा दिशा निधा वज मारे

0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला।
2: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला।
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
4: भिटामिन डी,
1: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन रहेको छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरलाई शीतलता र शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइने गरिएको छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। त्यस्तै 2062 सालदेखि असार 15लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको छ। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउने यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन सारे फाकामा लोक दोहोरीका हुँदै चुपुमा चुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्ने पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई पनि हुन सकेको छैन। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज अपरान्ह 12:15 बजे बस्दैछ। सिंहदरबारमा बस्ने यस बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ। आजको बैठकमा विशेष गरी बजेट तथा विनियोजन प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वागेले राष्ट्रिय सभा नियमावली 2075 नियम 133 क उपनियम बमोजिम विनियोजन विधेयक 2083 सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। कांग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीले नचिन्ने घोषणा गरे पश्चात पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद चन्चर्किएको छ। सभापति थापाको उक्त घोषणापछि पूर्व संस्थापन शेरबहादुर देउवापछि नेताहरू छन् असन्तुष्ट बनेका छन्। पार्टीको 15 महाधिवेशनको संघारमा कांग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया झन्झन पेचिलो बन्दै गएको छ। सदस्यता अध्यावधिक केवल प्रशासनिक कार्य मात्र नभई पार्टीको भावी नेतृत्वको शक्ति सन्तुलन निर्धारण गर्ने प्रमुख माध्यम पनि हो। 14 महाधिवेशनमा 8,66,202 क्रियाशील सदस्य थिए। पछिल्लो डिजिटल अध्यावधिक अभियानमा 7,82,209 सदस्य मात्र योग्य देखिएको कांग्रेसले जनाएको छ। ललितपुरको भैंसेपाटी स्थित रेडियो नेपालको टावर अगाडि सोमबार बिहान एउटा ट्रक अनियन्त्रित भई घरभित्र पसेको छ। सिमेन्ट बोकेको ट्रक बिहान करिब 4 बजेतिर पसल समेत सञ्चालनमा रहेको घरमा ठोकिएको हो। बिहानको समय सड़क किनारमा रहेको घरभित्र अचानक ट्रक पसेपछि उक्त क्षेत्रमा केही बेर त्रास फैलिएको थियो। दुर्घटनाबाट घर र पसलमा समेत क्षति पुगेको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भइपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: मुलुकका विभिन्न भागमा मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको जनाइएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी मधेस बागमती प्रदेशका सम्पूर्ण भूभाग कण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भइरहेको छ अहिले देशभरिको मौसमी अवस्थालाई हेर्दा कोशी र मधेस प्रदेशका साथै मुलुकका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको स्थिति रहेको छ हाल कोशी बागमती लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी कडाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ उत्तर पूर्वी फ्रान्सको मुथे एट मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै 11 जनाको मृत्यु भएको जनाइएको छ न्यान्सी एससी विमानस्थलबाट उडेको उक्त विमान टोमलेन कम्युन नजिकै दुर्घटना भएको फ्रान्सेली टेलिभिजन बीएफएमटीभीका अनुसार मृतक मध्ये 1 जना पाइलट र 10 जना स्काई डाइभर रहेका छन् युरोपका विभिन्न देशहरूमा अत्याधिक गर्मीका कारण एक हप्ताको अवधिमा 1300 भन्दा बढ़ीको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ युरोप भर तापक्रमले नयाँ नयाँ कीर्तिमान कायम गरिरहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो त्यहाँ तापक्रम विश्वको औसत भन्दा झण्डै दोब्बरका दरले बढ़िरहेको छ हिजो मात्रै जर्मनीमा कोस्टेनमा 40.7 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ जुन त्यहाँको नयाँ कीर्तिमान हो त्यस्तै पाकिस्तानले अफगानिस्तानको सिमाना क्षेत्रभित्र रहेका 3 आतंककारी अखडाहरूमा सैन्य कार्यवाही गरेको दावी गरेको छ पाकिस्तानी अधिकारीहरूका अनुसार सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत अपरेशन सञ्चालन गरिएको थियो त्यस लगत्तै सीमापार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका 3 वटा आश्रय स्थललाई निशाना बनाइएको छ प्रतिस्पर्धाको सम्म चरण समाप्त भएसँगै नकआउट चरणमा पुग्ने 32 टोलीको टुंगो लागेको छ अब उपाधि जित्ने लक्ष्य बोकेका बलिया टोलीहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ सम्म चरणमा उत्कृष्ट प्रदर्शन गर्दै केही टोली सहज रूपमा अघिल्लो चरणमा पुगे भने केही टोलीले अन्तिम खेलसम्म संघर्ष गरेर स्थान सुरक्षित गरेका छन् अब प्रत्येक खेल गर या मरको अवस्थामा हुने भएकाले सानो गल्तीले पनि टोलीको यात्रा समाप्त हुन सक्छ नकआउट चरणमा बलिया टोलीहरूबीच प्रत्यक्ष भिडन्त हुने सम्भावनाले समर्थकहरूमा साथ थपिएको छ प्रशिक्षकहरू रणनीति परिमार्जनमा व्यस्त छन् भने खेलाड़ीहरू पनि निर्णायक खेलका लागि तयारीमा जुटेका छन् अबको प्रत्येक खेलले उपाधि दौड़को दिशा तय गर्ने भएकाले फुटबल प्रेमीहरूको नजर नकआउट चरणतर्फ केन्द्रित भएको छ रोमाञ्चक प्रतिस्पर्धासँगै कुन टोलीले दबाव छिरेर उपाधितर्फको यात्रा कायम राख्छ भन्ने चासो बढ़ेको छ हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: लेकिन हाम्रो बेसमा नेपाली कंग्रेसका नेत्री विलास संग्रौला हुनुहुन्छ। संग्रौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: हजुर, धन्यवाद।
0: अहिलेको अवस्थामा नेपाली कंग्रेसले चाहिँ अब एक किसिमको एकताको सन्देश दिइसकेको छ कि अझै दिन बाँकी छ?
1: होइन, एकताको सन्देशको लागि सात बुधे प्रस्ताव आदरणीय हाम्रो उपसभापति विश्व प्रकाश शर्माले अगाडि बढाउनु भएको छ र आन्तरिक रूपमा वार्ता र संवाद पनि भइरहेछ। आजको परिस्थितिमा चाहिँ नेपाली कांग्रेस एकताबद्ध भएर अहिलेको राष्ट्रको जटिल परिस्थितिलाई, जनताका विभिन्न समस्यालाई, मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानको लागि एकता अपरिहार्य छ। त्यसै दिशातर्फ चाहिँ नेपाली कांग्रेस मुखरित भएर लागिरहेछ।
0: होइन, अब अहिलेको अवस्थामा चाहिँ अब क्रियाशील सदस्यता अध्यापदिक नगर्नेहरूलाई त अब आउने पन्ध्र महाधिवेशनमा सहभागिता नगराउने भन्ने कुरा त क्लियर छ नि त, होइन?
1: अब यो अध्यावधि करिब करिब सकिन आँटा छ। असारको 20 गतेसम्म यो म्याद दिया छ नयाँ वितरण र पुरानो नवीकरण अध्यावधि गर्नको लागि। यो त नेपाली काँग्रेसलाई डिजिटल युगमा, आधुनिक युगमा, नयाँ युगमा प्रवेश गराएर प्रवृत्ति मैत्री बनाउने सशक्त माध्यम हो। जस्तो परिस्थिति पहिला थियो नगर्ने, अहिले त्यस्तो छैन। केही नेताहरूले गरिराख्नु भएको छैन, उहाँहरूको लागि पनि असार 20 छुट छ। संवादले एउटा निकास निकाल्छ, त्यो बाटोतर्फ सबै एकताबद्ध भएर जाने सम्भावना देखिरहेछ।
0: ए, भनेपछि अध्यापदिक गर्नेहरूलाई त क्लियर नै छ, नगर्नेहरूलाई चाहिँ महाधिवेशनमा सहभागिता हुँदैन, अब त्यसको चाहिँ लागि सबैले अध्यापदिक गर्नै पर्यो।
1: नभएपछि महाधिवेशनमा जाने बाटो बन्द हुन्छ। यो कुरा चाहिँ स्पष्ट रूपमा आदरणीय सभापति गगन थापाले भनिसक्नु भएको छ। त्यसै कारणले गर्दा छुटपुट जति साथीहरू हुनुहुन्थ्यो, अहिले म पनि ओखलढुङ्गामा छु। कोशी प्रदेशमा कहाँ कहाँ छुट भएको छ, नयाँ वितरणमा युवाहरू जो 35 मुनि 18 युवाहरूलाई यो क्रियाशील दिएर लैजाने, महिलाहरूलाई र जति पनि व्यक्तित्व नेतृत्व गरिरहनु भएको छ, छुट्नु भएको छ, ल गरौँ, नेपाली काङ्ग्रेसलाई एकताबद्ध गरौँ, हातेमाला गरौँ भन्ने अभियान चाहिँ, किन म पनि कोशी प्रदेशका विभिन्न जिल्ला हुँदै ओखलढुङ्गामा आइपुगेको छु।
0: तर अहिलेको अवस्थामा जसरी जस्ता तपाईँहरू चाहिँ जुन अभियानमा लाग्नु भएको छ, नेपाली कंग्रेसलाई एक ढिक्का बनाएर लैजाने र चाहिँ कंग्रेसलाई अब एकताको सन्देश चाहिँ जनता सामु दिने, करिब करिब मलाई लाग्छ 8 करिब 7-7.5 भन्दा बढी सदस्यहरूले चाहिँ क्रियाशीलता अध्यावधि गराइसक्नु भएको छ, होइन? अहिलेसम्मको आंकडा अनुसार
1: अहिलेको अध्यावधिलाई हेर्दा करिब करिब यो छुटपुट सबै गर्दै सक्दा चाहिँ 7 करिब करिब पुरानो अध्यावधि र नवीकरण हुन्छ, र हामीले एउटा आकलन गरेका छौँ 3 चाहिँ नयाँ वितरणबाट आउनुभयो भने 10 सदस्यता नेपाली काङ्ग्रेसको हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ। त्यसैतर्फ सबै प्रदेशमा, जिल्ला जिल्लामा पनि साथीहरू खटिनु भएको छ, प्रदेश प्रदेशमा पनि हामी नेतृत्व गर्दै, अनुगमन गर्दै, सहजी गर्दै गर्दै हिँडेका छौँ। नेपाली काङ्ग्रेस अहिले आन्तरिक जीवनभित्र 15 महाधिवेशनको आधारशिला, क्रियाशील अध्यावधि र नयाँ वितरणको तर्फ एउटा व्यापक ठूलो अभियान लिएर गइरहेका छौँ।
0: अब डाक्टर साहब, यो एउटा म यहाँ हेर्दैछु, समाचारहरू हेर्दैछु, होइन, अब किसानहरू यतिखेर रोपाईमा व्यस्त छन्, 60% नागरिकहरू अझै पनि कृषिमा आत्मनिर्भर छन्, तर पनि यो बढ्दो आत्मनिर्भरता एकातिर छ किनभने समयमा चाहिँ मल पाइन्न, समयमा बिउ पाइन्न, समयमा खाद्य यो चाहिने चिजहरू चाहिँ पाउँदैनन् किसानले, किसानलाई हेर्ने दृष्टिकोण नजरमा चाहिँ राज्यको एकरूपता भएन भन्ने खालको गुनासो हरेक वर्ष आउने गर्दछ। यस वर्ष पनि मल नपाएर किसानहरू एकदमै अप्ठ्यारो अवस्थामा छन्, यो किन हुन्छ क्या वर्षेनी यस्तो?
1: देश अप्ठ्यारो अवस्थामा छ, एकातर्फ राजनीतिक परिस्थिति पनि फेरिएछ, परिवेश पनि फेरिएछ, नेपाली जनताको इच्छा र आकांक्षाहरू पनि फेरिएका छन्, आशा र भरोसा पनि टुटिरहेको छ, यसलाई जगाउनु पर्नेछ। र यो परिस्थितिमा पनि नेपाली काङ्ग्रेसले आफ्ना स्पष्ट एजेन्डा, नीति, हाम्रा घोषणा पत्रमा भएका कार्यक्रमलाई लिएर जानुपर्ने पनि छ। त्यसको लागि राष्ट्रिय राजनीतिमा आन्तरिक रूपमा पनि नेपाली काङ्ग्रेस एकताबद्ध भएर जानु पर्यो। त्यसको आधारशिला भनेको 15 महाधिवेशन हो। अर्कोतर्फ राष्ट्रिय राजनीतिमा अन्य शक्ति, नयाँ शक्तिहरू सत्तामा पुगेका छन्, सरकारको काम कारवाही, क्रियाकलाप, राम्रो कुरालाई सशक्त रचनात्मक प्रतिपक्ष भएर सदन र सड़कबाट उठाउने यदि चाहिँ मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वाधीनता र चाहिँ नेपाली जनता प्रति सरकार मुखरित भएन भने सशक्त प्रतिपक्ष भएर फेरि त्यसको चाहिँ हामीले आवाज उठाउने यो भूमिका खेलेर मुलुकलाई समृद्धिको बाटोतर्फ लैजाने गहन दायित्व र जिम्मेवारी बोकिरहेको नेपाली काङ्ग्रेस अहिले 15 महाधिवेशनको सङ्घारमा उभिएका छ। राष्ट्रमा देखा परेका चुनौती समस्यालाई पनि समाधान गर्नको लागि हामी तयार छौँ, त्यही बाटोतर्फ गइरहेका छौँ।
0: होइन, अब किसानलाई रुवाएर देशको समृद्धि त हुन सक्दैन नि त, होइन? किसानलाई खुसी पार्नु पर्यो नि त, होइन? किसानहरू भनेको त यसको जग हो नि त, मेरुदण्ड हो नि त। कुनै पनि देशको किसान रुन्छ भने त्यो देशको विकास हुँदैन।
1: सबैलाई मिलाएर लैजाने, कसलाई रुवाएर कसलाई के भनेर अगाडि जाने बाटो पनि होइन, त्यो बाटोतर्फ नै हामी दिशातर्फ नै छौँ। नेपाली काङ्ग्रेस
0: सरकारले किसानको समस्याहरू समाधान गर्छौ, हामी मल समयमा ल्याउँछौ, बिउ दिन्छौ समयमा भनेको थियो नि त,
1: मलबाट ल्याउँछौ। अहिले आज असार 15 हेर्नुहोस्, असार 15 रोपाईको मध्य छ। त्यो नेपालको जहिले पनि समस्या चाहिँ वर्ष दिनभरि चाहिँ कृषि प्रधान देश भन्छौ हामी,
0: जब
1: किसानलाई मल चाहिन्छ मल पुर्याउन सक्दैनौ, रासायनिक मलको कारखाना खोल्ने भनेर भनेको थियो सरकारले, कहाँ कारखाना खुलेर नेपाली जनताले मल पाउँछन् कि पाउँदैनन्। आज पनि किसान चाहिँ असार 15 भइसक्यो, त्यही समस्याले रुमलिएको छ। समस्याको समाधानको लागि पनि त सरकारले स्पष्ट अगाडि लिएर जानु पर्यो नि त।
0: अब आजको दिनमा सरकारले जुन किसिमको काम कारवाहीहरू अगाडि बढाइरहेको छ, जनताको पक्षमा काम गर्छौ भनेर सरकार दृढ भएर अगाडि बढेको, कसैले पनि नातिन ढुक्क हुन सरकारले जुन संकल्प गरिरहेको छ नि, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि भर्खरै सम्पन्न भयो, अब यो संघीयतामाथि पनि खतरा छ भन्ने खालका विषयहरू पनि उठिरहेका छन्। प्रदेश संरचनालाई खारेज गर्नेदेखि लिएर स्थानीय तह दलविहीन बनाउने सम्मका एजेण्डाहरू प्रस्तुत भएका छन्, यसमा तपाईँहरूको भनाइ के छ?
1: अहिले ढुक्क हुने अवस्था सरकारको क्रियाकलाप, रूलिङ पार्टी जसले आफ्नो महाधिवेशन सकेको छ उसको दस्तावेजलाई हेर्ने हो भने चाहिँ एउटा दलविहीन स्थानीय तहको परिकल्पना गरेको छ, प्रदेश सभा खारिजी भनेको छ, यो भन्ने त संघीयता खारिजी हो नि त, होइन? हामीले ठुलो नेपाली जनतालाई मालिक बनाउन सकेनौँ, सबै केन्द्रीकृत राजनीतिक संरचना भयो, शासकीय स्वरूप भयो, त्यसलाई विकेन्द्रीकरण गर्नको लागि संघीयताको परिकल्पना सहित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। नेपालको संविधानमा पनि त्यही उल्लेख भएको छ। स्वाभाविकै हो, प्रदेश सरकार केन्द्रीय सरकार फेरिँदै गर्दा प्रदेश सरकार पनि परिवर्तन हुने, त्यो खालका चाहिँ सरकारका गतिविधि नहुँदा नेपाली जनतामा निराश थियो, प्रदेश संरचनाको औचित्य के हो भनेर प्रश्न गरेका थिए। यसको मतलब त्यो के होइन भने संविधानको विपरीत चाहिँ यो संहिता नै चाहिँदैन, खारिज गर्नुपर्छ, प्रदेश सभा खारिज गर्नुपर्छ भनेको त संहिता चाहिँदैन भने हो नि त। आज मधेसमा त्यत्रो ठुलो आन्दोलन भयो यस संहिताको लागि पनि, आज सबैलाई मिलाएर नेपालको संविधान 2072 हामी पनि भनिरहेछौँ संविधानको संशोधन हुनुपर्छ। कार्यदल पनि नेपाली काङ्ग्रेसले गठन गरेको छ, पहिलेदेखि ल्याएको बस हो, तर चाहिँ प्रदेश संरचनालाई सशक्त र बलियो बनाउने, उसले प्राप्त गरेको एकल र साझा अधिकार प्रयोग गर्नतर्फ लक्षित गर्ने, उसलाई स्वायत्त काम गर्न दिने, त्यो वातावरण र भएका त्रुटि र कमी कमजोरीलाई सच्चाएर लैजानुपर्ने हो। तर चाहिँ यो प्रदेश संरचना खारिज हुने भनेको त संहितामाथिको प्रहार हो, त्यो आजको सन्दर्भमा औचित्य र आवश्यकता छैन।
0: अब अहिलेको अवस्थामा चाहिँ जस्तो उसले आफ्नो एजेण्डा प्रस्तुत गर्दै गर्दाखेरि संघीयता भारी भयो देशका लागि, प्रदेश सभा भारी भयो, होइन, स्थानीय तहमा पनि भ्रष्टाचार व्याप्त भयो, देशमा भ्रष्टाचार कुशासन मात्रै भयो, आय आर्जन कम छ, सानो मुलुकमा संघीयता ठेक्न सकिएन भन्ने खालका कतिपय विकल्पहरू अगाडि सारिएका छन्, होइन? यसमा त जनताले त ठिक छ, राम्रो छ, राष्ट्रपति ल्याएको अभियान भन्दैछ नि त, होइन?
1: जनताले राम्रो रूपमा होइन, मैले भनिहाले केही कमी कमजोरीले गर्दा प्रदेश सरकारलाई हेर्ने दृष्टिकोण नेपाली जनताको सकारात्मक थिएन। माथि चाहिँ केन्द्रीय सरकार परिवर्तन हुँदा बित्तिकै प्रदेश सरकार परिवर्तन हुने, सधैँ त्यो खालको चाहिँ डेलिभरी दिन नसक्ने, र नेपाली जनताले एउटा प्रश्न उठाएको, तर नेपाली जनताले नै यस सँगै लोकतान्त्रिक गणतन्त्र नेपाल ल्याउनको लागि कति नेपाली जनताले साधक प्राप्त गरे, ठूलो आन्दोलन बलिदानको जगमा उभिएको संहिता होइन यो, यसलाई सुधारेर कमी कमजोरीलाई सुधारेर पो लैजानु पर्ने हो। र यति ठूलो शक्ति जो सत्तामा पुगेको छ, यति छलफल कोही दलसँग छैन, होइन तर उसले आफ्नो दस्तावेजमा मेनिफेस्टोमा अहिले ल्याउँदै गर्दा चाहिँ यो प्रदेश सभा खारेजी जो पहिलादेखि उठाइरहेको छ त्यही एजेन्डा ल्याउँदै गर्दा नेपालको राजनीति वृत्तमा नयाँ बस सुरुवात भएको छ, संहितामाथि प्रहार भएको छ, मूल मर्ममाथि प्रहार भएको छ, यही कुरा चाहिँ सबैले चाहिँ मनन गर्नुपर्छ, कमी कमजोरीलाई मात्रै सच्याउनु।
0: अब अहिलेको अवस्थामा चाहिँ संघीयताको कार्यान्वयन सफल कार्यान्वयन जुन ढंगले हुनुपर्ने थियो हिजो विगतमा पनि त राम्रोसँग हुन सकेन नि त, होइन अधिकार सम्पन्न बनाउन सकेन।
1: मैले अघि नै भनिहालेँ संघीयताको सफल कार्यान्वयन किन भएन भने जसरी चाहिँ स्थानीय सरकार चाहिँ थाई सरकार थियो होइन त्यसमाथि प्रश्न उठेन र प्रदेश सरकार चाहिँ केन्द्रीय सरकारमा बार बार गठबन्धन लगाएका सरकार भने केन्द्रीय सरकार परिवर्तन हुँदा बित्तिकै प्रदेश सरकार परिवर्तन भए, प्रदेश सरकारमा संविधानले तोकेका भन्दा बेसी मन्त्रीमण्डलहरू बने, जनतालाई चुस्त चुस्त डेलिभरी दिन सकेनौ पहिलो प्र्याक्टिसमा, दोस्रो त संहिताको हामी अभ्यास गर्दैछौ। त्यसकारण यो कुरालाई एकल अधिकार छ, साझा अधिकार छ, जहिले पनि मुख्यमन्त्रीहरूले आफ्नै सरकार होस् या अन्यको होस् हामीले आफ्नो अधिकार प्रयोग गर्न पाएनौ सबै केन्द्रीकृतमा गयो भनेर जुन सवाल उठाथे संविधानले दिएको अधिकार प्रयोग गर्न उनले पाउनुपर्छ र भएका कमी कमजोरीलाई अहिलेसम्म आएका प्र्याक्टिसलाई चाहिँ हामीले सुधार गर्नुपर्छ। यसको मतलब होइन कि संहिता नै खारिज गर्छ।
0: अब अहिले चाहिँ राष्ट्रपालले चालेका कदमहरू भ्रष्टाचारले त देश थिलथिलो रहेछ नि त, होइन जताततै भ्रष्टाचारहरू अर्बौं अर्बका फाइलहरू बिगो दावी गरिँदैछन्, अनुसन्धान जारी नै छ, धेरै भीभीआईपी भीआईपी भनेर चाहिँ भनिएका व्यक्तिहरू चाहिँ बिचौलियाको घेरामा रहेछन्, उनीहरू पक्राउ परिरहेका छन्, सदरखोरमा धेरै मान्छेहरू भीभीआईपी भनेकाहरू चाहिँ अहिले सदरखोरमा छन्, होइन हिजो भ्रष्टाचारमा एकदमै तदारुकता भ्रष्टाचारलाई अन्त्य गर्ने ठाउँमा चाहिँ सरकार त्यो ढंगले चाहिँ अगाडि बढेको त देखिएन, होइन डाक्टर साहब?
1: सरकार चाहिँ एकातर्फ सरकारले भनिरहेछ हामी सुशासन दिन्छौँ, भ्रष्टाचारीको फाइल खोलिरहेछौँ, खोल्दैछौँ, सम्पत्ति शुद्धिकरणमा अगाडि बढिरहेछौँ। नेपाली काङ्ग्रेसले स्पष्ट निर्णय नै गरेको छ, जति पनि भ्रष्टाचारका फाइल खोल्नुहोस्, 46 सालको परिवर्तन पछाडि उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गरौँ। एकातर्फ चाहिँ यो सरकारले भनेको बाटोमा नेपाली काङ्ग्रेसको साथै छ, अर्कोतर्फ चाहिँ विधेयक यस्तो ल्याएको छ कि जो सांसदले भ्रष्टाचार गरेका छन् तिनी निलम्बन नहुने भनेर ल्याएको छ। दुई विरोधाभास कुरा हो कि होइन? सरकारको सुशासन कहाँ बोल्ने दाँत बेग्लै हो, लैजाओस् छानबिन गरोस्, ड्यु ल प्रोसेसबाट गरोस्, तर चाहिँ एन कानुन चाहिँ त्यस्तो ल्याउने, अर्कोतर्फ चाहिँ रटान हामी सबका फाइल खोल्न आएका हौ भन्ने, फाइल खोल्नलाई कसले रोकेर? नेपाली काङ्ग्रेसलाई पूर्णले पूर्ण समर्थन गरेको छ, तर जुन निलम्बन नहुने भ्रष्टाचार आरोप लगाएका सांसदहरूको पनि भनेर जुन विधेयक जबरजस्ती सदनबाट पारित भयो त्यसले गर्दा चाहिँ सरकारको द्वैध चरित्र स्पष्ट भइसक्यो।
0: अब सरकारले चाहिँ जुन ढंगले चाहिँ आफ्नो एग्रेसिभता अगाडि ल्याइरहेको छ, अस्ति तपाईँले महाधिवेशनमा नै सुन्नुभयो प्रधानमन्त्रीले भन्नुभएको छ हामीले धेरै भ्रष्टाचारका फाइलहरू अब खोल्नु छ, त्यसलाई ग्रे लिस्टबाट हटाउनु छ, ब्ल्याकलिस्टको लाइनमा देश जब पुगिसके पछाडि चाहिँ एक्सन लिनै पर्ने एउटा स्थिति छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई 5 घण्टा मात्र होइन, हामीले चाहिँ भ्रष्टाचारको अनुसन्धान गर्दाखेरि 5 वर्षसम्म पनि राख्नुपर्ने स्थिति, 5 वर्षसम्म पनि ल्याएर छलफल गर्नुपर्ने स्थिति हुन सक्छ, त्यो कुरामा सरकार एग्रेसिभ भएर अगाडि बढ्छ भनेर प्रधानमन्त्रीले जुन स्पिच दिनुभयो, यो ढंगले सरकार आक्रामक तरिकाले अगाडि बढ़िरहेको छ भन्ने कुरामा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ? अब भ्रष्टाचार र बिचौलियाहरू चाहिँ कानुन प्रोग्राममा आउँछ भन्ने कुरामा
1: आक्रामक ढंगले बढ्या छ त साथै छ नि त, नेपाली काङ्ग्रेसले कहीँ बाधा अवरोध सड़कमा नेपाली काङ्ग्रेस गएको छ छैन नि? हामी जहिले पनि प्रोसेसको कुरा गर्छौँ के, संवैधानिक निकाय हो, सोधपुछ गर्ने न, संवैधानिक निकाय त स्वतन्त्र र स्वायत्त हुन्छ नि त, अनि उसलाई चाहिँ किन यति घण्टा थुनेको भनेर सदनमा सांसदहरूले सबैले त कुरा उठाइसक्नुभयो नि। मैले भने नि त ड्यु लो ल प्रोसेस कानुनी प्रक्रियाबाट हुनु पर्यो, संवैधानिक निकाय स्वायत्त र स्वतन्त्र हुन्छन्, हाम्रै पालामा गठन भएका त हुन्, त्यो प्रोसेसको मात्रै हामीले त्यो खालको चाहिँ गर्नु हुँदैन भन्ने हो। तर चाहिँ सरकार चाहिँ द्रुत गतिमा चाहिँ हामी अगाडि बढ्छौँ भनेर बढिरहनु भएको छ सुशासनको लागि, त्यसमा नेपाली काङ्ग्रेसको साथ छ।
0: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र संवादका लागि धेरै धेरै धन्यवाद, नमस्कार। पाउँ नेपाली कंग्रेसकी नेत्री डाक्टर दिला संग्रौला आदरणीय श्रोता नेपाली भाषामा छोटो विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: छ वर्ल्ड कप 2026 को अवसरमा सिजीटीभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी खेल सँगै भरोसा सँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: यो नेपाली रेडियो नेटवर्क,
3: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आईबी बैंक, सबैका लागि बैंक, डिसोम फाइबर नेट।
4: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर।
4: अनि नेकपा एमाले लगायतका वामपन्थी दलहरू एक ठाउँमा उभिने संकेत देखाए नि त हिजोको सम्मेलनले, अप्ठ्यारो अवस्थामा फेरि मिल्न खोज्नु भएको हो, काठ जुदाउन खोज्नु भएको हो, मिलाउन।
5: आज खास गरी अब आज असार 15 तपाईँ मार्फत सम्पूर्ण नेपाली किसानहरूलाई असार 15 को शुभकामना,
4: धान दिवस पनि हो आज होइन,
5: तपाईँहरूलाई पनि शुभकामना,
4: तपाईँलाई पनि धेरै धेरै शुभकामना। तपाईँ पूर्वतिर हुनुहुन्छ कि काठमाडौँ फर्किनुभयो?
5: म पूर्वतिरै छु, कृषि प्रधान देश भएको हुनाले राम्रो बाली नाली सप्रोस, राम्रो होस्, आज धान दिवस, सबैलाई शुभकामना सहित म आफ्नो कुरा राख्न चाहन्छु। मूलत अब मदन भण्डारीको योगदान नेपालको कम्युनिष्ट आन्दोलनमा, वाम आन्दोलनमा जुन अतुलनीय योगदान छ, र त्यही योगदानलाई सम्झेर मदन भण्डारी फाउन्डेशनले एउटा कार्यक्रमको आयोजना गर्यो, र त्यसमा अब जुन आमन्त्रित विशिष्ट व्यक्तिहरूको उपस्थिति हेर्दाखेरि अब सबैले वामपन्थी एकताको कुरा गर्न सक्ने समाचार बन्न सक्छ, तर त्यो समाचार मात्रै हो, र त्यो अहिले नै अब वामपन्थी एकता अथवा एकता त गर्दै पनि हुनुहुन्छ साथीहरूले, खास गरी अब कमरेड प्रचण्डले आफूलाई एकदम वामपन्थी एकता भन्दै अब धेरै वामपन्थीहरूलाई मिलाउनु पनि भएको थियो, र त्यसो भएको हुनाले अब एकता उहाँ गर्दै हुनुहुन्छ, तर नेकपा एमाले बेगर वामपन्थी एकताको सार्थकता नहुने रहेछ भन्ने कुरा त आम जनतालाई पनि थाहा छ, आम सबै विश्लेषकहरूलाई पनि थाहा छ, तर अहिले भर्खरै फेरि वामपन्थी एकताको बारेमा कुनै त्यस्तो चर्चा परिचर्चा र छलफल केही पनि भएको छैन। कंग्रेस मदन भण्डारीको योगदान खास गरी वामपन्थी आन्दोलनमा एउटा नवीनतम प्रयोग, जनताको बहुदली जनवाद एउटा चाहिँ वामपन्थी आन्दोलनभित्र अथवा लेफ्ट मुभमेन्टको एउटा चाहिँ मियो, खास गरी लेफ्टहरू पनि तपाईँको चाहिँ प्रतिस्पर्धामा गर्नुपर्छ जानुपर्छ भन्ने कुरा नै मुख्य कुरा हो जब जाको। त्यसो भएको हुनाले हामी प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जुन दृष्टिकोण उहाँले अगाडि सार्नुभयो, मूलत नेपालको सबै वामपन्थीहरू त्यस्तै दृष्टिकोणको वरिपरि नै छन्। अब उनीहरू अब हुन त 10 वर्ष माओवादीको जनयुद्धको नामबाट, दीर्घकालीन जनयुद्धको नामबाट 10 वर्ष लडाई लडेर सत्ता कब्जा गर्ने नीतिमा अब एउटा पार्टी रह्यो, तर पनि अब उसले पनि अन्तिममा त्यो छोडेर 62-63 आन्दोलन पछाडि त्यो छोडेर अन्ततोगत उसको पनि लाइन त्यही हो कि मदन कमरेडले चाहिँ अगाडि सार्नुभएको जनताको बहुदली जनवाद अथवा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जुन चाहिँ तपाईँको चाहिँ नीति थियो र त्यो दृष्टिकोण थियो, र त्यही दृष्टिकोणमा उहाँहरू पनि हुनुहुन्छ, अन्ततोगत घुमिफिरि सबै नेपालका वामपन्थीहरू त्यही दृष्टिकोणमा हो, तर पनि अब अहिलेको नै सन्दर्भमा हिजो अब मदन कमरेडलाई त्यही दृष्टिकोणको आधारमा सम्झिने सन्दर्भमा यी सबै नेताहरू एक ठाउँमा उभिएका हुन्।
4: तपाईँ चाहिँ अब मिल्नुपर्छ, एक ठाउँमा उभिनुपर्छ भन्ने लाइनमा हुनुहुन्न सेवाजी?
5: होइन, अहिले अहिले भर्खरै नेपालको वामपन्थीहरू यति छिटै अब एक ठाउँमा उभिएलान् अब मिल्लान् यो सम्भावना पनि छैन,
4: अथवा
5: यो अहिलेको निर्वाचनको परिणामको कारणले के नगरौंला मिलेर चाहिँ अनि त्यसपछि के बनाउला भन्ने सोचेका छ भने यो गलत कुरा हो,
4: मिलेपछि झन् खस्किन सक्छ त्यसो भए होइन,
5: यो यसबाट धेरै रिजल्ट आइहाल्ने हामीले देखा छैन,
4: भनेपछि अहिले मिल्ने सम्भावना छैन, त्यो मिल्ने कुरा
5: छैन, त्यस्तो धेरै चाहिँ फेरि पनि दृष्टिकोणको हिसाबले लगभग मदन भण्डारीले अगाडि सार्नुभएको दृष्टिकोणको वरिपरि नै छन् नेपालको वामपन्थीहरू,
4: तर प्रचण्डले त अब क्रम मंगता हुन्छ, तपाईँहरू तयार रहनुहोस् है भनेर नेता कार्यकर्ताहरूलाई आदेश दिइसक्नु भएको छ क्या?
5: होइन, त्यो हिजो चाहिँ एउटा कार्यक्रममा त्यही मदन कमरेडलाई सम्झिने सन्दर्भमा भएको कार्यक्रममा एक ठाउँमा जुटेको कारणले बनेको समाचारलाई लिएर कसैले आदेश दियो वा के गर्यो भन्ने कुरा गलत
4: होइन, तर तपाईँका पार्टी अध्यक्ष पनि त अब मिल्नुपर्छ भन्ने लाइनमा हुनुहुन्छ नि त, केपी शर्मा ओलीजीले पनि त त्यो प्रस्ताव अगाडि सार्नु भएको छ होइन,
5: होइन प्रस्ताव सारेर अगाडि बढेको छैन,
4: उहाँलाई पनि त गाह्रो छ नि त पार्टीमा, अब मिल्नु पर्यो, अब चाहिँ अलिकति पार्टीलाई बलियो बनाउनु पर्यो, नत्र त
5: कार्यकर्ता छन्, संगठन छ, काम गरिरहेका छन्, के गाह्रो भएको छ र?
4: होइन गाह्रो त अब उहाँलाई चाहिँ
5: निर्वाचनको परिणाम हाम्रो प्रतिकूल छ, जसका कारणले गर्दाखेरि अब अलिकति नेकपा एमालेलाई धक्का लाग्यो, नेकपा एमाले अलिक बन्दैन कि क्या हो भन्ने केही मान्छेलाई लाग्न सक्छ, तर त्यो लाग्न साथै गाह्रो भयो के भयो अथवा अप्ठ्यारो भयो, पार्टी त अब निरन्तर चलिरहने प्रक्रिया हो, यद्यपि सबै मान्छे शाश्वत अन्तिमसम्म सबै मान्छे एउटा मतलब अन्तिमसम्म भन्ने हुँदैन, तर पनि तपाईँको चाहिँ विकल्प रहित हुँदैन, तर पनि यसको मतलब यो होइन कि एमाले भित्र अहिले एकदमै चाहिँ बबन्डर भयो के भयो अब विकल्प खोज्दैछ फलानलाई गाह्रो भयो, यो बाहिर बनेकै समाचारहरू हुन् के, पार्टीभित्र आन्तरिक रूपमा तपाईँहरूले बाहिर जे समाचार बनाउनु भएको छ त्यो समाचारको सत्यता पार्टीभित्रबाट आउँदैन, र पार्टी एकता बद्दैछ, पार्टी मिलेरै अगाडि बढ्छ, र पार्टीले चाहिँ मिलेरै आफ्नो पार्टीलाई चाहिँ बनाउँछ, र यो चाहिँ देशव्यापी एउटा अभियानमा छ अहिले, र त्यसो भएको हुनाले अब यो बाहिर बनेका समाचारहरूको कारणले एमाले भित्र कुनै असर पर्दैन,
4: होइन तर चाहिँ अब पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चाहिँ हटाउने एक किसिमको मानसिकता बनाएका नेता कार्यकर्ताहरूलाई चकमा दिनका लागि पनि त मिल्नुपर्छ भन्ने लाइनमा जानुभयो नि त अहिले, होइन
5: होइन त्यस्तो चाहिँ अहिले भर्खरै कुनै अर्को पार्टीसँग मिल्न साथ चकमा दिनुपर्ने र चकमा हुन्छ भन्ने कुरा हामीले ठानेका पनि छैनौँ,
4: र
5: अर्को पार्टी एउटासँग मिल्न साथै फेरि सिङ्जुर उम्रिहाल्छ भन्ने पनि हामीले ठानेका छैनौँ, र पार्टी अध्यक्षकै नेतृत्वमा यो पार्टी अगाडि बढ़िरहन्छ र यो पार्टी बन्छ, त्यसो भएको कारणले अहिले भर्खरै पार्टीभित्रको को नेतालाई को नेताले चकमा दिनुपर्ने छ र त्यसो भएको हुनाले त तपाईँको चाहिँ पार्टी त सबै सबै नेतृत्वको सबै कार्यकर्ताको एउटा चाहिँ पुञ्ज नै हो, त्यसो हुनाले त्यो सबै एकताबद्ध भएर अगाडि बढ्दा बढाउँदाखेरि यो बढ्ने कुरा हो, होइन अब तपाईँको चाहिँ आफ्नो ढंगले चाहिँ बजाउँदै हिँड्ने अर्को बाजा बजाउँदै हिँड्ने हो भने त पार्टी फेरि अब अगाडि त बढ्न सक्दैन, त्यसो भएको हुनाले हामी अहिले हाम्रो नेतृत्व जुन ठाउँमा छ र यही अनुसारै अगाडि बढ्छ, र यहाँभित्र कुनै त्यस्तो चाहिँ कसैले कसैलाई छिर्के हान्नु पनि पर्दैन, कसैले कसैलाई जाऊ भनेर धारे हात लाउनु पनि पर्दैन, कसैले कसैलाई गाली गर्नु पनि पर्दैन, र पार्टी अध्यक्षमाथि हो केही नेताहरूका आफ्ना भनाइहरू रहे, तर त्यो भनाइहरूको मतलब यस्तो होइन कि पार्टी चाहिँ पूर्णत शत प्रति त्यसो भए त सबै नेताहरू होइन जो जो एउटा तह एउटा लेयर छ त्यो सबै नेताहरू चाहिँ हामी नै हिजो नेतृत्वमा थियौं, पार्टी अध्यक्षको मातहतमा हामी नै नेतृत्वमा थियौं, हामी सबै असफल भयौं, हामी सबै चाहिँ ल एकचोटि चाहिँ सबै छोडौं न त भन्ने आँट कसैलाई छ र? त्यसो भएको हुनाले कुनै एउटा व्यक्ति अथवा कुनै
4: नेतृत्वलाई आरोप कसरी पार्टीलाई अल्पत्र छोडेर हिँड्ने महाधिवेशनबाट चाहिँ गाह्रो महाधिवेशनले चाहिँ बलियो रूपमा अगाडि सारेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले त पार्टीलाई त सम्हाल्नु पर्यो नि त होइन, उहाँको त जिम्मेवारी छ नि त होइन पार्टीलाई एक
5: त्यही जिम्मेवारी त पूरा गरिराख्नु भएको छ, त्यही जिम्मेवारी पूरा
4: उपाध्यक्ष लगायतका महासचिव लगायतकाहरूले चाहिँ होइन तपाईँले अब विकल्प दिनुहोस् या मार्ग प्रशस्त गर्नुहोस् भनेर चाहिँ उहाँलाई चाहिँ पटक पटक चाहिँ थ्रेट दिइराख्ने कुराले त राम्रो भएन नि त एमाले भित्र,
5: त्यही त्यही त्यस्तो राम्रो त्यस्तो दिइराखेको भन्ने पनि होइन, होइन बैठकको सन्दर्भमा बैठकका कुराहरू बढाई चढाई गरेर बाहिर ल्याएका चाहिँ हुन् होइन, बैठकमा के भयो अनुमानको घरमा बाहिर समाचारहरू चाहिँ बनेका छन् होइन, बैठकमा निर्णय हुन्छ छलफलहरू हुन्छ,
4: सजिलो उपाध्यक्ष नै जालमा परिसके पछाडि त आइसन्छै भन्यो अध्यक्षलाई त
5: होइन, त्यस्तो हामीले ठान्या छैनौँ, यो चाहिँ कस्तो हो भने हो नेकपा एमालेका हर नेताहरू जुनसुकै अग्निकुण्डबाट पार हुन हामी तयार छौँ, नेकपा एमालेका सबै नेताहरू जुनसुकै खालको चाहिँ उसमा होइन छानबिनमा अथवा जुनसुकै मैले भने फेरि पनि दोहोऱ्याउँछु जुनसुकै अग्निकुण्डमा नेकपा एमालेका हर नेताहरू त्यहाँबाट पार हुन तयार छ, तर त्यसलाई निष्पक्ष र प्रतिशोध रहित ढंगले छानबिन होस् र हामी यस्तो कुरामा चाहिँ हामी स्पष्ट छौं, त्यसो भएको हुनाले तर प्रतिशोधको हिसाबले बिना तपाईँको चाहिँ आधारहीन चार्जहरू लगाएर यदि नेकपा एमालेका कोही नेतालाई फसाउने अथवा एमालेलाई टार्गेट गर्ने उद्देश्यले के गरिन्छ भने त्यो कुरा सही हुँदैन, त्यसको हिसाब किताब त पछि फेरि हामी पनि गर्छौं, त्यसको धेरै प्रतिशोध त हामी पनि लिँदैनौं, तर पनि कानूनको दायराभित्र रहेर सबै कुराहरू हामी हेर्छौं, तर तपाईको चाहिँ तर ठिकै छ हामीले के ठान्दछौं भने राज्यको स्थापित कानूनको परिधिभित्र रहेर स्थापित मान्यताभित्र रहेर गरिने हर कुरालाई हामी स्वागत गर्छौं तर त्यसलाई तपाईँको चाहिँ कसैलाई फसाउने एमालेलाई सिद्ध्याउने नियतले चाहिँ गरिन्छ भने र त्यो गलत तरिकाले गरिएको कुरालाई हामी स्वीकार गर्न सक्दैनौँ त्यसैले हामीभित्र चाहिँ कोही एउटा नेतालाई कतै कारवाही भयो अथवा कतै केही नेतालाई छानबिन भयो भने अर्को नेता चाहिँ खुचिङ गर्दै होइन काखी बजाउने चलन एमालेमा छैन र एमालेभित्र अब जुन ढंगले हाम्रो पार्टीभित्रको आन्तरिक
4: त्यो त देखिएकै हो नि अब तपाईँको पार्टी अध्यक्ष पक्राउ पर्दाखेरि उपाध्यक्षले चाहिँ स्टाटस पनि लेख्नु भएन तर पार्टी अध्यक्षले चाहिँ विज्ञप्ति नै जारी गर्नुभयो नि त खुचिङ बन्ने भन्ने चलन पनि छ अलिअलि
5: होइन यस्तो चाहिँ
4: तपाईँको पार्टी उपाध्यक्षले अनि त्यहाँ तपाईँको पार्टी अध्यक्ष पक्राउ पर्दाखेरि फेसबुकमा स्टाटस लेख्नुभयो हामी त देखेनौ
5: अनि यस्ता मसिना कुराहरूलाई हामीभित्र चर्चामा अब यत्रो राष्ट्रिय मिडियामा हामी चर्चा गरिरहनु पर्दैन होइन अब कुन एउटा
4: चाहिँ
5: होइन पार्टी बैठकमा अथवा पार्टीका चाहिँ आन्तरिक कुराहरूमा के भएको छ भन्ने कुरा मुख्य हो त्यो कहाँ एउटा चाहिँ सामाजिक सञ्जालमा कहाँ एउटा चाहिँ पोइन्ट लेख्यो कि लेखेन होइन एउटा चाहिँ
4: अब नेतृत्व छोड्नुपर्छ भनेर लेखेका कुराहरू त चर्चामा आउँछन् नि त फेरि ती सबै कुराहरू
5: यस्ता कतिपय अब सामाजिक सञ्जालमा लेखिएका मसिना कुराहरूको बारेमा त हामी चर्चा गरिबस्दैनौँ र खास गरी अब दृष्टिकोणहरूको हिसाबले पार्टीभित्र हो पछिल्लो कालमा अलिकति अब नेताहरूको बीचका केही भनाइहरूको सन्दर्भलाई लिएर अलि बढी व्यापक बहस राजनीतिक विश्लेषण राजनीतिक चाहिँ माहौलमा अलिकति हुने गरेको पनि छ तर पनि यसको मतलब यो होइन कि एमालेभित्र अब उसले सिद्ध्याउने र अर्को चाहिँ भनौँ न राज्य पक्षले अथवा अर्को पक्षले एउटा अर्को नेतामाथि चाहिँ आक्रमण गर्दाखेरि अर्कोले खुचिङ गर्नुपर्ने यो खालको परिवेश एमालेभित्र छैन र हुँदैन पनि
4: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार
5: हजुर धन्यवाद
4: अहिले श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछु
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं

Backers bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: चारों विषयमा चारों बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य सांसद राजीव खत्री हुनुहुन्छ। राजीव जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। लामो समयपछि तपाईँसँग कुराकानी भयो। उताको के अरे चितवनको महाधिवेशनको सबै मैजारो सकियो होइन, अलिकति स्फूर्त हुनुभयो होइन।
2: अब करिब करिब सकियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन जुन ढंगले चाहिँ अगाडि बढ्नुपर्ने थियो, जुन ढंगले चाहिँ यसको व्यापकता हुनुपर्ने थियो, जुन ढंगले चाहिँ यसको वाहवाही हुनुपर्ने थियो, त्यो हुन सकेन। भद्रगोलमा सम्पन्न भयो होइन महाधिवेशन।
2: निर्धारित समयमा महाधिवेशन सकिएको थियो भनेदेखि तपाईँले भनेका यी प्रश्नहरू उठ्दैन थिए। तर अब पहिलो महाधिवेशन अनुभवका हिसाबले, सिकाइका हिसाबले, अनुभवका हिसाबले केही कमी कमजोरी रहे विगतमा, किनभने महाधिवेशन गरेको अनुभव गाह्रोतामा रहेन। तर सिकाइको हिसाबले भने पर्याप्त रह्यो यसपटक। त्यसकारणले गर्दा
1: अगाडि बढ्नुपर्ने थियो, जुन ढंगले चाहिँ यसको व्यापकता हुनुपर्ने थियो, जुन ढंगले चाहिँ यसको वाहवाही हुनुपर्ने थियो, त्यो हुन सकेन। भद्रगोलमा सम्पन्न भयो होइन महाधिवेशन।
2: निर्धारित समयमा महाधिवेशन

0: होइन त्यो केही अर्थमा मैले अघि नै तपाईँलाई भनिसकेँ, मैले तपाईँलाई फेरि पनि भने केही कमी कमजोरीहरू रहेकै हुने यसपटकको
1: महाधिवेशनसँग होइन, उहाँले भन्नुभएको छ क्या प्रतिस्पर्धीहरू नै त्यहाँ गएर चाहिँ बसिराख्ने त्यो गरिराख्ने त्यो अलिकति भएन, यो संशय आयो
0: यसपटक विशेष गरी नेतृत्वले पनि आत्मआलोचना गरिसकेको विषय हो र त्यसमा निर्वाचन आयोगबाट धेरै जसो कमी कमजोरी त्यहाँबाट भएका छन्। अब आफै उम्मेद्वार हुने आफै आयोगमा पनि भएका कारणले
1: गर्दाखेरि
0: भोट पनि माग्नुपर्ने यता विधि प्रक्रिया नै पूरा गर्नुपर्ने हुँदाखेरि त त्यो त दुइटै काम त एकचोटि हुन सक्दैन, त्यो सम्भवतः यही कारणले गर्दा यस्तै धेरै कारण जोडिराखेर चाहिँ लम्बिन पुग्यो। तर समग्रमा भन्ने हो भने राम्रैसँग अन्तत
1: होइन, तपाईँले पनि त असन्तुष्टि व्यक्त गर्नुभयो होइन, आफ्नो स्टाटसै लेख्नुभयो नो भोटको पनि धन्यवाद उडाइयो भनेर होइन।
0: यस्तो छ, अब यो अब इन्टरनल हामीले पार्टीभित्र छलफल गर्नुपर्ने कुराहरू धेरै छन् किनभने हाम्रा निर्वाचन प्रक्रियाहरू
1: तपाईँले तपाईँकै प्रतिस्पर्धीलाई पनि मतदान हाल्नु गर्नुभयो नि त होइन, 64 जनालाई मतदान नगरेर त अगाडि बढ्दै बढ्दैन त्यो मेसिन त होइन।
0: हामीले नो भोटको कन्सेप्ट पहिलेदेखि नै भन्दै आयौँ, कसैलाई भोट हाल्न मन लाग्दैन भनेदेखि भोट हाल्नै पर्छ भन्ने हुनु हुँदैन भनेर हामीले भन्दै आयौँ। तर जस्तो हाम्रो अब खुल्लामा 14 जनालाई या 35 जनालाई हाल्नु पर्थ्यो भनेदेखि कम्पलसरी हाल्नुपर्ने बनाइयो, त्यो नगरिकन 3-4 जना त जसले हाल्न मन लाग्ने उसलाई हाल्न पाउनु पर्थ्यो, ती चिजहरू नहुँदाखेरि चाहिँ केही अन्यलता भएकै हुन्। त्यसै गरी निर्वाचन प्रक्रियामा
1: कतिजनालाई कम्पलसरी भयो, 34 जनालाई हाल्नै पर्ने होइन,
0: होइन भन्न खोजेको मैले त्यो एउटा उदाहरण मात्रै दिएको हो। जस्तो अब तपाईँ जातीय क्लस्टरमा गएर या अरू भूगोलमा गएर हेर्नु भने 5 जनालाई हाल्नुपर्ने, 2 जना महिलासहित 3 जना पुरुष हाल्नुपर्नेमा त्यहाँ 2 जना पुरुष र 1 जना महिलालाई मात्रै भोट हाल्न कसैले चाहन्थ्यो भने त्यो पाउनु पर्थ्यो भन्ने कुरा हो।
1: तर जबरजस्ती पनि हाल्नुपर्ने स्थिति आयो, प्रतिस्पर्धीलाई पनि मतदान गर्नुपर्ने स्थिति।
0: हामीले अब प्रविधि अनुसार चल्न खोज्यौं, प्रविधि अनुसार चल्नुपर्छ भन्यो, तर कतिपय हाम्रा काम गराइ चाहिँ पुरानै शैलीको जस्तो बन्न पुग्यो। त्यो के कारणले भयो भन्दाखेरि हामीले प्रविधि र हाम्रो सोचलाई सँगसँगै लाँदाखेरि कहीँ कतै ती चिजमा चाहिँ नमिलेको हो कि भने जस्तो लाग्यो।
1: प्रविधिमा तपाईँको के संशय छ प्रविधि प्रति?
0: होइन, अब यस्तो हुन्छ, त्यो कतिपय सेटिङहरू मिलाउनु पर्ने बनाउनु पर्ने भएका कारणले गर्दा या फोटो अपलोड गर्नलाई निश्चित एउटा समय चाहिने होइन, यी चिजहरू सबै कुरा मिलाउनका लागि समयमा हो महाधिवेशनमा सहभागीहरूको पनि निश्चित समयमै को हो भन्ने कुरा पनि क्लियर हुन सकेन, अनि महाधिवेशनमा पनि आकांक्षीहरूको संख्या अत्याधिक भयो, यी सबै कुराले गर्दाखेरि मिलाउनलाई केही समस्या भएको हो कि भन्ने मलाई लाग्छ। यो चाहिँ
1: अब पदाधिकारीहरूको निर्वाचन पनि यहाँले देखि नै सक्नुभयो, अन्तत्व गत 4300-4500 महाधिवेशन प्रतिनिधिहरूमा करिब करिब 1200-1300 मात्रै मत खसाल्नु भने त यो त दुर्भाग्य भयो नि त होइन?
0: यो त समय लम्बिएकै कारणले गर्दा हो, 3 दिनमा सकिएको थियो भने या 2 दिनमा महाधिवेशन पहिलो दिन उद्घाटन सत्र दोस्रो दिन चाहिँ हामीले बन्द सत्र गरेर करिब करिब 3रो दिनमा चाहिँ निर्वाचनको प्रक्रिया सक्ने ग्यारेन्टी सबै कुरा भएको थियो भने यो अवस्था आउँदैन थियो। तर किनभने लम्बियो सकिसकेपछि आफैमा चितवन गर्मी, अब लेकका मान्छेहरू विशेष गरी पहाड़का मान्छेहरू एकैचोटि मधेस आउँदाखेर मधेसमा बसेर बस्दै गर्दा त्यो गर्मी पनि सहन सक्ने कुरा रहेन एउटा कुरा। अर्को कुरा भनेको यो मध्य असारको समय, कतिपय ठाउँमा रोपाईको समय, अब भर पुग्नुपर्ने व्यस्तता, यी सबै कुराले गर्दाखेर प्रतिनिधिहरू फर्किन थाल्नु हो, जसले गर्दाखेरि अब यो अवस्था आयो। अब 3000 कम्तीमा पनि अब 3500 मत खस्नुपर्नेमा अब 1200 खस्नु भनेको त अब त्यो
1: एक चौथाइ खस्यो नि त, 1/4 खस्दाखेरि वैधानिकताको विषयमा पनि प्रश्न उठाए क्या धेरैले,
0: धेरै तलको मत खस्यो। अब त्यसलाई चाहिँ वैधानिकताको हिसाबले प्रश्न उठाउन त अब एउटा महाधिवेशनमा जतिजना भए पनि अब पहिलो खण्ड पूरा भइसकेपछि यो पदाधिकारीको विषय थियो, यसलाई खासै त्यति धेरै उ त रहेन, तर पनि संख्या धेरै भइदिएको भएदेखि खुसी नै हुन्थ्यो, सबैले अपनत्व फिल गर्ने अवस्था रहन्थ्यो।
1: चितवन महाधिवेशनले एउटा सन्देश चाहिँ के दियो तपाईँहरूको, जुन पार्टी सभापतिज्यू रवि लामिछानेजीले चाहिँ प्रस्तुत गर्नुभएको प्रतिवेदन प्रस्तावमा चाहिँ संघीयताको विषय उठेको छ होइन, संघीयतालाई सम्भवत यसलाई रिफर्म गर्ने अर्थात खारेजै गर्ने ढंगले, स्थानीय तहलाई गैरदलीय हिसाबले अगाडि बढ़ाउने ढंगले जुन किसिमका प्रस्तावहरू आएका छन्, यसमा आलोचना र टिप्पणीहरू शुरू भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो के भनेर मत माग्यो, आज कुन बाटोमा हिँड्न खोजिरहेको छ भनेर राजीवजी?
0: होइन, राष्ट्रपतिले संघीयताको विषयमा पुनर्विचार गर्ने भनेर कहिले चाहिँ भनेको थिएन र राष्ट्रपतिले यो पहिलेदेखि

0: विषय हो. संहिताको सन्दर्भमा पुनर्विचार गर्नुपर्छ. हामीले स्थानीय तहको साइज बढाउने र संख्या घटाउने कुरा पहिलेदेखि गर्दै आएको, हाम्रो त यो प्रतिबद्धता पत्रमा रहेको कुरा हो. त्यसपछि गएर विशेष गरी प्रदेशको संरचनागत हिसाबले त्यसलाई निष्क्रिय गर्ने हो या सक्रिय गर्दा पनि त्यसलाई फरक ढंगले गर्ने मोडालिटीमा जाने भन्ने कुरा त राज्यसभाभित्रको यो छलफलको विषय हो. यसलाई त कसैले निर्वाचनमा भाग लिँदाखेर चाहिँ एउटा कुरा भन्यो पछि अर्को कुरा गर्यो भन्ने त अर्कै छैन. यदि संहिताको विषयमा चाहिँ राज्यसभाले पुनर्विचार गरेन भनेदेखि चाहिँ जनताले किन यो विषयमा पुनर्विचार गरेन भनेर प्रश्न सोध्नेवाला छन्.
1: होइन तर चाहिँ तपाईँकै पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री होइन जनकपुरमा घर भेलामा घर अब तपाईँहरू चाहिँ काठमाडौँमा श्री पशुपतिनाथको दर्शन गर्न मात्र आउने हो, अरू चाहिँ त्यहाँ काम
0: रहेन. यसो हुन्छ, यसको अर्थ के हुँदैन भन्नुहुन्छ भने संघीयताको मोडालिटी संघीयता नै खारेज गर्ने भन्ने पनि त हुँदैन नि. मोडालिटी परिवर्तन गर्ने कुरा पनि हुन्छ नि त. हामीले आज हाम्रा मोडालिटी अलिकति परिवर्तन आवश्यकता हो कि भन्ने कुरा जनताले महसुस गरिरहेका छन्। मैले तपाईँलाई गएका कार्यक्रममा नि भनेको छु कि 700-800 सांसद यो देशलाई आवश्यकता हो कि होइन, 100-150 मन्त्री यो देशलाई आवश्यकता हो कि होइन, यो चिज त हामीले हेर्नुपर्छ नि होइन. आज एउटा कुनै मन्त्रालयमा चाहिँ 2-3 सचिवालय सदस्य बढी भए भन्दै गर्दा चाहिँ सदनमा हङ्गामा मचाउने दलहरूले के सोच्नुपर्छ भने यत्रो संख्यामा सांसद चाहिँ किन राख्ने भनेर सोच्ने कि नसोच्ने, यो पनि त प्रश्न हो नि होइन र
1: होइन. अब संघीयतालाई रिफर्म गर्ने कुरा, संघीयतालाई होइन पुनर्जागरणका ढंगले चाहिँ अगाडि बढाउने कुरा, यसलाई अलिकति पुनर्गठन गर्ने कुरा भनेको चाहिँ यो कस्तो खालको खाका भन्न खोज्नु भएको? संघीयतामाथि त प्रहार गर्दैन नि राज्यसभाले, होइन? यसमा त क्लियर छ नि त, होइन?
0: होइन, संहिताको सन्दर्भमा प्रहार गर्ने कुरै छैन. प्रहार गर्ने भनेकै होइन.
1: संविधान संशोधनका कुराहरू छन्, जटिलताहरू छन्.
0: संविधान संशोधनका क्रममा प्रदेश संरचनाको विषयमा मात्रै उठेको प्रश्न हुन् केही. यो प्रश्न पनि किन यो किन प्रश्न जोडिन्छ भने स्थानीय तह भनेको दैलाको सरकार हो. स्थानीय तहमा प्रतिपक्षको भूमिका कहिले पनि परिकल्पना गरिएको हुँदैन. त्यहाँ सत्ता पक्ष मात्रै हुन्छ भन्ने परिकल्पना गरिन्छ. त्यस कारणले गर्दाखेरि यो गैर दलीय हुनुपर्छ भनेर भनिएको. किन भन्नुहुन्छ भने आज पनि तपाईँले हेर्नुभयो भने मेयर कंग्रेसको छ भने उपमेयर एमालेको हुन्छ, अनि त्यसपछि वडा अध्यक्षहरूमा पनि फरक फरक हुन्छ. तर त्यहाँ प्रतिपक्षको भूमिका संविधानले कहीँ परिकल्पना गरेको छैन. तर जब बजेट ल्याउने बेला हुन्छन्, विकास निर्माणका कुराहरूमा हुन्छन्, त्यो सिधा जनताको मुद्दा, जनताको मृत्युदेखि जन्मदेखि लिएर यी सबै कुरा सिधा स्थानीय तहसँग जोडिन्छन्. त्यहाँ त्यो नभइकन जनताको लास मृतकको लास पनि उठ्दैन, जनताको जन्मिनेको नाम पनि राखिँदैन. यी सबै कुरा स्थानीय तहबाट हुन्छ. तर जब त्यहाँ प्रतिपक्ष गएर पक्ष भनेर किता काट सुरु हुन्छ, त्यसले जनतालाई डेलिभरी दिन सक्दैन. त्यस कारणले गर्दा पनि यो चाहिँ त्यहाँ निर्दलीय हुनुपर्छ भनेर परिकल्पना गर्न खोजेकै हो यो विषय चाहिँ.
1: तपाईँ त सभामन्त्रीको पनि दावेदार हुनुहुन्थ्यो होइन, पछि किन छोड्नुभयो?
0: होइन, मैले छोडिनँ, म निर्वाचनमा भाग
1: लिएँ.
0: पराजित भएको हो, त्यसमा
1: पराजित हुनुभयो होइन. सभामन्त्रीमा तपाईँले पत्याएन होइन माधवसेन प्रतिनिधिहरूले?
0: होइन, त्यो स्वाभाविक हुन्छ, किनभने 14 थियो, त्यसमा 3 मात्रै जित्नुपर्ने अवस्था हुन्छ, त्यसमा महिला कम्पलसरी थियो, त्यसलाई स्वाभाविक हुन्छ. निर्वाचनमा भाग लिएको हो मैले.
1: तर प्रतिस्पर्धा जुन ढंगले भयो त्यो लोकतान्त्रिक भन्दा पनि पुरानै अनुहार दोहोरे नि त राजीव खत्रीजी नेतृत्वमा.
0: होइन, पुरानै भन्न मिल्दैन. 3-4 भयो यो पार्टी शुरू भएको. पहिलो प्रथम महाधिवेशन गर्दैछ. प्रथम महाधिवेशन गर्दै गर्दा यसभन्दा अगाडि पार्टीमा काम गर्न आउने व्यक्तिहरूलाई नै फेरि दोहोऱ्याएर ल्याउने भनेर भनिनु त्यो गलत होइन. किनभने अनुभवका हिसाबले पनि म भन्दा अझ परिपक्व उहाँहरू हो नै, त्यसमा दुई मात्र होइन. मैले आफ्नो दावी राख्नु आफ्नो ठाउँमा हुन्छ, अर्को कसैले फेरि दावी राख्नु त्यो आफ्नो ठाउँमा गलत छ मैले भनेको होइन. तर त्यो हुँदै गर्दा पनि फेरि मतदातालाई चाहिँ उहाँ चाहिँ अलिक परिपक्व हो, यसपटक उहाँलाई गरौँ भनेर भन्नु भनेको त्यो अस्वाभाविक रहँदैन.
1: धेरै मान्छे, धेरै नेताहरू होइन, परिपक्व नेताहरू, विभिन्न विषयका विज्ञ नेताहरू पराजित भएर चाहिँ कतिपय अनुहारहरू आउँदाखेरि त अप्रत्याशित नतिजा आयो. अल्गोरिदमले चाहिँ धेरैलाई अगाडि सार्यो भन्ने खालका बहसहरू पनि चले नि त.
0: होइन, यस्तो हुन्छ यो राजनीति भनेको कुरा चाहिँ के हुन्छ भने कहिलेकाहीँ आफूले आफूलाई अब्बल हो भनेर भन्न सकिन्छ, अनि अरूले पनि अब्बल हो भनिदिएको पनि हुन्छ. तर नेतृत्व लिने कुरा भनेको कुरा चाहिँ अलिक फरक हुन्छ. त्यो नेतृत्व लिने कुरामा चाहिँ मेरो विज्ञता, म यो सेक्टरको चाहिँ म सफल व्यक्ति भनेर मात्रै काम गर्दैन. त्यो राजनीतिक रूपमै त्यसले नेतृत्व लिन सक्ने नसक्ने भन्ने कुरा चाहिँ त्यो पब्लिक या मतदाताले अनुभूत गरेको हुनुपर्छ. त्यही चिज नै हो अहिले भएको कुरा भने, त्यसलाई हामीले अन्यथा सोच्नै हुँदैन.
1: तर जुन महाधिवेशनले के सन्देश दियो चितवन महाधिवेशनले
0: विशेष गरी मैले अघि पनि भने विशेष गरी यसपटक नेतृत्व र नीतिको हिसाबले राष्ट्रपतिको महाधिवेशन महत्वपूर्ण रह्यो. नेतृत्व यस हिसाबले रह्यो कि दुई समूह विशेष गरी राष्ट्रपा र बालेन समूह बीच एकता पछाडि यो किसिमको महाधिवेशन हुनु, त्यो पनि एकताबद्ध भएर महाधिवेशन हुनु यो आफैमा राम्रो कुरा थियो, गुड रहित थियो. केही प्रयासहरू नभएका होइनन्, गुड बनाउने प्रयासहरू बन्न खोजे, यो महत्वपूर्ण रह्यो भन्ने मलाई लाग्छ.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार राजु खत्रीजी.
0: हस् नमस्कार.
1: पहुँचो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं केन्द्रीय सदस्य राजीव खत्री आदरणीय श्रोता नेपाली भाषामा हामी चर्चा गरिरहेका छौँ. आज धान दिवस, देशमा धान धेरै फलाउनुपर्छ, देशमा धान उत्पादन व्यापक हुनुपर्छ भन्ने विषय चाहिँ पटक पटक आउने गर्दछ. हामी धानको पूजा गर्छौं, अन्नको एउटा राजाको रूपमा हामी धानलाई लिन्छौं, तर समयमा मल बिउ र खाद नपाउँदाखेरि किसानहरू रोइरहेका छन्. आज हामी धान दिवसको अवसरमा कुराकानी गर्न चाहन्छौ, चर्चा र परिचर्चा गर्न चाहन्छौ वरिष्ठ चिकित्सक डाक्टर डुण्डीराज पौडेल. डाक्टर साहब, तपाईँलाई नेपाली बसमा हार्दिक स्वागत छ. नमस्कार. शुभकामना पनि छ होइन. अब यो धान चाहिँ खासमा धेरै फलाउनु पर्ने हो, नेपालीहरूले धानलाई निर्यात पनि गर्न सक्नुपर्ने हो, पर्याप्तता दिन सक्नुपर्ने हो, त्यो पनि भएको छैन. तर यो धानको महत्वका विषयमा अलिकति कुरा गरौं न, धानको खास महत्व के छ?
2: हजुर, मुख्यत के भने 10,000 वर्ष अघि यसलाई डोमेस्टिकेसन गरिएको, अनुमान गरिएको धान खेती नेपालको प्रमुख खाद्यान्न बाली हो. यो चाहिँ मानिसको शारीरिक क्रिया सञ्चालनको सँगसँगै होइन, यो हाम्रो नेपालको प्रमुख किसानहरूको चाहिँ आय स्रोत पनि हो. अब तर पछिल्लो समयमा धानको उत्पादनको बारेमा विभिन्न किसिमका चाहिँ गुनासाहरू, विभिन्न किसिमका चाहिँ पिर्मर्काहरू होइन, विभिन्न प्रकारका चाहिँ उत्पादन ह्रास आइरहेका कुराहरू चिन्ताहरू व्यक्त गर्दैछन् होइन. एकातिर चाहिँ मलको अभाव, अर्कोतिर चाहिँ सिँचाइको अभाव भनिन्छ. र किसानका लागि अवश्य पनि यो प्रमुख खाद्यान्न बाली मात्रै होइन, नगदे बाली पनि मानिन्छ. तर स्वास्थ्यको हिसाबले भन्नुपर्दा एउटा वरिष्ठ चिकित्सा भएको नाता यहाँले प्रश्न सोध्नुभयो, अत्यन्त सान्दर्भिक पनि छ. मूलत हाम्रो शरीर भनेकै दुई तिहाई पानी, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिनहरू र मिनरलहरूको सम्मिश्रण बनेको हुन्छ. यो मूलत चामल भनेको के हो भन्दा इनर्जी इल्डिङ फुड, भनेको दैनन्दिन काम गर्नका लागि पसिना बगाइन्छ, मेहनत गरिन्छ, त्यसका लागि चाहिँ निश्चित भएर जाने जुन शक्ति छ, इनर्जी छ, त्यो इनर्जीका लागि चाहिँ त्यो निश्चित हुने इनर्जीको स्रोत हो चामल. त्यसले अर्थमा चाहिँ यो कार्बोहाइड्रेट रिच पनि यसलाई भनिन्छ हामीले होइन. कार्बोहाइड्रेट भनेको त्यसै गर्दा चामल भन्नुहोस् अथवा गहुँ भन्नुहोस्, मकै भन्नुहोस् होइन, अब त्यस्तै प्रकारले जौ भनौँ अथवा विभिन्न प्रकारका चाहिने अन्नबारीहरू छन्, यी चाहिँ यिनीहरूको आफ्नै किसिमको चाहिँ भूमिका छ होइन. चामल खाने हुन्न भन्ने पनि छन्, तर हामी नेपालीहरूको वैज्ञानिक रूपमा भन्नुपर्दाखेरि चाहिँ चामल अथवा खाद्यान्नहरू अथवा अन्नबालीहरू अथवा कार्बोहाइड्रेट युक्त खाद्य पदार्थहरू अथवा सुगर युक्त खाद्य पदार्थहरू कम मात्रामा प्रयोग गर्ने हो. तर धेरै मेहनत गर्नुपर्ने मान्छेहरूले, परिश्रम गर्नुपर्ने मान्छेहरूको लागि चाहिँ यदि ब्लड सुगर शरीरमा छैन भने, वेट धेरै छैन भने चामलै खान हुन्न भनिन्छ. तर हाम्रो पुर्खाहरूले कस्तो राम्रो बनायो, चाम भन्दा भनिन्छ नि हामीहरू होइन, दाल भात चामल भनेको अत्यधिक मात्रामा दाल प्रयोग गर्नु पर्यो जो प्रोटिनको स्रोत हो. त्यो प्रोटिनको स्रोतभित्र पनि एकै किसिमको दाल प्रयोग गर्नुभन्दा मिश्रित प्रकारको दालहरू प्रयोग गरियो भने हाम्रो शरीरलाई चाहिने जुन हाम्रो मांसल विकासको लागि अथवा चाहिँ रक्त निर्माणको लागि अथवा शरीरलाई चाहिने आवश्यक पर्ने जति पनि चाहिँ हर्मोनहरू उत्पादन गर्नको लागि चाहिने जुन प्रोटिनको मुख्य स्रोत होइन, त्यो प्रोटिनको मुख्य स्रोत जुन प्रोटिन हो, त्यो प्रोटिनको पनि मुख्य स्रोत भनेको विभिन्न प्रकार दालहरू, मिश्रित प्रकार दालहरू भए शाकाहारीको लागि दुध, दही, फलफुल, अनि मांसाहारीका लागि विभिन्न प्रकारका चाहिँ मासुहरू, अन्डाहरू, यिनीहरू भए त्यो प्रोटिनहरू चाहिँ एकदम सबैले आवश्यक पर्दछ. प्रमुख चिज नै त्यही हो. त्योभन्दा प्रोटिन भनेकै त्यही हो नि त. पहिलो चिज संसार विश्वको सृष्टिमा चाहिँ नि, यो ब्रह्माण्डको सृष्टिमा भनौँ, जीवको सृष्टिमा पहिलो तत्त्व भनेको प्रोटिन हो. त्यसले गर्दाखेरि हाम्रो पुर्खाहरूले भन्ने गरेको छ नि, दाल भात तरकारी भनेको अत्यधिक मात्रामा हामीहरूले प्रोटिनका स्रोतहरू प्रयोग गर्नु पर्यो. त्यो भनेको आफ्नो गति अनुसार, आफ्नो उपलब्धता अनुसार, आफ्नो बानी व्यवहार अनुसार होइन, उपलब्ध अनुसार, आर्थिक अवस्था अनुसार चाहिँ निश्चित प्रकार दालहरू प्रयोग गर्ने, मौसमी तरकारीहरू प्रयोग गर्ने, विशेष गरी गेडागुडीहरू होइन मिश्रित प्रयोग गर्ने, एकदम राम्रो पानी हो. त्यसले गर्दा सबैलाई धेरै फाइदा गर्दछ भने, अर्कोतर्फ चाहिने सके मान्छेहरूले चाहिने दुध, दही, त्यस्तै प्रकारले चाहिने माछा मासु, अन्डाहरू, माछाहरू एकदम नै शरीरको लागि चाहिँ आवश्यक वस्तु हो भने, दोस्रो पक्ष भनेको भात, कार्बोहाइड्रेट, जुन कार्बोहाइड्रेट चाहिने ठिक्क मात्रामा तपाईँ व्यक्तिको उसले दैनन्दिनी कति काम गर्दछ, उसको चाहिँ पेसा के हो, कति मात्रामा चाहिने उस शरीरमा सुगरको मात्रा कति छ हैन त्यसको आधारमा चाहिँ उसको ओजन कति छ
3: रेडियो बिहानी समय संकेत यतिबेला बिहानको 10 बज्यो

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज।
3: असारको महिना ओवारी र पारी ओ रोपाईको चटारो गिरतीको गोला के भएर होला रोपाईको चटारो
0: होइनन् होला।

0: हामीसँग घर आउनु भएको नि
1: मानो अहिले रोप्न आइरहेको छ।

दिन गए पनि रात जाने छैन बस्छु आज तुम केरा।

0: पानी बन जरूर करो या पानी चिर खाए।
1: उनके निधा

0: तपाई आउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्केर दिन गए पनि रात जाने छैन बस्छु आज तुम्केर
1: हरिया

0: सुधा छ नि
1: कति ढिला गरे
2: कोही कोही कपालहरू कता हो के
1: भइसक्यो
2: कोही पनि आएको छैन त।

पानी चाहिए।

0: सुधा छ नि दाइ कति ढिला
1: गरेर कता हो के हो कोही पनि आएको छैन त।

घर पनि कति गराएर बस्यो मान्छेलाई पानी दिँदैन सबै गराएर बस्छ।

Thank you.

आकाशमा बादल लाग्न थालेपछि मनमा पर्छ झन्चिर आजको रोपाई आइनौ भने तिमी मनमा पर्छ झन्चिर कहिले खेतमा धाउँछु गोरु लिएर आउँछु अनि तिमीलाई गाउँतिर भनेको मैले बुझ्ने होइन कहिले।

मनका तेरो को छ साथै छैन मैले बुझ्ने होइन

पानी बाढी आउन थाल्यो, पानी पर्यो तिरैमा, नलाउनु माया लगाइसके पछि नपारदेऊ न तिरैमा। तिमीलाई देखेपछि झल्को मात्रै आउँछ, यो मन छैन तिरैमा। सपनामा आउने मैले।

Thank you.

बाजै छ बारी सम्म पारी पारी छरौला नि चम्सुरा

0: चा छैन मले चाहेको सौगन्ते मुला कुरा गर्छौ ठुला फुर्ती किन लाएको नदेखौ पारा फुटाइ दिउला दारा फुर्ती किन लाएको
1: ल्याउँछु म बाजा बन्न तिम्रै राजा नडुलाउन तिमले मन मङ्सिरको महिना आजै मार्छु महिना नडुलाउन तिमले मन बाले हुन्छ भने तिमी मेरो बने छाता उडी आउने छन् सिन्दुरको धरको जन्ती लर्को लर्को छाता उडी आउने छन्
0: भोकेटो मर्ने भन्छ बिहे गर्ने घरमा गाली गर्छन् क्या

0: हिलो मात्र छापेर बस्छ कि बाउसे पनि गर्छ लाग्यो
1: हामी रोपेर आइसक्यौ यिनीहरू अझै पनि यहीँनिर छन् छिटो छिटो गर बाउसे
0: त्यही त भने अलिक छिट्टै सकेर घर जाउँला भने झन् हिलो छापेर बस्छन्
2: मिलन फिल्म्स प्रालीको गौरवमय प्रस्तुति।

0: के छ भाउसेहरू पुग्छन् त
1: ए गाडी अलि पुग्छ थुप्रै छन् त हाम्रो लाले काले भाले सबै आएको छ नि
2: होला फोन चाहिँ मैले एउटा नि त
1: बिउले बिउले

全部给我。

बिहानै म भनेथे आउनु है चाँडै भनेर खोज्छ।

त गर्ने भएन यार, आमामामा पानी कस्तो गर्मी कस्तो, 12 बजिसक्यो।

पानी पुया था कि छैन खेता।

ada orang, enggak ada orang, enggak ada orang.

पानी चाहिए।

0: केटा हो जाउ बेसीतिर जाउ आज रोपाई छ रे आज रमाइलो गर्नुपर्छ है ल ल जाउ
1: ल ल ल हामी पनि घरी हाल्यो हातमा चप्पल बोकेर
2: आफै यी मुर्दारहरू त हाम्रो पो बाटो ढुकेर बसिया रहेछ
3: बाटो ढुकेको हो कि हाम्रै कुरा काटेर बसेको होला
1: ठुके ठुके ठुके

मनाउनु जय हे मायालाई लिएर हेर्न जाउँ भनेर नौसिराको नौलो जय हे फेर भयो भनी सधाइरु न पर्ने अबलाई भेट घाट नहोस् है

0: आजै यसलाई मजाले हिँडाउन सुरु गर्नुपर्छ है।
1: ल ल खतरनाक छ पर्व
0: बुझेस् कि
1: ल
2: Fuck, fuck, fuck, fuck, fuck!

ठेकीमा दैछ कति राम्रो रहेछ घुम्न जाउँ नाइन्द्रचो बढ्छ मनको व्यथा निष्ठुरीलाई के था छैन मलाई निन्द्रा भोर।

घरबार पहिले हुन्थ्यो घरबार तिमीले बेमान गरेर ए फुस्काइदिउला च्यापो काम बिगार्ने आफू तिमीले बेमान गरेर हेमल पानी छैन यसै फलाउँदैन गयो यो मन मरेर ए साथमा कोही नि छैन रुँदै

0: फुर्के फुर्के फुर्के
1: अलि अल्छी मात्र गर्दछन् नोकर लाठीहरु
2: नौसिराको नौलो जाई हे मायालाई लिएर हेर्न जाउँ भनेर नौसिराको नौलो जाई हे भेर भयो भनी सधाइरु न पर्ने अबलाई भेट घाट न होस् है

0: कतिखेर र बसे आउ र छिटो आउ ल ल ल ल ल ल ल ल ल ल यता नछ पनि यता नछ
1: त्यसलाई के त्यसलाई त्यसलाई
2: धेरै हेलो नछ्याप न

0: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चु हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरादिङ प्ले रखोरमा नग फारममा असिम टमाटार की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर
0: 49241111।

0: ग्रेनाइट, कॉमोड, पेस्टिन, चिमनी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन। धादिंग जिला को विभिन्न स्थान सेवा दीद आई ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 0105204070 9851887882 गोल्छी बजार को 0104031316 र 9200 बजार को 9851209090 ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग। ओम टंकेश्वर इंटरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर।
1: बाबा बाबा म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861975447।
6: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
6: भिटामिन डी,
7: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
8: रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सेङ्जेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर 0105204070 असेम 9851887282 फोन सिङजिम सेगो है रोमा।

0: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802 98-510-63-802।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98511 87882, गोल्छे बजारको लागि 0104116 र 920 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
11: बाइक कवर रेनकोट विभिन्न ब्रांड का छाता
4: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलांग मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
11: 98167045 44
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला
3: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
3: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
3: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् त घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: झोला बोकेर लुखुर लुखुर कता जान लाग्छ हो अर्जुन भाइ
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो
7: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
8: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
7: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 9851108878 र 9808878778।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
10: 9861705447।
9: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसकेछ नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-34-29।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान
7: अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
12: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
7: 98511-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
14: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
14: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
15: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
12: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
5: निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ देशी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन B12,
9: आइरन प्रोफाइल
8: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर
3: 0105252083 र 0105252563।
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी धादिङ।
10: दादा म चाँडै स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
14: 9861705454।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860-2458-43
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलांग मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिंग एमाले चोक बाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861975447।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 98-511-87-882, गोल्छे बजारको लागि 0104031 र 9200 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 0-10-590-93 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपी रिसे एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क?
1: काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105

0: लन्टोल थारिङ।
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सतीदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070 9851878282, गोल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707454।
8: 9861705447।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार माउले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
6: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
11: 98-61-97-65-47
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: न टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79। सेन्ट्रल टोकियो जा। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको

0: विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
0: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
1: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माइ फेथ नला विश्वासी समक बसुगो माया बेनन भन्दा गेन प्रेरणा हिम्बा जयमसी तथा लासो फ्याफुला नमस्कार स्पार्क माई थे तथा मला विश्वासी चमक बस्युगो अङ्क 19 रे स्वागत मुला गा वियोग तामाङ परमेश्वर से याङदा याकर्की लानन शक्तिशाली उपकरण पिन्छु मुला जुन याङ सन्दुदा पाप ग्याम दोबरी देन खेनिगतिला लुइला लागिरी परमेश्वर से थान्बा अद्भुत ग्याम पछ्याबारी प्रेरित लाबरी प्रयोग लाबरी हमला परमेश्वर से याङदा प्रयोग लाबरी पिन्छु बा थे अद्भुत प्रेरणादायी शक्तिदा माया विमुला एक कोरन्थी 13:3 चुदे गाई गाला जम्मन धन सम्पत्ति सन्दुदा भो लसी पिन्जी ओछे गाई गाला लुइनोन मेरी खपुङ सैनोन गाई सन्दुदा माया अलानी विषम गाला तिगै जब आता जब सन्दुदा रो लसेला याङला गे गदे परमेश्वर निशर्त प्रेम ग्याम प्रेरित तमुला याङसे लाभा गेरी ग्यान फाइदा तमुला तासै जब याङ परमेश्वर प्रेम बिना सन्दुदा रो लसेला छोनोत लमुला तब याङसे चुग्याम तिगै फल याङमुला फलाइदा याङसे सेम्बाला गे लाभरी याङसे प्रयोग लाभरी हाम्बा सन्दु लानन तरिका गदिमुला लानन निगदेशी प्रलोभन धम्की वा लोङबा प्रयोग लमुला रङ सन्दु तरिका गदे ज्ञान एन मिगा देदा प्रतिक्रिया पिनबरी हमस्युला तसै जुन स्यान्दो बेनन भन्दा प्रभावकारी मुला थे प्रेम अथवा माया हिम्बा रोमी 2:4 परमेश्वर से एनी गदेदा गाते माया लमुला ओछे रंग देन छाम थनबरी गाते सेम लमुला विवा ताम एनी गदेसी पक्कन मनबा आरे परमेश्वर से एनी गदे रंग रंग ल पाप खासी रंग पटि दोगै बिसी बम्बा मुला खेनी गदेसेल मा एनी गदेदा गाते जनम लमुला विवा ताम अरे मदा प्रतिस्पर्धात्मक खेलकुदरी भाग किनबरी सिम मुला गई वर्षौं ग्याम लानन बास्केटबल देन फुटबल टोली गदेदा प्रशिक्षण सिकाइदिबा पिनबा मुला गला रङलन अनुभव ग्याम छ्याम परमेश्वरला वचन ग्याम मदा थाहा मुला कि जत्तुगु देन ब्योन्का देदा रङला उत्कृष्ट प्रदर्शन लबरी प्रेरित लब ताम विवा थेनिगादेशी याङला हाजीबाई नोन जाजा सफलदादा योनन पहिचान लबरी गेन प्रशंसा लबा हिम्बा थेन दे जब थेनिगादेशी गल्ती लमुला यङ थेने गदे त माया देन दयासे गोल्छी पिङ मुला यङ थेने गदेसी तिगा गलत लमुला भन्दा यङ थेने गदेसी तिगा सही लमुला विवाह ताम्री जोड पिन मुला चुसे थेने गदेला बेपत्ता बराबर लमुला थेनसे चुसे थेने गदेदा रङला प्रशिक्षकला लागिदि जब प्रदर्शन लबरियन प्रेरित लमुला तिगदा विषम थेने गदेदा था मुला कि थेने गदेला प्रशिक्षक से थेने गदेदा महत्व पिन मुला थेन दे थेने गदेला ख्याल थन मुला भजन संग्रह 86:5 हे परम प्रभु रंग आले दे क्षमाशील मुसुला थेन्दे रंगला प्रार्थना लब गदे बेनन भन्दा रंगला माया छोड्न ताला याङला अब रो याङला गल्ती गदे त क्षमा लबरी हाइम दमन तयार देन उत्सुक मुसुला देन याङसे ख्रिस्ट शरीर रे एक अर्का दा थेरङमन व्यवहार लादोला देन जब याङ ख्रिस्ट येशु दा आसे बाका दिदेन अन्तर्क्रिया लाला थेनी गदेला पापी औन थिवाला सट्टा याङसे थेनी गदेदा निस्वार्थ मायासे प्लिङना लादोला चुतम येशु रङला उदाहरण ज्ञान बारम्बार अंशुजी योनब्ली झापरी यागरकी कथा मुला जहाँ यसुसे सार्वजनिक इनारी रुतप शुभा याकर्की मृङ्कोला देन ताम लासुजी चुदा थाम मुवा कि थे मृङ्कोला याकर्की हेम हेम बुकोला देन चिबमुला जो देन थेबा थेला ब्या तबा अरेबा मुला तसै रोसी थे मृङ्कोला दोषी ठरबला बारी अहिन्बा बरु रोसे थेला पाप देन ध्यान हटाबला मुसुजी थेन दे थेला थे पाप ज्ञान मुक्ति ग्यार ब्रभा ज्ञान ओन्सुजी युहन्ना 1:4-11 नाला सेम निबा रोगदे परमेश्वर से मी याङदा चुरङ लसी माया लभ मुला विषम याङ सेनोन गिक सेन गिक द माया लतोला परमेश्वर ल प्रेम से याङदा रोक्यार आकर्षित लजी रोसी याङला बेनन पाप गदे क्षमा लबरी रोजक लसुजी देन याङला सट्टारी रङला कोला येशु ख्रिस्ट दा क्रुसी बलिदान ताबरी पिन्सुजी दारेम सन्दप्रति एन थेरङमान प्रेम मुवा याङला पालो हिम्बा आमेन परमेश्वरजी प्रशस्त मात्रे रङनी दा आशिष लोगै प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी न्यानसुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारेरी रङला केही प्रतिक्रिया मुसम 01661940 री सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार.
3: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.
4: बुढी हेर त लाउ.
5: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
4: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि.
5: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ.
4: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली. सम्पर्क नम्बर 98182473 98615749888 98615749888.
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
7: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि.
6: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ.
7: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला. साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ. अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ.
6: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै. प्रोप्राइटर इन्द्र श्रेष्ठ. सम्पर्क नम्बर 98494131 98494131.
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी.
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त.
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न. घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि. हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि.
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ. धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल. सम्पर्क फोन नम्बर 01052470
8: 98511782 गोल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049090. ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ. ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर.
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त. हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने. सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन. धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि. त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि. यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ.
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु. 1227 को कुरो सुन्दिन म.
7: ल टिप्नुहोस् प्रोप्राइटर धीरबहादुर श्रेष्ठको लागि 98340037 र 010590093 सम्पर्क गर्न होला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340057437।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 98141867064 98141867064।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङयुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
3: बुढा आज इन्टरभ्यू थियो के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ
5: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
6: होइन सर के सोचिरहनु

0: नगरपालिका बेचबचार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778।
1: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: कति मिठो स्याउ सुन्तला नि, कति मिठो अङ्गुर पनि खान्न, म त सबै फल खान्छु।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउ। आज फेरि हामी परमेश्वरको जीवित वचनसँगै तपाईहरूको सामु उपस्थित भएका छौं। अघिल्लो अध्ययनमा हामीले एउटा महत्वपूर्ण कुरा सिक्यौं, केवल येशु ख्रीष्टले मात्र हाम्रो पाप धुन सक्नुहुन्छ। अनि हामीले प्रश्न पनि गर्यौं, के हामी आफ्नो पाप येशूमाथि राखेर उहाँलाई पछ्याउन तयार भएका छौं?
3: साँच्चै नै दाइ, अघिल्लाका दिनका अध्ययनहरू एकदमै धेरै आशिषमय रह्यो र हाम्रो जीवनमा पनि एकदमै व्यवहारिकतामा लागू गर्ने खालको अध्ययन र वचनहरू चाहिँ हामीले सिकिरहेका छौँ। विशेष गरिकन अरूको भार बोक्ने र ख्रिस्टमा परिवर्तन भएको जीवन चाहिँ हाम्रो जीवनमा चाहिँ देखिनुपर्छ भन्ने कुरा चाहिँ हामीले सिक्दै थियौँ।
2: अवश्य पनि भाइ, अनि आजको अध्ययनले हामीलाई अर्को गहिरो सत्य पनि सिकाउँछ। मानिसले जे रोप्छ त्यही कटनी गर्छ। यो केवल खेतबारीको नियम होइन, यो आत्मिक जीवनको नियम पनि हो।
3: यसको मतलब हाम्रो हरेक निर्णय, हरेक बोली र हरेक कामको परिणाम हुन्छ भन्ने कुरा हो।
2: ठिक त्यही हो भाइ। परमेश्वरलाई कसैले छल्न सक्दैन। मानिसले बाहिर राम्रो देखाउन सक्छ, तर हृदयको अवस्था परमेश्वरले देख्नुहुन्छ। यदि हामी शरीरको इच्छा अनुसार रोपिएका छौं भने त्यसको फल विनाश हुन्छ, तर यदि आत्मामा रोपिएका छौं भने अन्तत जीवनको फल आउँछ।
3: साँच्चै नै दाइ, तपाईँले यो भन्दै गर्नुहुँदाखेरि चाहिँ बाइबलमा याकुबको जीवन पनि यही कुराको उदाहरण जस्तो मलाई लाग्छ।
2: एकदम सही हो भाइ। याकुबले जीवनको शुरूआतमा छल र स्वार्थ रोपे अनि त्यसको पीड़ा पनि भोगे, तर पछि जब उनले परमेश्वरतर्फ फर्किए उनको जीवन परिवर्तन भयो। यसले हामीलाई सिकाउँछ, हामीले जे रोप्छौ कुनै न कुनै दिन त्यसको फल अवश्य काट्छौ।
3: साँच्चै नै दाइ, अनि आजको दिनले चाहिँ हामीलाई दिन सिक्ने कुरा चाहिँ सिकाउँदैछ जस्तो मलाई लाग्छ, होइन त?
2: हो भाइ, परमेश्वरले हामीलाई केवल लिन मात्र होइन दिन पनि सिकाउनुहुन्छ। प्रेम दिन, सहयोग दिन, समय दिन, प्रार्थना दिन, अनि परमेश्वरको काममा साझेदारी गर्न सिक्नुपर्छ।
3: साँच्चै नै दाइ, तपाईँले भन्नुभएको कुरा एकदमै असल छ, तर धेरै पटक हाम्रो जीवनमा चाहिँ भलाइ गर्दा गर्दै पनि हामीलाई एकदमै धेरै थकान लाग्छ, मान्छेले नबुझेको जस्तो चाहिँ हामीलाई महसुस हुन्छ नि।
2: त्यसैले त भाइ आजको वचनले भन्छ, भलाइ गर्न नथाकौं, सही समयमा परमेश्वरले कटनी दिनुहुन्छ। हामीले तुरन्त परिणाम नदेखे पनि प्रभुले हाम्रो हरेक काम देखिरहनु भएको हुन्छ। त्यसैले आजको अध्ययनले हामीलाई आत्मामा हिँड्न बोलाउँछ। हाम्रो जीवन केवल आजको लागि होइन अनन्तताको लागि पनि हो। हामीले बोलेका शब्द, गरेका काम, मानिसहरूसँगको व्यवहार, यी सबै कुरा महत्वपूर्ण छन्। त्यसैले आउनुहोस् हृदय खोलेर आजको मुक्तिको मार्ग अध्ययनको यात्रामा प्रवेश गरौं।
4: मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा सबैलाई मेरो जय मसीह नमस्कार। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु तपाईँ सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। परमेश्वर आज पनि हामी हरेकसँग आफ्नो वचनको माध्यमद्वारा बातचित गर्नुहुनेछ, त हामी केही समय मनको तयारीमा, प्रार्थनाको वातावरणमा परमेश्वरको वचनलाई सुन्नेछौ र सुनेर आफ्नो दिन प्रतिदिनको जीवनमा पनि लागू गर्नेछौ। प्रभु तपाईँ सबैलाई आशिष दिउन्। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन गलाती छ अध्याय छ पददेखि दस पदसम्म हेर्नेछौ। छ अध्याय छ पदमा भनिएको छ, तर वचन सिक्ने चाहिँ सिकाउनेको सबै असल काममा सहभागी होस्, तर वचन सिक्ने चाहिँ सिकाउनेको सबै असल काममा सहभागी होस्। यो बाइबलमा सम्भवत स्पष्टता पद हो। पाउलले वास्तवमा क्रमबद्ध रूपमा राखेका छन्। ग्रीक शब्द कोइनोनिया अनुवाद हो आदान प्रदान गर्नु, मतलब बाँड्नु, भाग लिनु। ख्रिष्टको चीज एक अर्कोसँग बाँड्नु, पाउल यो स्पष्ट रूपमा भनिरहेका छन्। तिम्रो प्रचारकलाई मजदूरी देऊ। यदि कोही प्रचारक तिम्रो आत्मिकी फाइदाको लागि सेवा गर्छ भने भौतिक चीजद्वारा उसलाई सहयोग गर। यदि परमेश्वरले तपाईलाई भौतिक चीजहरूले आशिषित बनाउनु भएको छ र यदि तपाई कोहीद्वारा आत्मिकी वस्तुबाट आशिषित बनिरहनु भएको छ भने तपाईले त्यस व्यक्तिलाई भौतिक चीजद्वारा सेवा गर्नुपर्छ। वचनले भन्छ कि तपाईले ती व्यक्तिहरूसँग आफ्ना कुराहरू बाँड्नुपर्छ जसले तपाईलाई आत्मिक रूपमा सेवा गर्छन्। अनि छ अध्याय सात पदमा भन्छन्, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। मित्र, धर्मशास्त्रमा यो एक विशिष्ट पद हो। यो एक अपरिवर्तनीय व्यवस्था हो जसले जीवनको प्रत्येक क्षेत्र चलाउँछ। खेतीबाड़ी वा बागवानीमा यदि तपाईले अन्न छर्नुभयो भने तपाईले अन्न नै प्राप्त गर्नुहुनेछ। यदि तपाई कपास छर्नुहुन्छ, रोप्नुहुन्छ, त तपाई कपास नै काट्नुहुनेछ। अनि नैतिक क्षेत्रमा पनि तपाईले जे रोप्नुहुन्छ त्यही काट्नु पनि हुन्छ। मत्ती 13 अध्यायमा प्रभु ख्रीष्ट बिउ छर्नेको बारेमा बताउनुहुन्छ। बिउ छर्ने बिउ छर्नलाई निक्ले, अनि उहाँ कटनी गर्नेको बारेमा पनि बताउनुहुन्छ जो कटनी गर्नलाई निक्ले। एक दिन एक यात्री कारागारको एक कक्षमा भएर गइरहेका थिए, जहाँ एक कैदी आफ्नो मसिनमा सियो धागोले आफ्नो कपडा सिलाइरहेको देखे। त्यस यात्रीले कैदीसँग बात गर्ने इच्छा राख्दै भने, के गरिरहेका छौ, सिलाइरहेको छौ? कैदीले उसतिर हेर्यो र भन्यो, होइन, काटिरहेको छु। मित्र, त्यो नै यो पदको बिन्दु हो। यहाँ राखिएको सिद्धान्त अपरिवर्तनीय, कहिले नबदलिने र रद्द गर्न नसकिने व्यवस्था हो। यो एक सानो शब्द बदल्न सकिँदैन र यो जीवनको प्रत्येक क्षेत्रमा लागू हुन्छ। जब तपाई गहुँ छर्नुहुन्छ, तपाई गहुँ पाउनुहुन्छ। तपाई कहिले पनि ओखरको रुखबाट फर्सी उठाउनुहुने छैन। कहिले कहीँ खरबुजा 20 फिट फैलिन्छ आफ्नै इच्छा लागेको दिशातिर। तर याद राख्नुहोस्, यसको अन्तमा फर्सी फलाएर गल्ती गरेको कहिले देखिँदैन। यसले सधैँ खरबुजा नै फलाउँछ। बाइबलले भन्दछ, यहाँ जे छर्नुहुन्छ तपाईँ त्यही कटनी गर्नुहुनेछ र त्यो कहिले पनि त्यो नियम बदलिने छैन। धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। बाइबलमा त्यहाँ धेरै मानिसहरू छन् जसले यस सिद्धान्तलाई उदाहरण दिए आफ्नो जीवनद्वारा। त्यसमध्ये एक चाहिँ याकुब हुन्, जसको कथा उत्पत्ति 27 देखि 29 अध्यायमा उल्लेख छ, याकोबले आफ्नो पिता इसाकलाई छल गरे, धोका दिए। उसले बाख्राको छाला लगाएर ज्येष्ठा छोराको आशिष लिनलाई उसको दाई एसाउ हुने बहाना गरे, जो एक शरीरभरि रौन रौ भएका पाखा पाखै रहने व्यक्ति थिए। उसको पितालाई छल गरेपछि याकुब भागेर उसको मामा लाबनको घरमा धेरै वर्षसम्म बसे। उसले सोचे कि उसको पितालाई छलेर ऊ बिना दण्ड बस्न सके। तर याद गर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिमीहरू जे छौ त्यही नै कटनी पनि गर्नेछौ। तपाईँ मिल्दो जुल्दो त्यसै प्रकारको कटनी गर्नुहुने छैन, तर जुन कुरा रोप्नु छर्नुभयो त्यही कटनी पनि गर्नुहुनेछ। याकुबलाई के भयो? ओ रेचलसँग प्रेममा परेका थिए, जो लेवानको कान्छी छोरी थिए। तिनको निम्ति याकुबले 7 वर्ष नोकरीको सेवा गरे। तिनीहरूले एक दिन विवाह गरे। जब उसले विवाहपछि दुलहीको पर्दा हटाए, उसले के पाए तपाईँले थाहा छ? उसको नजिक, याकुबको नजिक रेचल थिएनन्, उसँग बरु लेहा थिइन्, जेठी छोरी। मेरो धारणा यो छ कि याकुबले ठिक शिक्षा आफ्नो सुहाग रातको रातमा सिके। उसले आफ्ना पितालाई जेठा छोरा बनेर छलाएका थिए, छलेका थिए, धोका दिएका थिए, जबकि ऊ कान्छा छोरा थिए। अब यहाँ उसको मामाले जेठी छोरी दिए, जबकि उसले कान्छी छोरी पाउने आशा राखिरहेको थियो। मलाई विश्वास गर्नुहोस् कि जसले जे छर्छ त्यसले त्यसैको कटनी गर्नेछ। यो ध्रुव सत्य सिद्धान्त हो। अनि पहिलो राजा 21 अध्यायमा हामी अहाब र यजरेली नाबोतको दागबारीको बारेमा पाउँछौ। अहाब नाबोतको दागबारीप्रति लालचमा लोभमा फसे, तर नाबोत आफ्नो जमिन उसलाई बेच्न चाहँदैन थिए। तर जहाँसम्म अहाब र यजबेल राजा र रानी थिए, तिनीहरू जे चाहन्थे प्राय त्यो लिएर नै छोड्थे, त्यो गरेर नै छोड्थे। यजबेलले नाबोतलाई षड्यन्त्रद्वारा मारिन् र अहाबले त्यस नाबोतको दागबारीको अधिकार लिए। तिनीहरूले सोचे कि तिनीहरूको अधर्मबाट तिनीहरू बिना दण्ड बाँच्नेछन्, उम्कनेछन्। तर तपाईँलाई थाहा छ, परमेश्वरले एलियालाई तिनीहरू कहाँ सन्देश सहित पठाए। पहिलो राजा 21 अध्यायको 19 पदमा नाबोतको रगतलाई कुकुरले चाटे, कई ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्नेछन्। अनि बादमा पछिबाट अहाब लडाईमा घायल भए। उसले आफ्नो रथवालालाई भने, लडाईको भूमिबाट बाहिर निकाल, र उसको रगत रथबाट बाहिर बगिरहेको थियो। लडाईको बादमा उसलाई वापस सामरियामा ल्याइए, र त्यहाँ सामरियाको तलाउमा तिनीहरूले रथलाई साफ गरे, अनि कुकुरहरूले उसको रगतलाई चाटे। अर्को उदाहरण प्रेरित पाउलको हो। स्टिफनसलाई ढुङ्गा हानेर मानेकामा पाउल अगुवा थिए। उसको विश्वासमा मन परिवर्तन हुनेको बादमा, जब उनी गलातियन प्रदेशमा थिए प्रचारको क्रममा, सुसमाचारको क्रममा उसलाई ढुङ्गाले हानिएर आघात गरिए, तपाई सोच्नु होला कि ऊ विश्वासमा आएर बदलाव भएका थिए, उसका पापहरू क्षमा भएका थिए, उसले जे छरेको थियो काट्ने छैन। तर मित्र, यो परमेश्वरको व्यवस्था हो, मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्छ। म चाहन्छु जवान मानिसहरू यस सिद्धान्तको सत्यतालाई महसुस गरेको, तिनीहरूमध्ये धेरै नशा लिइरहेका छन्, धेरैजना व्यभिचारद्वारा आफूलाई सन्तुष्ट पार्न खोजिरहेका छन्, धेरैजना तिनीहरूले जे छरेका थिए त्यसको फसल कटनी गर्न शुरू गरिरहेका छन्। रोगहरू महामारीको रूपमा अमेरिकाको साथै विश्वका धेरै राज्यहरूमा फैलिरहेका छन्। त्यहाँ मानसिक असन्तुलनले घण्टी बजाइरहेको छ। परमेश्वरले भन्नुहुन्छ कि तपाईँ आफ्नो पापबाट बिना दण्ड उम्कनुहुने छैन, बस्नुहुने छैन। परमेश्वर भन्नुहुन्छ जे तिमी रोप्छौ त्यही कटनी पनि गर्नेछौ, परमेश्वरको ठट्टा हुने छैन। जब तपाई अन्न छर्नुहुन्छ तपाई अन्न नै काट्नुहुनेछ, जब तपाई पाप छर्नुहुनेछ त्यो नै तपाई काट्नुहुनेछ। कसैले भन्न सक्छ म ख्रिस्टमा विश्वास गरिकन परिवर्तन भएको छु, त्यो प्रशंसनीय छ, तर अझै तपाईँ कुनै दिन त्यसलाई चुक्ता गर्नुपर्ने दिन आउनेछ। तपाईँ जे छर्नुहुन्छ त्यही कटनी गर्नुहुनेछ। आठ पदमा भनिएको छ, किनकि जसले आफ्नै शरीरको लागि रोप्दछ त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ, तर जसले आत्माको लागि रोप्दछ आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ। मित्र, यो कुरा हामी बुझ्न अति नै आवश्यक छ। यहाँ उल्लेखित अनन्त जीवन कटनी गर्ने कुराले यो जीवनमा आत्मिक फल र भविष्यको महिमित दृश्यको गाब्दछ। मलाई लाग्छ धेरै विश्वासीहरू आफ्नै जनहरूको निम्ति ख्रिस्टको दोस्रो आगमनको निम्ति डराउनु पर्छ, किनकि हामी परमेश्वर हाम्रो प्रभु येशूको न्यायको सिंहासनमा हामीले शरीरमा गरेको कार्यको लेखा दिन उपस्थिति हुनुपर्नेछ। मेरो मित्र, तपाईँ हुन सक्छ बाँच्नु भएको छ, उद्धार पाउनु भएको छ होला, तर यो अझै धेरै शर्मिन्दा हुन सक्छ त्यस दिन जब तपाईँ आफ्नो जीवनको लेखा उहाँलाई दिनुहुन्छ। योहन्ना उहाँ देखा पर्ने समयमा लज्जा हुनुपर्ने सम्भावना बारे उल्लेख गर्छन्। पहिलो योहन्ना 2:28 पदमा, यदि तपाईँ शरीरमा जिउन गइरहनु भएको छ भने, यानि जिइरहनु भएको छ भने, तपाईँ शारीरिक कुरा नै उत्पादन गर्नुहुनेछ। यसको मतलब होइन कि तपाईँले आफ्नो उद्धार गुमाउनुहुनेछ, यसको मतलब कि तपाईँ आफ्नो प्रतिफल गुमाउनु हुनेछ। जसले तपाईँको शर्मको दिन र पछुतोको दिन बनाउनेछ जब तपाईँ उहाँको सामने उपस्थित हुनुहुनेछ। परमेश्वरले रातो बत्तीलाई निभाउनु भएको छ, अब हरियो बत्तीलाई निभाउनुहुन्छ। यहाँ तपाईँको लागि सान्त्वना र साहसका वचन छन्। 9 पदमा भनिएको छ, भलाइ गर्नमा हरेस नखाऊ, किनभने यदि थाकेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। एक पिताले केही समय पहिले मलाई भने, मेरो छोराहरूको बारेमा म चिन्तित छु। उनी एक डाक्टर हुन् र उसले भन्यो, ज्वारभाटा मेरो विरूद्धमा उठेको छ, स्कूलहरू मेरो विरूद्धमा छ, अरू माता पिताहरू मेरो विरूद्धमा भएको देखिन्छ, र केही मित्रहरू पनि मेरो विरूद्धमा छन्, तर मेरो छोराहरूलाई ठिक तरिकाले खडा गर्न चाहन्छु ताकि कुनै पनि समस्या मैले सामना गर्न नपरोस् तिनीहरूको कारण। यदि त्यो तपाईँको चिन्ता हो भने मेरो मित्र तपाईहरूलाई असल बिउ छर्न प्रोत्साहन दिन्छु। धैर्यवान बन्नुहोस् र तपाई जे छर्नु भएको छ त्यसको कटनी गर्नुहुनेछ। तपाई मार्चमा मकैको बाली काट्न सक्नुहुन्न, तपाईले पाक्ने समय आउँजेल पर्खिनुपर्छ, त्यसकारण निरन्तर छर्दै रहनुहोस्। आज तपाईलाई समस्या र कठिनाईहरू हुन सक्छ, तर परमेश्वरको वचनलाई छर्दै रहनुहोस्। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, किनकि जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ औ छर्नलाई बिउ र खानेलाई भोजन दिउँछ, खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ, त्यो म कहाँ व्यर्थै फर्कने छैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ भनेर यसैया 55:10-11 पदमा भनिएको छ। याद गर्नुहोस् मित्र कि अब्राहमले परमेश्वरलाई विश्वास गरे र कनानमा उहाँसँग हिँडे। त्यस समयमा कनानीहरू पापी र प्रतिमा पूजकहरू थिए। एक पुत्र इसाक अब्राहमको निम्ति जन्मिएको थियो। जब इसाक जवान मानिस भए अब्राहमले उसलाई मोरिया पर्वतको टुप्पोमा लगे। परमेश्वरको आज्ञाकारी भएर परमेश्वरको निम्ति बलिदान चढाउनलाई उनको छोरालाई तयार गरे। तथापि परमेश्वरले उसलाई यसमा भएर जान दिनु भएन, यानी उसलाई बलिदान चढाउन दिनु भएन। अब्राहमले आत्मालाई छरे र अनन्त जीवनको कटनी गर्यो। मित्र, जोकेबेद मूसाका आमा थिइन्, किनकि खतरा समयमा जोखिमको समयमा तिनीहरू रहेका थिए र मूसाको जीवन बचाउने योजना बनाए र फिरौनको छोरीले उसलाई लेपालक बनाएका थिए। परमेश्वरको अनोखा पूर्व व्यवस्थाद्वारा जोकेबेद उसको धाई आमा बन्न योग्य थिइन् जब मूसा बालक थिए। बिना सन्देह उनले मूसालाई परमेश्वरको बारेमा सिकाए र उनको अब्राहमलाई बोलावट र उनको इसरायललाई बोलावटको बारेमा पनि बताए। तब उनको बच्चा एक बच्चा समान बढेको देखे। पूरा मिश्र उनको विरूद्धमा थिए। मिश्रको संस्कृति, मिश्रको सुख विलास, मिश्रको ज्ञान विज्ञान र उनले सिक्ने मौका पाए। तर त्यहाँ दिन आयो जब मूसाले मिश्रको सुख विलासलाई र मिश्रको पापलाई त्यागे र परमेश्वरको मानिसहरूसँग आफ्नो स्थान लिनलाई गए। जोकेबेदले जे रोपे त्यसैको कटनी गरे। मित्र, हामी जे छर्छौ त्यही कटनी गर्छौ। यहाँ 9 पदमा भनिएको छ, भलाई गर्नमा हरेस नखाऊ, किनभने यदि थाकेन भने ठिक समयमा हामी कटनी गर्नेछौ। भलाई गर्नमा हरेस नखाऊ, किनभने यदि थाकेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। अनि 10 पदमा भनिएको छ, अब मौका हुँदै नै सबै मानिसतर्फ खास गरेर विश्वासका घरानातर्फ भलाईको काम गरौं। पाउल निरन्तर आफ्नो भनाईलाई लिएर अगाडि बढ्छन्। पाउल भन्छन् कि हामी असल काम गर्ने बन्नुपर्छ। अहिले म महसुस गर्छु कि सबै धर्मको स्वतन्त्रता बादको सबै धर्म असल काम गर्नु हो। म असल गर्नुमा विश्वास गर्छु, तर तपाईँको राम्रो कार्यहरूप्रति राम्रो आधार हुनुपर्छ। असल आधार परमेश्वरको अनुग्रहको सुसमाचार र परमेश्वरको आत्मामा चल्नु हो। जब तपाईँ आत्मामा चल्नुहुन्छ, आत्मिकी फलहरू तपाईँको जीवनद्वारा पैदा हुन्छन्। तपाईं सबै मानिसहरूलाई असल गर्नुहुनेछ, विशेष गरी विश्वासीहरूलाई।
3: आजको दिनले हामीलाई एउटा कुरा चाहिँ एकदमै स्पष्ट बनाएको छ, जीवनमा चाहिँ संयोगले केही पनि हुँदैन रहेछ, हामीले जे रोप्छौ त्यही फल कटानी गर्ने रहेछौ।
2: अवश्य भाइ, परमेश्वरको वचनले स्पष्ट भन्छ, धोकामा नपर, संसारलाई छल्न सकिएला, मानिसहरूलाई प्रभावित पार्न सकिएला, तर परमेश्वरको ठट्टा हुँदैन, उहाँ हाम्रो हृदय र जीवनको वास्तविक अवस्था जान्नुहुन्छ।
3: साँच्चै नै हो नि दाई, याकुबको जीवन सम्झदा पनि यही कुरा देखिन्छ, उनले छल रोपे अनि संघर्ष काटे, तर पछि परमेश्वरसँग नजिक भएपछि उनको जीवन चाहिँ बदलिएको पनि हामी देख्न सक्छौ।
2: हो नि त भाइ, परमेश्वरले हामीलाई नयाँ शुरूआत दिनुहुन्छ, यदि हामी आज आत्मामा रोप्न थाल्छौ भने भविष्यमा जीवनको सुन्दर फल देख्नेछौ, त्यसैले पवित्र आत्मामा हिँड्नु अत्यन्त आवश्यक छ।
3: साँच्चै नै दाई, अनि आजको अध्ययनले हामीलाई भने चाहिँ भलाइ गर्न नथाकौं। कहिलेकाहीँ चाहिँ हामीलाई कस्तो हुन्छ भने हामीले गरेका राम्रो काम कसैले नदेखे जस्तो चाहिँ हामीलाई लागिरहेको हुन्छ।
2: हो त भाइ, तर हामीले बुझ्नुपर्छ कि प्रभुले देख्नुहुन्छ, मानिसले बिर्सन सक्छ तर परमेश्वरले कहिल्यै बिर्सनुहुन्न, सही समयमा उहाँले आशिष दिनुहुन्छ, त्यसैले हामीले प्रेम गर्न, दिन, सहयोग गर्न, सेवा गर्न कहिले पनि थाक्नु हुँदैन।
3: साँच्चै नै दाई, आज हामीले दिन सिक्ने कुरा चाहिँ सिकेका छौँ, केवल पैसा मात्र होइन, समय, प्रार्थना, सान्त्वना, प्रेम, यी सबै दिन सकिने कुरा रहेछन्।
2: आमेन। दिने जीवन नै आत्मिक परिपक्वताको चिन्ह हो भाइ, अनि हामीले याद राख्नुपर्छ एक दिन हामीले गरेका सबै कामको उत्तर परमेश्वरको सामु दिनुपर्नेछ, त्यसैले आजदेखि नै आफ्नो जीवनलाई प्रभुको इच्छा अनुसार बनाऊ।
3: साँच्चै नै आदरणीय श्रोताहरू, आज हामी सबैले आफैलाई सोधौं, म आफ्नो जीवनमा के रोपिरहेको छु, रिस कि प्रेम, स्वार्थ कि सेवा, शारीरिक इच्छा कि आत्माको जीवन।
2: अनि सबैभन्दा ठूलो सत्य, केवल येशु ख्रिस्टले मात्र हाम्रो पाप धुन सक्नुहुन्छ। यदि तपाईँ आज आफ्नो जीवन उहाँलाई सुम्पन चाहनुहुन्छ भने उहाँ तपाईँलाई नयाँ जीवन दिनको लागि तयार हुनुहुन्छ।
3: हजुर, साँच्चै नै, र यदि आजको अध्ययनले तपाईँहरूको हृदय छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईँहरूका गवाई, प्रार्थना, अनुभव र आशिषहरू हामीसँग बाँड्नुहोस्।
2: तपाईँहरूको सन्देश हाम्रो निम्ति ठूलो उत्साहको स्रोत बनेका छन्। तपाईँहरूले पाउनुभएको आशिष हामीसँग साझा गर्नुहोस्, ताकि हामी पनि तपाईँहरूको जीवनबाट आशिषित हुन सकौं।
3: प्रभुले हामी हरेकको जीवनमा आत्माको असल फल चाहिँ फलाउनु भएको होस्, र त्यस सुन्दर फल तपाईँ, हाम्रो परिवार, सेवा र जीवनमा देखिन सकेको होस्। फेरि पनि अर्को अध्ययनमा परमेश्वरको वचनसँग भेट हुने हाम्रो आशा सहित आजको लागि भने हामी हजुरको माझबाट बिदा चाहन्छौ। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ, र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि हिजो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98 60 24 58 43,
5: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: रेडियो बिहानी 97.6 MHz।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त
2: यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने

0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 मा सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, यूपीवीसी एन्ड एलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437। के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
0: ओटीपी पासवर्ड पिन सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
0: शंकास्पद एसएमएस फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर श्रोणी मुआग्लेले शिक्षामा गरीब वर्गको सहज पहुँच, दलित र गरीबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिकाहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यमवर्ग र गरीब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुहुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ़दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपराह्न सवा 1 बजे बस्नेछ। हाल कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसून विस्तार हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो।
3: सोह्र र 17 गते चाहिँ मनसुनी गतिविधिहरू चाहिँ केही बढ्न गई, विशेष गरेर मध्य प्रदेश, कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ थोरै स्थानहरूमा चाहिँ नेत्रचन्द र ट्याङ चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि हुने सम्भावना छ भनेर चाहिँ हामीले विश्लेषण जारी गरिसकेका छौँ। यसको कारणले गर्दाखेरि नै विशेष गरेर यो बंगालको खाडीमा पनि विकसित एउटा न्यूनतापीय प्रणाली पनि विकसित नै रहिरहेको छ र त्यसले गर्दाखेरि धेरै जलवाष्पित हावा चाहिँ यो नेपालतर्फ चाहिँ केही रूपमा बढी प्रवाह गर्ने र त्यसको कारणले गर्दाखेरि भारीदेखि धेरै भारी वर्षाहरू पनि भनेर चाहिँ हामीले सतर्क हुने भनेर यो आयामबर सुन्तला रङको कलर सहित विभिन्न जिल्लाहरूमा चाहिँ सतर्क आग्रह सहित विशेष बुलेटिन जारी गरेका छौँ। त्यही भएर भोलि र पछि चाहिँ अलि बढी वर्षाको गतिविधिहरू बन्ने र भारीदेखि धेरै भारी वर्षा हुँदैछ भनेर नै सतर्क आग्रह सहित यो पूर्वानुमान चाहिँ जारी गरिएको हो।
2: त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर, एक्सकाभेटर, लोडर लगायत सवारी साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ। वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मदत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले संचालित कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, छविस पाथी भेरा, गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बमबहादुर बोहरा विरूद्ध 22 लाख रूपियाँ भन्दा बढ़ी बिगो माग दावी गरेको छ। छविस पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, ओडा नम्बर 6 का ओडाध्यक्ष मोहनलाल बिक, बाठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरूद्ध पनि समान बिगो र कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरण प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, विद्युत खरीद बिक्री सम्झौता पीपीए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो। प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुडकेचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशयुक्त आयोजना विकास गरिरहेको छ। कम्पनीले जगदुल्ला जलविद्युत आयोजनाबाट 106 मेगावाट र जगदुल्ला ए आयोजनाबाट 124 मेगावाट गरी कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाले विद्युत उत्पादन बाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटाको भनाइ छ। राराताल, सेफोक्सुन्द्रो ताल, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला तथा मुगुसम्म पुग्ने वैकल्पिक र छोटो मार्ग विकास हुने भएपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुनेछ। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रमसम्म 2061 मंगिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। धान दिवसका अवसरमा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा ड्रोन मार्फत मल छरेर मेसिन मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 मनाइयो। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झण्डै 80% खेतीयोग्य जमीन आगासे पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारी बालीहरू सुक्न थालेका छन् भने असारको मध्यसम्म पनि खेत रोपाई हुन नसकेको स्थानीयको भनाइ छ। बाजुराबाट संवाददाता राजेन्द्र विक्कको रिपोर्ट।
4: बाल्दोबाट पानी छैन, सर्गबाटीबाट पानी बसेको छैन, हामीले अब कहिले बाली लगाएर अब कहिले खाने हामी त समक्ष भइगयो।
5: बुढीनन्दा नगरपालिका सातका स्थानीय रंगवीर कण्डारा बाजुराको पूर्वोत्तरी क्षेत्रका अधिकांश किसान यति बेला आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्। करिब 3 महिनादेखि पानी नपर्दा खेतबारी बाँझैछन् भने रोपाईका लागि तयार पारिएको बिउ समेत सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने र खाद्य संकट निम्तिने चिन्ता किसानहरूको छ। समाल गाउँकी स्थानीय कृषक अवि गडारा,
4: पानी नपरिकन खडेरी बढिया त सब सुकिसक्या, हात पात भन्ने सिधै नै मान्छे पनि डालाबाट लुग्नु भइगयो, हाम्रा त मर्नु भइगयो, उला पन्दाला चिया त्यो बस्दैन, गाडा आउँदैन, सब बिउ बेर्ना हुकिकन हामी त त्यसै बसिया।
5: हरेक वर्ष दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारी समय सिँचाइ सुविधा विस्तार गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्। स्वामी कार्तिक खापर गाउँपालिका तीनका स्थानीय निराजन कटेल,
6: पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न सुरु भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ, हाम्रो लागि नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशे पानीको भरमा मात्रै होइन यहाँ छँदैभरि हामीले रोपाई गर्न पाओस्।
5: कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परेको र खडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज लेउपाने,
7: 3 महिना भयो पानी भएको छैन, माथिल्लो बेल्ट हाम्रो जगन्नाथ हिमाली समी कार्तिक जो सिँचाइको नलाग्ने क्षेत्रहरूमा खडेरीको कारणले तरकारी बाली र धान बालीलाई धेरै प्रभावित पारेको छ, धेरै ठुलो समस्यामा छन् किसान।
5: अस्सी प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको खडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनतमाथि प्रश्न चिन्ह खडा गरिरहेको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
2: सभामुख टोल प्रसाद अरियालले संसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ थियो। सभामुख डोल प्रसाद अरियालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि तथ्यांक विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्यूटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अरियालले बताउनुभयो। सरकारले 2075 सालमा धनकुटाका दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ते झरना र पटेक डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो। तर पछिल्लो समय बाढ़ीले पुर्याएको क्षतिका कारण नमस्ते झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
8: धनकुटाको सागुरीगढ़ी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम शुरू हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटकको ठूलो भेड लाग्थ्यो, तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढीले झरनासम्म पुग्ने सिँढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक संख्या उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो।
9: अहिले बाढी पहिरो आइरहेछ, त्यसमा माथि जाने अवस्थै हुँदैन, भेल आएर झरना हेर्न आएको उनीहरू अनि यहाँबाट माथि जानै पाउँदैन, किन आउँछ मान्छेहरू, आउँदै आउँदैन।
8: पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारीमा रहेको साँकुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
10: स्थायी संरचना बनाउनको लागि हामीलाई ट्रस्ट पुल्ने आवश्यकता पनि परेको छ। त्यो खोला तर्नको लागि झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले तारजाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने कामहरू गरेका छौँ।
8: धनकुटाको सबैभन्दा अग्लो र मनोरम स्थान हो पटेक डाँडा। समुद्री सतहबाट 2702 मिटर उचाइमा रहेको यो डाँडाबाट मकालु, कञ्चनजंघा लगायतका हिम श्रृंखला, सूर्योदयको दृश्य र पूर्वका विभिन्न जिल्लाको मनोरम दृश्य देख्न सकिन्छ। तर पूर्वाधार निर्माण र प्रचार प्रसारको कमीले पर्यटक सिजनमै पनि यहाँ सुनसान देखिन्छ। पटेक डाँडा धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र तेह्रथुमका 2 स्थानीय तहको सिमानामा पर्छ। चारवटै स्थानीय तहबीच समन्वय अभाव हुँदा विकास कार्य प्रभावकारी बन्न नसकेको स्थानीय मुडु शेर्पाले बताउनुभयो।
11: यहाँनिर पार्कहरू बनाउने, एउटा भ्यू टावर, अन्य ठाउँहरू हेर्नको लागि बनाउने भने एडभर्टाइजिङ बेसी गर्ने हो भने चाहिँ अलिकति पर्यटन बढ्थ्यो जस्तो लाग्छ।
8: कोशी राजमार्गमा पर्ने सिधुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिँढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
12: हाम्रो पालिका स्तरबाट मात्रै सम्भावना देखिँदैन, त्यस कारणले संघ र प्रदेश सरकारको पनि त्यहाँ आँखा पुग्नुपर्छ, त्यसका लागि हामी अनुरोध गरिराखेका छौँ।
8: सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाईमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने मृत्यु हुनेमा सबै सामान्य नागरिक रहेका र तीमध्ये केही बालबालिका र महिला समेत रहेका अधिकारीहरूले बताएका छन्। अफगानिस्तानका तालिबान सरकारले पाकिस्तानको यस आक्रमणलाई कायरताको संज्ञा दिँदै घोर निन्दा गरेको छ। पाकिस्तानले भने घटनामा 29 विद्रोही मारिएका बताएको छ। पाकिस्तानले अफगानिस्तानलाई सीमा क्षेत्रमा आतंक सिर्जना गर्ने समूह सक्रिय रहेको र आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले यसको खण्डन गर्दै आएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रेलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लण्डनमा क्योदो न्यूजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाई थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि 1 वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। गर्नुभयो। शपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टले पूँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढ़ी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी खसी बोका स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दूधमा प्रति लिटर 10 रूपियाँ अनुदान दिँदै आएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
15: फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापानबीच प्रतिस्पर्धा हुँदैछ। 5 पटकको विश्वकप विजेता ब्राजिल र एसियाको पावर हाउस जापानबीच अन्तिम 16 आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। नेपाली समयअनुसार खेल राति 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा शुरू हुनेछ। ब्राजिल समोसीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। अर्कोतर्फ जापान पछिल्ला 10 खेलदेखि अपराजित रहँदै यो चरणमा आइपुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि नर्वे वा आइभोरी कोष्टको सामना गर्नेछ। यस्तै दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युस्टाकियाले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम 16 पुग्न सफल भएको हो। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। नेपाल खेलकुद पत्रकार मंच कैलालीले यही असार 19 गते आयोजना गर्न लागेको 7 संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीएले गर्ने भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा एकाडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मधेस प्रदेश तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 24.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 19.2 मिलिमिटर। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 32.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
16: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
17: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
18: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
19: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
18: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
19: होइन, के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
18: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
19: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
18: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम चमटार कि टनेलमा सिङ्गै सुर सेङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिङ्जिम सेगो है रोमा।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: ए 6 बजेको बिहानी र 7:30 को साँझ बाल युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा

छ बजेको बिहानी र साथी सको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा,

बाला युवा वृद्ध वृद्ध महिला को माझ गाउँ शहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धि को खबर सुन आउँछ बाली नाली चौ

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

लागि सक्यो बर्खा तिमी भन्छौ पर्खा सानो तिमी भन्छौ पर्खा आफूलाई कस्तो भइरहेछ ए तिमलाई पहिलो चोटी बिन्ती कोटी कोटी सानो बिन्ती कोटी कोटी आफूलाई कस्तो

अनि तिमलाई मात्रै होइन मलाई पनि खानु ज्वारी कोटलाई टाँको भुसुनालाई माको छाली कोरे राखो गैरी भनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धरमशाला थाको तिमी कहाँको काको हामी कहाँको काको तिम्रो र हाम्रो यसै पृथ्वीका रणा तालमा ठ्याक्कै भेट भएको यो वनमा छैन क्यारे न्याउली कराउँदैन यो वनमा छैन क्यारे न्याउली कराउँदैन डाँडै काटी गए पनि माया हराउँदैन मरी माया हराउँदैन मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी तिम्रो हाम्रो भेट हुने आज मात्रै हो कि मरी

इत्यादि नि दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौध्यौ भनी देखि यतैतिर थाम सौदिनौ भनी हातमा लिन्छु लुवा सुरको चिम्टा जप्छु राम राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसेर दादा माया प्रीति बस्यो मरी माया प्रीति बस्यो हिमालचुली पल्लपट्टि हलालेको साल छ हिमालचुली पल्लपट्टि हलालेको साल छ जति हेर्छौ तिमीले मलाई उति माया लाग्छ मरी

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, निलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
6: 98-61-97-65-47।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 우리 이러다 라우.
1: 아하, 코티 라므로 먹어 수다. 까바도 라고.
0: 까바도 오노니. 멀리 디디바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
4: ओ मेजु नमस्कार है।
5: नमस्कार नमस्कार मेजु नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेजु, म त बिहेमा आउँदिन होला।
5: ल मेजु, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिबलसिना।
9: सम्पर्क मोबाइल 97-41-031-429।
10: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
11: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843060 4337 र 0105900390 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843060 4337।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
3: बाल रोग सम्बन्धी सेवा
0: स्त्री रोग सम्बन्धी सेवा
3: मुटुको इको र भिडियो एक्सरे सेवा
0: ल्याब टेस्ट
3: भिटामिन डी
0: भिटामिन बी 12
3: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9510-63802 98510-63802

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग, रासोपा भन्छ।
1: टेक्निकल ग्लिचेस मात्रै कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
2: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेछौँ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरूषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका दुई मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य शवगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन्, क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानी जहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन्, मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोलिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ, प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यस क्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले राजसभा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
4: त्यो विषयमा के भएको हो र राष्ट्रपतिले 18 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानै कसन सहितको पत्राचार गरेका छौँ। आज
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म राष्ट्रपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,

0: तय। भोलि र पर्सी देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
1: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सुरक्षाबललाई पनि बढी अलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि अलर्ट भएर बस्ने भनेर हामीले भने हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर, यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ, यदि त्यस्तो भन्दा अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर, त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ, अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सड़क विभागकोलाई अलर्ट गरेर त्यो कुनै ठाउँ पहिरो गयो केही गयो भने डोजेर रेडी अवस्थामा राख्नु भनेर।
2: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
1: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी सिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेको छ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेको छ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
2: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
1: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले, उहाँहरू एलर्ट हुनुहुन्छ, अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो, अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षाबलले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम घर छ, यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेको छ र प्रदेश सरकारबाट जान्छ त्यो।
2: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था
1: छ, अनि त्यो सोसल मिडियाहरूबाट दिया छ, अनि यो न्यूज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाछौँ भन्छ उहाँहरूलाई गएको छ, अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ, अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
2: यो वर्ष अब अलिक पानी कम पर्ने भनिया थियो तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिया छ,
1: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ, मनसुनमा कम भनेर त कम पर्ने भएन नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको, तर अलिक रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भन्ने छ नि त,
2: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
1: थोरै समयमा धेरै पर्ने भन्ने हो नि, अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
2: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मान्छेले, के गर्नु पर्यो?
1: आज भोलि पर्सि तीन दिन चाहिँ अलि अलर्ट हुने भनेर भनिएको छ, अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेको छौँ।
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी संजय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर। भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट।
3: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिश अग्नि नियन्त्रक भन्छन् धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोली

0: अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
1: अब अन्तिममा देशभित्रकै एउटा विषय, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा।
2: विगत दुई वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल।
3: जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ, तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्नु। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकीको समय अथवा दिउँसो समय गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
2: नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गाइड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गाइड शान्ति चौधरी भन्छन्,
4: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3-4 सफारी हुने गरेको छ।
2: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड़, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोडिएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी,
5: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
2: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 4,32,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगंज।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
6: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
6: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि
5: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
6: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
7: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
5: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
6: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526345 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
8: आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
6: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741401429।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843407433 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
6: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डी फोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
7: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
8: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
9: ल्याब टेस्ट,
1: भिटामिन डी,
9: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
9: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
9: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 015220283 र 015220563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।